शुभ प्रभात अनि न्यानो न्यानो अभिवादन सबै आदरणीय श्रोताहरूमा। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौं। आज शुक्रबार सक्षम्बत 1948 सालको 20 गते भदौ, विक्रम सम्बत 2083 सालको आज भदौ 26 गते, तदनुसार सन् 2026 11 तारिक सितम्बर। समय यस बेला बिहानीको ठिक 6:25 अनि 51 सेकेन्ड भइरहेछ। सम्पूर्ण प्राविधिक मित्रहरू लगायत प्रसारण सहयोगी नीता राणाको साथमा म रश्मि पनि उपस्थित भइसकेकी छु बिहानी प्रसारण सेवासँग, र यो प्रसारण यात्रामा म यहाँहरूको साथमा रहनेछु बिहान 10:30 र यो यात्रामा मलाई यहाँहरू सबै सबैले साथ दिनुहुनेछ आशा साँचे। पहिले

0: आउनुहोस्, आरम्भ गरिरहेछौँ आजको हाम्रो यो बिहानी प्रसारण सेवा गान्धी कथाबाट।
1: समाजलाई बलियो बनाउनु हो भने प्रत्येक देशवासीले सकारात्मक भावना लिनु सक्नुपर्छ। यो भनाइ हो राष्ट्रपिता महात्मा गान्धीको। आदरणीय श्रोताबिन्द नमस्ते। आकाशवाणी खरसाङको साप्ताहिक कार्यक्रम गान्धी कथामा हजुरहरू सबै सबैलाई यो सञ्चालक नामगेलको न्यानो अभिवादन अनि शुभ प्रभात।

श्रोताबिन्द, गान्धीजीको अधिकार र कर्तव्यहरूमा दृष्टिकोणको उनको असङ्गतता र पूर्ण न्याय र समृद्धिको सिद्धान्तमा आधारित छ। उनले भनेका थिए कि व्यक्तिहरूले कुनै पनि समयमा आफ्नो अधिकारहरू प्रयोग गर्नुपर्छ, तर यी अधिकारहरूलाई समृद्धि र सामाजिक कल्याणको लागि बुद्धिमानीपूर्वक प्रयोग गर्नुपर्छ र समृद्धि र सामाजिक भलाइको प्रोत्साहनमा योगदान गर्नुपर्छ।

श्रोता बिन्द, महात्मा गान्धीले अधिकार र कर्तव्यको बीचको सम्बन्धमा अनेक विचार प्रस्तुत गरेका छन्। उनी भारतीय समाजमा अधिकारको महत्वलाई सम्झाउँदा सामाजिक न्याय, स्वतन्त्रता र समानताको महत्वलाई बुझाए। उनले अधिकारलाई सहज, स्थायी र सम्पूर्णतासँग सम्बोधन गरेका थिए। कर्तव्यको पक्षमा गान्धीजीले समाजसँगै सहकार्य गरेर सामाजिक सुरक्षा, सामाजिक उन्नति, शान्ति र समृद्धिका लागि पनि प्रयास गर्न उत्कृष्टता देखाए। गान्धीजीले अधिकार र कर्तव्यमा सामञ्जस्य राखेका थिए। उनले भ्रष्टाचार, असमानता र

ज्ञानता विरुद्ध लड्नका निम्ति जनहितमा काम गरेका थिए र यो उनको आपसी सम्बन्धमा थियो। उनले आत्मनिर्भरता, सत्याग्रह औ अहिंसाको मूलमा राखेका थिए र यी मूलहरूले उनको अधिकार र कर्तव्यको सिलसिलामा एक सशक्त समाज निर्माण गर्नमा पनि मद्दत गरेका थिए।

0: श्रोताबिन्द,
1: महात्मा गान्धी एउटा यस्तो गहकिलो नाम हो जो सुन्न साथ हरेकको मनमा सत्य र अहिंसाको सम्झना आउँछ। गान्धीजी एउटा यस्तो व्यक्तित्व जसले कसैलाई केही सुझावहरू दिन अघि ती सुझावहरूलाई प्रथम आफूमाथि प्रयोग गर्ने गर्दथे। उनले जस्तै विघ्न बाधाहरूमा पनि अहिंसाको बाटो कहिले त्यागेनन्। उनी एक महान व्यक्तित्वका धनी राजनैतिक नेता थिए। उनले भारतवर्षको स्वतन्त्रतामा महत्वपूर्ण भूमिका निभाएका थिए। उनलाई सन् 1944 नेताजी

अधिकार र कर्तव्यको सम्बन्धमा गान्धीजीको दृष्टिकोण अत्यन्त महत्त्वपूर्ण थियो। उनले भनेका थिए, अधिकार र कर्तव्यले हाम्रो जीवनलाई सन्तुलित बनाउँछ र समाजमा शान्ति र समृद्धि ल्याउँछ। अधिकारले मानिसहरूलाई सजीवतामा परिचय गराउँछ र सोही समयमा कर्तव्यले परिस्थितिहरूमा सहयोग पनि गर्छन्। उनीले सत्याग्रहको माध्यमद्वारा यो सिद्धि गर्न प्रयास गरे कि मानिसले आफ्नो अधिकारको निम्ति जागृत हुनुपर्छ, आवाज उठाउनुपर्छ, तर यसलाई अहिंसाको साथमा गर्नुपर्छ अनि समाजप्रतिको आफ्नो कर्तव्यलाई पनि ध्यानमा राख्नुपर्छ।

राष्ट्रपिता महात्मा गान्धी एक व्यक्तिको नाम मात्र होइन, उहाँ आफ्नो जीवन मानव समाज र देशको लागि समर्पित गर्ने विचार हुनुहुन्थ्यो। गान्धीजी अहिंसा, सादगी, गैर अधिकारको, श्रमको, नैतिकताको, शोषण मुक्त व्यवस्थाको, सहयोग र समानताको शक्ति हो। गान्धी एक विरोधको नाम पनि हो, एक विरोध जुन अन्याय, अत्याचार, दमन, भ्रष्ट र शोषणकारी व्यवस्थाको विरुद्ध हो।

0: प्रस्तुत थियो आकाशवाणी खरसाङको साप्ताहिक कार्यक्रम गान्धी कथा, जसमा हजुरहरूले गान्धीजीमाथि एक चिन्तन सुन्नुभयो, साथै केही भक्ति सङ्गीतहरूको पनि आनन्द लिनुभयो। त आजको यस गान्धी कथा कार्यक्रमबाट प्रस्तुत मनन तामाङ अनि सञ्चालक नामगेललाई पनि बिदा दिनुहोस्। साथै हजुरहरू सबैको आजको दिन मङ्गलमय बितोस्। नमस्ते।
1: समय यस बेला बिहानीको 6:55 हुन लागिरहेछ। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको। केही क्षणमै दिल्ली केन्द्रको समाचार रिले गरी सुनाउनेछौ। जोडिरहनुहोला आकाशवाणीसँग।

दिल्ली केन्द्रको समाचारको प्रसारणपछि सबै आदरणीय श्रोताहरूलाई पुनः एकचोटि स्वागत जनाउन चाहन्छु। आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा र समय यस बेला बिहानीको 7:05 भइरहेछ। हाम्रो अघिल्लो प्रस्तुति रहनेछ शुभ प्रभात।

अनुसूत आरम्भ गरिरहेछौँ आजको शुभप्रभात कार्यक्रम खेतीपातीबारे सल्लाहबाट। खेतीपातीबारे सल्लाहमा आज हामी हाम्रा कृषक श्रोताहरूलाई अलैँचीको विस्तार कसरी गर्नुपर्छ त्यस सम्बन्धी जानकारी दिइरहेका छौँ। अलैँचीको विस्तार दुई प्रकारले गरिन्छ। बिउबाट बियाडमा बिरुवा उमारेर त्यसलाई सार्नु अनि माउबोट अथवा झ्याङबाट दुईवटा छिपिएको टुसा र एक दुईवटा कलिला टुसाहरू जरासहित छुट्याएर रोप्नु। यस्ता बिरुवाहरू रोगमुक्त स्वस्थ र बेसी फल्ने माउ बोटबाट मात्र निकाल्नुपर्छ। यस प्रकारले सारिएका बोटबाट 3 वर्षभित्रमा नै फसल पाइन्छ। तर बिउबाट उमारेको बिरुवा रोपे 4 देखि 5 वर्षभित्र फसल पाइन्छ। माउ बोटबाट बिरुवा निकालिरहे माउ बोटको शक्ति घट्छ, तर बिउबाट बिहारमा बिरुवा उमारेर बारीमा सार्ने अथवा रोप्ने प्रथा प्रचलन गरिएको छ। यस विधिबाट अलैँचीको विस्तार गरे भाइरस रोगको विस्तार अथवा फैलावट रोक्न सकिन्छ, साथै उचित जातको बेसी उत्पादन दिने अलैँची बारी तयार गर्न सकिन्छ। बिरुवा रोप्दा जमिनको उर्वरा शक्ति र बारीको अवस्था हेरेर खाडल जतिसक्दो सिधा लाइनमा खन्नुपर्छ। एउटा खाडलदेखि अर्को खाडलको दूरत्व 150 सेन्टिमिटर र गहिराई 30 सेन्टिमिटरको हुनपर्छ। खाडल 30 सेन्टिमिटर गहिरो 30 सेन्टिमिटर लम्बाइ भएको हुनपर्छ। खनेको खाडलमा रोप्ने समयमा माटोसँग 5 केजी राम्रो पाकेको गाईको मल अथवा कुहिएको पात पतिङ्गर मिसाएर खाडल भर्ने काम गर्नुपर्छ। बिरुवा रोप्ने समय जुन जुलाई महिनामा उत्तम हुन्छ, तर सितम्बर महिनासम्म पनि रोप्न सकिन्छ। मध्य बर्सातमा भने बिरुवा रोप्नु हुँदैन। यसरी बिरुवा रोपिसकेपछि पात पत्कलले बिरुवाको वरिपरिको माटोलाई छोपिदिनुपर्छ। खाडलको माटो राम्ररी थिचताछ गर्नुपर्छ, जसमा खाडलमा पानी नजमियोस्। यस अञ्चलमा अलैँची बारीमा मल लगाउने चलन छैन, तर वर्षैपछि फसल उठाउनाले माटोको उर्वरा शक्ति घट्न जान्छ। यसैले गर्दा हाम्रो अलैँचीको उत्पादनमा कमी हुन जान्छ र माटोको जाँच गरी त्यसको रिपोर्टको आधारमा रासायनिक सार र जैव सार लगाउन सके असल हुन्छ। खेतीपातीबारे सल्लाहमा हाम्रा कृषक श्रोताहरूले भर्खरै मात्र सुन्नुभयो अलैँचीको विस्तार कसरी गर्नुपर्छ त्यस सम्बन्धी जानकारी।

कृषक श्रोताहरूको निम्ति खेतीपातीबारे सल्लाहपछि अब आउनु श्रोता अघिल्लो क्रममा केही क्षण आनन्द लिऊ आधुनिक गीतहरूबाट त स्वीकार्नुहोस् यो पहिलो आधुनिक गीत किरण वाइबाको स्वरमा शब्द अनि सङ्गीत छ सुबोध योञ्जनको।

हवस् त श्रोता, प्रकृति गिरीको स्वरमा यो गीतसँगै अहिलेलाई भने पुरा हुन्छ कार्यक्रम शुभ प्रभात। समय यस बेला बिहानीको 7:15 अनि 27 सेकेन्ड भइरहेछ। स्वागत जनाउँदछौँ यहाँहरू सबैलाई आकाशवाणीको नेपाली प्रसारण सेवामा।

अनुस यो अघिल्लो भजन शब्द रहेको छ श्रीमुख वाणी अनि श्री किरणतनको, संगीत छ अर्पण सापकोटाको, स्वर सिमरन गुरुङको।

0: सहित संबंधित मंत्रालयों, दिल्ली पुलिस के साथ मिलकर समन्वय के साथ काम कर रहा है। वहीं दिल्ली पुलिस ने विदेशी मेहमानों के अधिकतम सुरक्षा सुनिश्चित करने के साथ साथ आम जनता को कम से कम असुविधा हो इसके लिए व्यापक इंतजाम किए हैं। दिल्ली में करीब 15,000 पुलिस कर्मियों और अर्धसैनिक बलों की 200 कंपनियां तैनात की गई है। दिल्ली पुलिस में प्रोटेक्टिव सिक्योरिटी डिवीजन के विशेष आयुक्त मनीष कुमार अग्रवाल ने बताया कि विदेशी गणमान्य अतिथियों के गुजरने वाले मार्गों पर विशेष निगरानी कैमरे भी लगाए गए हैं।
1: दिल्ली पुलिस ने मल्टी एजेंसी कोऑर्डिनेशन किया है, ट्रैफिक मैनेजमेंट का पूरा ध्यान रखा गया है। हमने सिक्योरिटी से लेके ट्रैफिक से लेके लॉ एंड ऑर्डर संबंधी काफी डिटेल्ड में जो है डिप्लॉयमेंट किए हैं, और हमारा मकसद यही है कि हम एक सेफ, सिक्योर और सीमलेस जो है इवेंट ऑर्गेनाइज कराएं।
0: भारत की अध्यक्षता 4 प्रमुख स्तंभों लचीलापन, नवाचार, सहयोग और स्थिरता पर आधारित है। ब्रिक्स की अध्यक्षता संभालने के बाद से अब तक 350 से अधिक बैठकें आयोजित की जा चुकी हैं। आकाशवाणी समाचार के लिए दिल्ली से मैं सुपर्णा सैकिया।
2: प्रधानमन्त्री नरेन्द्र मोदीले आज रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्ष वार्ता गर्ने सम्भावना छ। रूसी राष्ट्रपति र ब्राजिलका विदेश मन्त्री हिजो राति नयाँ दिल्ली आइपुग्नु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलनको क्रममा विभिन्न देशका नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। ब्रिक्स शिखर सम्मेलनलाई ध्यानमा राख्दै आज दिउँसो 2 बजेदेखि बेलुकी 8:30 बजेसम्म दिल्लीका विभिन्न मुख्य सडकहरूमा ट्राफिक मार्ग परिवर्तन र आवागमनमा प्रतिबन्धहरू लागू हुनेछ। दिल्ली ट्राफिक पुलिसका अनुसार सरदार पटेल मार्ग, 3 मूर्ति मार्ग, 30 जनवरी मार्ग, राजेश पाइलट मार्ग, मथुरा रोड, जनपथ, अशोक रोड, 12 खम्बा रोड, नीति मार्ग, पञ्चशील मार्ग र प्रेस एन्क्लेभ रोड जस्ता मुख्य मार्गहरू प्रभावित हुनेछन्। यी मार्गहरूसँग जोडिने सडकहरूमा पनि ट्राफिक व्यवस्थापन परिवर्तन गरिनेछ। पुलिसले यात्रीहरूलाई अनावश्यक यात्रा नगर्न र आफ्नो गन्तव्यमा पुग्नका लागि सुझाइएका वैकल्पिक मार्गहरू प्रयोग गर्ने आग्रह गरेको छ। उपराष्ट्रपति सीपी राधाकृष्णन आजदेखि दादर र नागर हवेली तथा दमन र दीवको 2 दिवसीय भ्रमणमा रहनुहुनेछ। उपराष्ट्रपतिले सिल्वासाको डाक्टर एपीजे अब्दुल कलाममा राजकीय कलेजमा सार्वजनिक समारोहमा भाग लिनुहुनेछ। उहाँले स्वामी विवेकानन्द विद्या मन्दिर र नमो आयुर्विज्ञान शिक्षा तथा अनुसन्धान संस्थान सहित सिल्वासामा रहेको प्रमुख संस्थानहरूको भ्रमण गर्नुहुनेछ। उपराष्ट्रपतिले दमनको नमो अस्पतालको पनि भ्रमण गर्नुहुनेछ। श्री राधाकृष्णनले दमन नाइट मार्केट, राम सेतु सी फ्रन्ट र नमोपथ सी फ्रन्ट सहित विभिन्न पर्यटकीय स्थलको पनि भ्रमण गर्नुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले नयाँ दिल्लीमा प्रख्यात समाजसेवी राजकुमार रहिम आगा खानसँग भेटवार्ता गर्नुभयो। उहाँहरूबीच सामाजिक विकास, सिंचाई, सहकारी, प्राकृतिक खेती, बाली र सूर्य ऊर्जाका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल केन्द्रित रह्यो। मन्त्री शाहले भारत र आगा खान विकास नेटवर्कबीच मानव विकास बीच मानवीय विकासप्रतिको साझा प्रतिबद्धतामा आधारित सुदृढ सम्बन्ध रहेको बताउनुभयो। यसको साथै उहाँले दिगो विकास र मानवीय कल्याणका लागि साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता पनि दोहोऱ्याउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। अब रहल समाचार। स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले क्षेत्रीय स्वास्थ्य साझेदारीलाई सुदृढ पार्ने, एक बलियो स्वास्थ्य सेवा प्रणाली निर्माण गर्ने भारतको प्रतिबद्धता दोहोऱ्याउनु भएको छ। श्री नड्डाले तिमोर लेस्तेमा आयोजित विश्व स्वास्थ्य संगठन WHO को दक्षिण पूर्वी एसिया क्षेत्रीय समितिको 79 सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभयो। उहाँले भारतले प्राथमिक स्वास्थ्य सेवाहरूलाई सुदृढ बनाउन र जनतासम्म गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न निरन्तर काम गरिरहेको बताउनुभयो। दुर्गम तथा ग्रामीण क्षेत्रमा टेलिमेडिसिन सेवा उपलब्ध गराउन ई सञ्जीवनी जस्ता प्रविधिहरूको पनि उपयोग गरिँदै आएको छ। यस सत्र अवधि भारतलाई ई सञ्जीवनी दक्षिण पूर्वी एसिया क्षेत्र पुरस्कारद्वारा सम्मानित गरियो। यो पुरस्कारले मातृ तथा नवजात शिशु टेटनस उन्मूलनको स्थितिलाई कायम राख्न तथा प्राथमिक स्वास्थ्य सेवा मार्फत नसर्ने रोगहरूको सामना गर्न भारतले गरेको प्रयासहरूको कदर गरेको छ। श्री नड्डाले यो सम्मान देशका स्वास्थ्य कर्मीहरू, विशेष गरी अग्रपङ्क्तिमा खटिने स्वास्थ्य कर्मीहरूलाई समर्पित गर्नुभयो। ग्रामीण विकास किसान मन्त्री शिवराज सिंह चौहानले नयाँ दिल्लीमा डिजिटल इन्डिया भूमि रेकर्ड आधुनिकरण कार्यक्रमको तेस्रो चरणका लागि सञ्चालन निर्देशिका सार्वजनिक गर्नुभयो। मन्त्री चौहानले यो कार्यक्रमले ग्रामीण नागरिक किसान र सम्पत्ति मालिकहरूको जीवन सहज बनाउने बताउनुभयो। उहाँले सम्पत्ति मालिकहरूको कागजातहरू सहित सहज रूपमा उपलब्ध हुने कुराको महत्त्वमाथि जोड दिनुभयो। उहाँले यो नयाँ चरणले भूमि रेकर्डको डिजिटलीकरण मात्र नभई विभिन्न सरकारी निकायहरू

0: सम्पूर्ण प्रणालीलाई एकीकृत गर्ने बताउनुभयो। यसले किसानहरूका लागि संस्थागत ऋणको पहुँच सहज बनाउने र मानिसहरूलाई सरकारी कार्यालयहरूमा पटक पटक धाइरहनुपर्ने झन्झटबाट मुक्ति दिने बताउनुभयो। ग्रामीण विकास राज्यमन्त्री डाक्टर चन्द्रशेखर पेमासानीले यो कार्यक्रम भूमिको सही स्थानको जानकारी जियो रेफरेन्स नक्सा र विभागबीच बेहतर समन्वय केन्द्रित हुने बताउनुभयो।
1: अब सभी भूमि के रिकॉर्ड डिजिटाइज किए जा रहे हैं और अब ऑनलाइन और पारदर्शी प्रक्रिया से कोई भी उनको आसानी से प्राप्त कर सकता है। रजिस्ट्रार जो ऑफिस थे उनको भी पासपोर्ट सेवा केंद्र की तर्ज पर सेवा केंद्र के रूप में विकसित किया जा रहा है, जहां नागरिकों को बैठने का स्थान होगा, लाइन नहीं लगानी पड़ेगी, आसानी से पारदर्शी प्रक्रिया के द्वारा वो कहीं से भी अपने रिकॉर्ड्स को प्राप्त कर सकेंगे।
0: कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले प्रस्तावित नयाँ बीज अधिनियम अन्तर्गत किसानका अधिकारहरूको पूर्व संरक्षण गरिने बताउनु भएको छ। नयाँ दिल्लीमा किसान सङ्गठनसँगको बैठकको क्रममा उहाँले किसानहरूले परम्परागत तथा आफ्नै बीजहरू पहिला झैँ प्रयोग गर्न, आदान प्रदान गर्न र बिक्री गर्न पाउने कुरा सुनिश्चित गर्नुभयो। यस बीजहरूको दर्ता अनिवार्य हुनेछ। मन्त्री चौहानले हालको बीज अधिनियम सन् 1966 भएको र नकली तथा गुणस्तरीय बीजहरू जस्ता नयाँ चुनौतीहरूको सामना गर्न अब यसमा संशोधन आवश्यक रहेको उल्लेख गर्नुभयो। प्रस्तावित कानून अन्तर्गत प्रत्येक राज्यमा बीज सुरक्षा कोष स्थापना गरिनेछ र बीज निष्प्रभावी भएमा वा बालीमा क्षति पुगेमा 15 दिनभित्र किसानहरूलाई क्षतिपूर्ति उपलब्ध गराइनेछ। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले खेडेरीको जोखिममा रहेको क्षेत्रहरूमा कृषिलाई प्रबन्धन गर्न विज्ञान, परिष्कृत नीति र बजार सहयोगलाई समेट्ने सहयोगात्मक दृष्टिकोणको आवश्यकतामा जोड दिनुभएको छ। नयाँ दिल्लीमा आयोजित ड्राइल्यान्ड कङ्ग्रेस 2026 उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मन्त्री चौहानले उपयुक्त वैज्ञानिक उपाय, नीति र बजार सहयोग मार्फत खडेरीको जोखिममा रहेको क्षेत्रहरूलाई भारतको शक्तिको स्रोतको रूपमा रूपान्तरण गर्न सकिने बताउनुभयो। दुबईमा जारी महिला क्रिकेट एसिया कपको फाइनलमा भारत प्रवेश गरेको छ। हिजो भएको सेमी फाइनल म्याचमा भारतले बङ्गलादेशलाई 40 रनले पराजित गरेको छ। 150 रनको लक्ष्य पछ्याउने क्रममा बङ्गलादेशको टिमले 20 ओभरमा 7 विकेट गुमाएर 109 रन मात्र बनाउन सक्यो। टिमका लागि स्वर्णा अख्तरले सर्वाधिक 22 रन बनाए। यो समाचार युट्युबमा @air खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। 18 ब्रिक्स शिखर सम्मेलन भोलिदेखि नयाँ दिल्लीमा सुरु हुँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलनको क्रममा विभिन्न देशका नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले नयाँ दिल्लीमा प्रख्यात समाजसेवी राजकुमार रहिम आगा खानसँग भेटवार्ता गर्नुभयो। स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले क्षेत्रीय स्वास्थ्य साझेदारीलाई सुदृढ पार्ने र एक बलियो स्वास्थ्य सेवा प्रणाली निर्माण गर्ने भारतको प्रतिबद्धता दोहोऱ्याउनु भएको छ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले नयाँ दिल्लीमा डिजिटल इन्डिया भूमि कोट आधुनिकीकरण कार्यक्रमको तेस्रो चरणका लागि सञ्चालन निर्देशिका सार्वजनिक गर्नुभयो अनि भारत दुबईमा जारी महिला क्रिकेट एसिया कपको फाइनलमा प्रवेश गरेको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

समय इस बेला बिहानीको 7:35 अनि 39 सेकेन्ड भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग र अघिल्लो क्रममा संगीतमय यात्रा रहनेछ। कार्यक्रम हो संगीत प्रभा।

आफ्नै स्वर अनि सङ्गीतमा रहेको छ यो अघिल्लो अनि अन्तिम कोशेली, भानु ओलीको शब्द छ। स्वीकार्नुहोस् यो अघिल्लो अनि अन्तिम कोशेली।

0: हवस् त श्रोता, अनिल फागोको स्वरमा यस गीतसँगै अहिलेलाई भने पूरा हुन्छ यो संगीतमय यात्रा। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक सिल्वेस्टर लेप्चा। विषय रहेको छ प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को पुस्ताको नौ प्रवर्तन र बलियो उपभोक्ता सुरक्षाका लागि आह्वान गर्नुभयो। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार मुम्बईमा ग्लोबल फिन्टेक फेस्ट 2026 उद्घाटन गर्नुहुँदै भारतको फिन्टेक यात्रालाई वित्तीय समावेशीकरण र प्राविधिक रूपान्तरणको प्रमुख चालकको रूपमा वर्णन गर्नुहुँदै यस क्षेत्रलाई अर्को पुस्ताको नौ प्रवर्तन, साइबर सुरक्षा र उपभोक्ता संरक्षणमा ध्यान केन्द्रित गर्न आह्वान गर्नुभयो। भारत र विदेशका फिन्टेक नौ प्रवर्तकहरू, उद्योगका नेताहरू र लगानीकर्ताहरूलाई सम्बोधन गर्नुहुँदै श्री मोदीले भन्नुभयो कि नौ प्रवर्तन युवा सहभागिता र जोखिम लिने शक्तिद्वारा सञ्चालित भारतको बढ्दो फिन्टेक इकोसिस्टमले विकसित भारततर्फको देशको यात्रामा आफ्नो विश्वासलाई बलियो बनाइरहेको छ। विश्वव्यापी अनिश्चितताको बीचमा भारतको आर्थिक लचिलोपनलाई उजागर गर्दै प्रधानमन्त्रीले द्वन्द, व्यापार तनाव र ऊर्जा र वस्तु आपूर्ति श्रृङ्खलामा दबाउलाई औल्याउनु हुँदै यी चुनौतीहरूको तुलना अप्रेल जुन त्रैमासिकमा भारतको 7.8% आर्थिक वृद्धिसँग गर्नुभयो। उहाँले भन्नुभयो कि भारतको वृद्धिले विश्वलाई नयाँ आत्मविश्वास दिइरहेको छ। प्रधानमन्त्रीले भारतको आर्थिक प्रक्षेपणको प्रमुख प्रमाणीकरणको रूपमा वर्णन गरेको कुरालाई पनि प्रकाश पार्नुभयो। 3 दशकपछि जापानी क्रेडिट रेटिङ एजेन्सीद्वारा भारतको सार्वभौम मूल्याङ्कनको हालैको स्तरोन्नति, उहाँले यो सुधार संरचनात्मक सुधार र समष्टिगत आर्थिक स्थिरतालाई श्रेय दिएर भन्नुभयो कि भारतको सुधार प्रक्रिया द्रुत गतिमा जारी रहनेछ। प्रधानमन्त्रीले एकीकृत भुक्तानी इन्टरफेस युपीआईलाई भारतको फिन्टेक सफलता को कथाको केन्द्रमा राख्नुभयो र भन्नुभयो देशको डिजिटल वित्त यात्राको प्रभावलाई स्वीकार नगरी छलफल गर्न

0: सकिँदैन। उहाँले भन्नुभयो कि प्लेटफर्मले लाखौं भारतीयहरूले वित्तीय सेवाहरू पहुँच गर्ने तरिकालाई परिवर्तन गरेको छ। पुस्तादेखि औपचारिक ब्याङ्किङ प्रणाली बाहिर रहेका मानिसहरू अब भारतको फिनटेक वृद्धिको प्रमुख चालक बनेका छन्। प्रधानमन्त्रीले अगस्तमा मात्र युपिआईले 24 अरब भन्दा बढी कारोबारहरू प्रशोधन गरेको बताउनुभयो। उहाँले फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनको अवलोकनलाई उद्धृत गर्दै भन्नुभयो कि युपिआई केवल एक प्रविधि कथा मात्र होइन तर एक व्यापक सभ्यता रूपान्तरण हो। युपिआई हाल 11 देशहरूमा सञ्चालनमा छ। श्री मोदीले भन्नुभयो, अर्को चरणले भारतको डिजिटल भुक्तानी प्रणालीलाई धेरै देशहरूमा घरेलु भुक्तानी नेटवर्कहरूसँग एकीकृत गर्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिदछ। उहाँले ठूला भारतीय समुदायहरू बस्ने वा भारतमा महत्वपूर्ण व्यापार हुने देशहरूसँग बलियो भुक्तानी सम्बन्धको लागि आह्वान गर्नुभयो। रेमिट्यान्स लागत घटाउने र पैसा भारतीय परिवारमा छिटो पुग्ने कुरा सुनिश्चित गर्ने उद्देश्यले प्रधानमन्त्रीले भारतीय फिनटेक उद्योगलाई विदेशी डिजाइन भुक्तानी मापदण्डहरूमा मुख्यतया भर पर्नुको साटो आफ्नै विश्वव्यापी मापदण्ड र प्रोटोकलहरू विकास गर्न पनि आग्रह गर्नुभयो। उहाँले भन्नुभयो कि भारतको क्षमताहरू त्यस्तो चरणमा पुगेको छ जहाँ देशले आफ्नै नियमहरू सृजना गर्न सक्छ र तिनीहरूलाई विश्वव्यापी वित्तीय प्रणालीसँग जोड्न सक्छ। श्री मोदीले भन्नुभयो कि भारतको फिनटेक क्षेत्रले अब डिजिटल भुक्तानी भन्दा बाहिर विस्तार गर्नुपर्छ र क्रेडिट, बीमा, बचत, लगानी र पेन्सन उत्पादनहरूमा पहुँच बढाउनु पर्छ। उहाँले समाजका वर्गहरू र परम्परागत वित्तीय संस्थाहरूबाट वञ्चित रहेका साना व्यवसायहरूलाई सेवा दिन फिनटेकको सम्भावनालाई प्रकाश पार्नुभयो। प्रधानमन्त्री स्वनिधि योजनालाई उद्धृत गर्नुहुँदै उहाँले भन्नुभयो कि लाखौं सड़क विक्रेताहरूलाई औपचारिक ऋण प्रणालीमा ल्याइएको छ जसले गर्दा उनीहरूको औसत वार्षिक आमदानीमा 20% भन्दा बढी वृद्धि भएको छ। सरकारले साना उद्यमीहरूको लागि औपचारिक ऋण पहुँचको महत्वलाई जोड़ दिँदै प्रधानमन्त्री स्वनिधि योजनालाई 2030 सम्म विस्तार गरेको उहाँले बताउनुभयो। प्रधानमन्त्रीले यस क्षेत्रको लागि 4 बुँदे एजेण्डा प्रस्तुत गर्नुभयो जसमा विश्वस्तरीय साइबर सुरक्षा, नैतिक डेटा सुरक्षा मापदण्ड, बलियो नियामक उद्योग, नवप्रवर्तन इको सिस्टम र फिनटेक उपभोक्ता संरक्षण सूचाङ्कमा ध्यान केन्द्रित गर्न आह्वान गरिएको थियो। आफ्नो सम्बोधनको अन्त्य गर्नुहुँदै प्रधानमन्त्री मोदीले फिनटेक उद्योगलाई भारतको डिजिटल भारत यात्रा, स्केल, स्कोप, सुरक्षित प्रणाली, लोकतान्त्रिकरण र सार्वजनिक विश्वासलाई अगाडि बढाउने सिद्धान्तहरूमा निर्माण गर्न आह्वान गर्नुभयो, जबकि निर्णायक रूपमा अर्को पुस्ताको नवप्रवर्तनतर्फ सर्दै।
1: समय यसबेला बिहानीको 8 बज्न लागिरहेछ र अघिल्लो क्रममा समय भइरहेछ समाचारको। केही क्षणमै दिल्ली केन्द्रको समाचार रिले गरी सुनाउनेछौ। जोडिरहनुहोला आकाशवाणीसँग।

उनले प्राथमिक विद्यालयमा दाखिला लिएनन्, तर उनकी आमाले उनलाई घरमा नै पढाइन्, जो विशेष रूपले अङ्क गणित अनि हिन्दी साहित्यमा निपुण थिइन्। सन् 1940 डाक्टर राव सोझै 6 वर्षको उमेरमा माध्यमिक विद्यालयमा भर्ना भए। यद्यपि उनी कक्षामा सबैभन्दा सानो थिए, तर उनले आफ्नो सहपाठीहरूलाई गणित अनि अङ्ग्रेजी पढाउने गर्थे। यहाँबाट थाहा लाग्छ उनको शिक्षा प्रतिको लगाउ र समर्पण। सन् 1944 केवल 10 वर्षको उमेरमा उनले कक्षा 8 प्रथम स्तरमा उत्तीर्ण गरेका थिए। उनले वसवनगुडीको आचार्य हाई स्कुलमा पढाइ सुरु गरे, जसले रसायन विज्ञानमा उनको रुचिमाथि गहिरो प्रभाव पारेको थियो। त्यस समय एक दिन स्कुलमा नोबेल पुरस्कार विजेता प्रोफेसर सीबी रमन आएका थिए। उनीसँगको भेटघाटले डाक्टर राव अझ प्रेरित बने अनि उनले पनि आफ्नो जीवन विज्ञान प्रति समर्पित गर्ने निश्चय गरे। उनले सन् 1947 प्रथम श्रेणीमा माध्यमिक परीक्षा पास गरे। त्यसपछि बेङ्गलोरको सेन्ट्रल कलेजमा बिएससीको पढाइ सुरु गरे। सन् 1951 डाक्टर रावले 17 वर्षको उमेरमा मैसूर विश्वविद्यालयबाट प्रथम श्रेणीमा स्नातकको उपाधि प्राप्त गरे। अब अघिको अध्ययनको निम्ति उनले रसायन इन्जिनियरिङमा डिप्लोमा या स्नातकोत्तर डिग्रीको निम्ति भारत विज्ञान संस्थानमा दाखिला लिने मन बनाएका थिए, तर एकजना शिक्षकले बनारस हिन्दू विश्वविद्यालयमा अध्ययन गर्नुको निम्ति प्रेरित गरे उनलाई, र उनले 2 वर्षपछि सन् 1953 बनारस हिन्दू विश्वविद्यालयबाट रसायन विज्ञानमा स्नातकोत्तरको उपाधि प्राप्त गरे। स्नातकोत्तरको पढाइ गर्दाहुँदै उनले महान वैज्ञानिक नोबेल पुरस्कार विजेता लिनस पॉलिङको पुस्तक नेचर अफ द केमिकल बोन्ड पढे। यो पुस्तकले उनको ध्यान आकर्षण अर्कै दिशातर्फ गरायो। यो पुस्तक पढेपछि डाक्टर रावलाई मेटेरियल साइन्स वा पदार्थ विज्ञान प्रति गहिरो चासो बढ्न थाल्यो। उनले पनि निर्णय लिए कि मैले पनि यस्तै कुनै असाधारण काम गर्नुपर्नेछ। उनलाई अब आफ्नो उत्कृष्ट शैक्षणिक रेकर्डको कारण विद्यावारिधिको निम्ति विदेशी विश्वविद्यालयहरूबाट वित्तीय सहायताको निम्ति प्रस्ताव आउन थाल्यो। तर उनले विद्यावारिधिको निम्ति अमेरिकाको पर्डु युनिभर्सिटीलाई चुने। त्यहाँ नोबेल पुरस्कार विजेता प्रोफेसर एच सी ब्राउनको मार्गदर्शनमा स्पेक्ट्रोस्कोपीमा शोध सुरु गरे, जुन परमाणु अनि अणुलाई बुझ्नुमा सहयोग मिल्दथ्यो। सन् 1958 पर्डु युनिभर्सिटी अमेरिकाबाट केवल 24 वर्षको उमेरमा डाक्टर रावले विद्यावारिधि पुरा गरे। विद्यावारिधि पुरा गरेपछि उनले कुनै पनि विदेशी विश्वविद्यालयमा कार्य गर्न सक्दथे, तर कतै न कतै उनी भित्र आफ्नो देशको निम्ति केही गर्ने इच्छा थियो। यसै कारण विद्यावारिधि पुरा गरेपछि उनी आफ्नै मुलुक भारत फर्किए। सन् 1959 डाक्टर रावले आफ्नो करियरको सुरुवात इन्डियन इन्स्टिट्युट अफ साइन्स बेङ्गलुरुबाट एक प्राध्यापकको रूपमा आरम्भ गरे। IISc बेङ्गलुरुमा त्यस समय अमेरिकाको तुलनामा धेरै सुविधाहरू थिएन, तर डाक्टर राव यो परिस्थितिबाट टाढा भागेनन्। उनले त्यसलाई परिवर्तन गर्न आरम्भ गरे। स्पेक्ट्रोस्कोपीमाथि उनको प्रथम पुस्तक लिएर कार्य गरिरहेका समय प्रोफेसर सीबी रमन उनको मार्गदर्शक बनेका थिए। उनले त्यस समय डाक्टर रावलाई आफ्नो प्रयोगशाला समेत प्रयोग गर्ने अनुमति दिएका थिए। IISc बेङ्गलुरुमा केही वर्षको निम्ति कार्य गरेपछि डाक्टर रावले सन् 1963 IIT कानपुरमा रसायन विज्ञान विभागमा स्थायी पदमा नियुक्ति भए। केवल 29 वर्षको उमेरमा उनले विभाग प्रमुखको रूपमा पद सम्हालेका थिए। यहीबाटै उनको शोध यात्रा आरम्भ भइसकेको थियो। लगभग 13 वर्षसम्म IIT कानपुरमा रहेपछि सन् 1976 उनी पुनः इन्डियन इन्स्टिट्युट अफ साइन्स बेङ्गलुरुसित जोडिन पुगे, अनि त्यहाँ उनले ठोस अवस्था अनि संरचनात्मक रसायन विज्ञान एकाइको स्थापना गरे, जुन विषय लिएर उनले अधिक कार्य गरे। अघिल्ला 10 वर्ष डाक्टर राव IISc बेङ्गलुरुमा सन् 1984 सन् 1994 निदेशकको रूपमा रहे। त्यसपछि उनले जवाहरलाल नेहरू उन्नत वैज्ञानिक अनुसन्धान केन्द्र बेङ्गलुरुमा मानार्थ अध्यक्षको पद सम्हाल्दै राष्ट्रिय अनुसन्धान प्राध्यापकको रूपमा कार्य गरे, जसको स्थापना डाक्टर रावले सन् 1989 गरेका थिए। आफ्नो करियरको विभिन्न चरणहरूमा डाक्टर रावले पर्डु विश्वविद्यालय, अक्सफोर्ड विश्वविद्यालय, क्याम्ब्रिज विश्वविद्यालय अनि क्यालिफोर्निया विश्वविद्यालय सान्ता बार्बरामा अतिथि प्राध्यापकको रूपमा नियुक्ति लिए। साथै उनले 1985 सन् 1989 अनि 2005 2014 दुईवटा कार्यकालका निम्ति भारतीय प्रधानमन्त्रीको वैज्ञानिक सल्लाहकार परिषदको अध्यक्षको रूपमा रहे। सन् 2010 डाक्टर रावले स्थापना गरेको इन्टरनेसनल सेन्टर फर मेटेरियल साइन्स ICMS का निर्देशक बनी रहे।

हामी देख्ने गर्छौँ 60 वर्षको उमेरसम्म मानिसहरूमा कार्य गर्न प्रति उत्साह वा भनौँ रुचि कम हुँदै जान्छ, तर डाक्टर राव भने 60 वर्षपछि अझ अधिक सक्रिय बने। सन् 2000 पछि प्रत्येक वर्ष उनले 40 भन्दा अधिक शोधपत्र लेखे। आफ्नो करियरमा उनले लगभग 1800 शोधपत्र प्रकाशित गरे भने 58 वैज्ञानिक पुस्तकहरू लेखिसकेका छन्, जुन एकजना महान वैज्ञानिकको प्रतीक हो। उनीद्वारा पदार्थको गुणहरू अनि त्यसको रचना माझको मूलभूत सम्बन्धलाई स्थापित गरे, अर्थात् कुनै पनि पदार्थमा गुण पाइँदैन, कुनै पनि पदार्थमा त्यसको गुणको निम्ति संरचना जिम्मेवार हुँदछ। यसैले पदार्थको गुण अनि त्यसको संरचना माझको बुनियादी सम्बन्धलाई स्पष्ट गर्ने कार्य गरे डाक्टर रावले। डाक्टर रावले भन्ने गर्थे, विज्ञानको अध्ययन अनि परीक्षण विज्ञानको परिणाम भन्दा पनि अधिक रोचक हुँदछ, अर्थात् विज्ञानको अध्ययन अनि परीक्षण आफै आफमा रोचक हुँदछ, यसको परिणामको प्रतीक्षा गर्नु कुनै आवश्यकता छैन। विश्वकै अग्रणी ठोस अवस्था र पदार्थ रसायन शास्त्रीहरू मध्ये एक हुन् डाक्टर सीएन राव। उनले 5 दशक भन्दा बढी समयदेखि यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन्। ल्यान्थेनम कपर अक्साइड जस्ता दुई आयामी अक्साइड पदार्थहरूको संश्लेषण गर्ने सबैभन्दा प्रारम्भिक व्यक्तिहरू मध्ये एक हुन् उनी। सन् 1987 सालमा पहिलो तरल नाइट्रोजन तापमान सुपर कन्डक्टर 123 कपरेज संश्लेषण गर्ने प्रथम व्यक्तिहरू मध्ये एक, साथै सन् 1990 दशकको मध्यमा वाई जङ्सन कार्बन न्यानो ट्युब्सहरू संश्लेषण गर्ने प्रथम व्यक्ति हुन् डाक्टर राव। उनको कार्यले संरचनात्मक रूपमा नियन्त्रित धातु इन्सुलेटर संक्रमणहरूको व्यवस्थित अध्ययनको नेतृत्व गरेको छ। यस्ता अध्ययनहरूले वृहत चुम्बकीय प्रतिरोधक अनि उच्च तापक्रम सुपर कन्डक्टिभिटी जस्ता अनुप्रयोग क्षेत्रहरूमा गहिरो प्रभाव पारेको छ। डाक्टर रावले न्यानो तकनिकीमा पनि ठूलो योगदान पुर्याएका छन्। न्यानो तकनिकी पदार्थलाई अत्यन्त सानो अर्थात् 1 देखि 100 न्यानोमिटरको स्तरमा अध्ययन, निर्माण र प्रयोग गर्ने विज्ञान तथा प्रविधि। यति सानो स्तरमा पदार्थका गुणहरू फरक हुन सक्छन्, जसलाई उपयोग गरेर नयाँ सामग्री र उपकरणहरू विकास गरिन्छ। वर्तमानमा यो तकनिक कैयौँ प्रौद्योगिकी अनि उद्योग क्षेत्रहरूमा धेरै सुधार ल्याउन मद्दतगार बनिरहेको छ, जस्तै चिकित्सा क्षेत्रमा, परिवहनमा, ऊर्जा क्षेत्रमा, वातावरण संरक्षणमा, साथै कृषि क्षेत्रमा धेरै प्रभावकारी बनेको छ। यो उपलब्धि विशेष रूपले न्यानो मिसनको कारण सम्भव भएको मानिन्छ, जसको नेतृत्व डाक्टर रावले गरेका थिए। यसोसले भारतमा फादर अफ सलिड स्टेट केमिस्ट्री साथै फादर अफ न्यानो साइन्स एन्ड टेक्नोलोजीको रूपमा जानिन्छन् डाक्टर राव। डाक्टर रावले विज्ञानको क्षेत्रमा गरेका अतुलनीय योगदानको निम्ति विश्वभरिका कैयौँ वैज्ञानिक पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन्, जस्तै मार्लो पदक, विज्ञान र प्रविधिको निम्ति शान्ति स्वरूप भटनागर पुरस्कार, ह्युजेस पदक, भारत विज्ञान पुरस्कार, कर्नाटक रत्न, ड्यान डेभिड पुरस्कार, शाही पदक, वन हिप्पल पुरस्कार अनि ईएनआई पुरस्कार आदि, लगायत भारत सरकारद्वारा सन् 1974 चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्री, सन् 1985 दोस्रो सर्वोच्च नागरिक सम्मान पद्म विभूषण अनि 4 फरवरी सन् 2014 भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नद्वारा सम्मानित बनिसकेका छन्। डाक्टर राव प्रोफेसर सीवी रमन अनि डाक्टर एपीजे अब्दुल कलाम पछि भारत रत्न प्राप्त गर्ने तेस्रो वैज्ञानिक हुन्। डाक्टर रावले जीवनभरि विज्ञानलाई मानव कल्याणसँग जोड्ने प्रयास गरे। उनका अनुसार देशको विकासका लागि वैज्ञानिक सोच, अनुसन्धान र नवप्रवर्तन अत्यावश्यक हुँदछ। समर्पण र उत्कृष्टताको प्रेरणादायी उदाहरण हुन्। विज्ञान प्रति उनको योगदानले भावी पुस्तालाई अनुसन्धान, आविष्कार र राष्ट्र निर्माण प्रति प्रेरित गरिरहनेछ। डाक्टर राव भारतीय विज्ञानका उज्जवल नक्षत्र र सम्पूर्ण युवा पुस्ताका आदर्श व्यक्तित्व हुन्। हवस् त, आजलाई मलाई पनि कार्यक्रमबाट बिदा माग्ने समय भएको छ। यस्तै प्रेरणादायी अर्को सफलताको कथासित उपस्थित हुनेछु अघिल्लो अङ्कमा। आजलाई बिदा माग्छु कार्यक्रम प्रस्तुता लेखनाथ राईको साथमा म रश्मि। नमस्ते।

हवस्त श्रोता, वीरेन राईको स्वरमा यस लोकगीतसँगै अहिले भने हामी बिदा माग्छौ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। श्रोताहरू, अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा, साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज, मोबाइल एप न्यूज अन एआईआर लगायत प्रसार भारतीको ओटिटी प्लेटफर्म वेव्समा पनि हामी उपलब्ध छौं। आज शुक्रबार, शुक्रबारको यो बिहानी समय हो सन्दर्भको, साथमा फिल्म संगीतको प्रस्तुति पनि रहनेछ। आउनुहोस् पहिले सुनौ यो फिल्म संगीत, त्यसपछि लिनेछु आजको हाम्रो सन्दर्भको विषयलाई।

शब्द थियो समीरको, संगीत हिमेश रेशमियाको, स्वर सोनू निगम, श्रेया घोषाल अनि बीबी अपर्णाको चलचित्र मैं ऐसा ही हुँबाट सुन्नुभयो कार्यक्रमको यो प्रथम गीत। त आउनुहोस् श्रोता, अब अघिल्लो क्रममा लिउँ आजको हाम्रो सन्दर्भको विषय। र आजको हाम्रो सन्दर्भको विषय रहेको छ कुसे औँसी, बाबुप्रतिको सम्मान र प्रेमको पर्व।

हाम्रो जीवनमा आमा बुबाको स्थान सबैभन्दा उच्च हुन्छ। हामीले माया स्नेह र ममताले आमाले माया स्नेह र ममताले सन्तानलाई हुर्काउनुहुन्छ भने बाबाले परिवारको जिम्मेवारी बोकेर सन्तानको भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुन्छ। बाबाको माया शब्दमा व्यक्त नभए पनि उनको त्याग, परिश्रम, अनुशासन र जिम्मेवारीमा स्पष्ट देखिन्छ। परिवार निर्माण र संरक्षणमा बाबाको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। बाबाले आफ्नो व्यक्तिगत इच्छा र आरामभन्दा परिवारको आवश्यकता र सन्तानको भविष्यलाई प्राथमिकता दिनुहुन्छ। बिहानदेखि बेलुकीसम्म काम गरेर परिवारको आवश्यकता पूरा गर्नु, सन्तानको शिक्षा र भविष्यका लागि चिन्ता गर्नु तथा कठिन परिस्थितिमा परिवारलाई हौसला दिनु

बाबाको ठूलो योगदान रहेको हुन्छ। बाबाको माया कहिलेकाहीँ कठोर अनुशासनको रूपमा देखिन सक्छ, तर त्यसभित्र सन्तानलाई असल, जिम्मेवार र आत्मनिर्भर बनाउने उद्देश्य लुकेको हुन्छ। बाबाले सन्तानको अनुहारमा मुस्कान ल्याउन अनेकौं सङ्घर्ष गर्नुभएको हुन्छ। कहिलेकाहीँ बाबाले आफ्नो दुःख र समस्याहरू सन्तानसँग व्यक्त नगरी मनमै राख्नुहुन्छ। उनको मनताभित्र पनि परिवारप्रतिको गहिरो प्रेम लुकेको हुन्छ। त्यसैले बाबाको योगदानलाई केवल आर्थिक सहयोगको रूपमा मात्र बुझ्नु हुँदैन। उनले दिने सुरक्षा, मार्गदर्शन, हौसला, संस्कार पनि उत्तिकै महत्त्वपूर्ण छन्। हामी दैनिक जीवनमा बाबालाई माया गर्छौँ, सम्मान गर्छौँ, तर आजको यो व्यस्तताको जीवनशैलीका कारण त्यसलाई खुलेर व्यक्त गर्न सायद सक्दैनौँ र खुसी औँसीले हामीलाई आफ्नो बाबाप्रतिको प्रेम, सम्मानको भावना व्यक्त गर्न सुन्दर अवसर प्रदान गर्छ। हाम्रो समाजमा बाबुप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने विशेष दिनका रूपमा खुसी औँसीलाई लिइन्छ। यस दिन सबै छोराछोरीले आफ्ना बाबुलाई सम्झने, सम्मान गर्ने र उनीप्रति प्रेम तथा कृतज्ञता व्यक्त गर्ने गर्छन्। त्यसैले खुसी औँसी केवल एउटा धार्मिक वा सांस्कृतिक पर्व मात्र नभएर बाबुप्रतिको सम्मान प्रेमको प्रतीक पनि हो। भाद्र कृष्ण औँसीका दिन मनाइने पर्वलाई हाम्रो परम्परामा कुशी औँसी भनिन्छ। यस दिन धार्मिक रूपमा पवित्र मानिने कुश घरमा भित्राउने चलन भएकोले यसको नाम कुशी औँसी रहन गएको मानिन्छ। यही दिनलाई आफ्ना बुबाको सम्मानमा बुबाको मुख हेर्ने दिनका रूपमा पनि मनाइन्छ। यस दिन बुबाको चरणमा सम्मान प्रकट गर्दै उनीबाट आशीर्वाद लिनु, सँगै बसेर कुरा गर्नु र उनलाई समय दिनु नै सबैभन्दा ठूलो उपहार हुन सक्छ। महँगो उपहार भन्दा मिठा शब्द, आत्मीय व्यवहार र सम्मानले बुबाको मनमा ठूलो खुसी ल्याउन सक्छ। त्यसैले खुसी औँसीको वास्तविक अर्थ उपहारको मूल्यमा होइन, भावनाको गहिराईमा हुन्छ। आजको आधुनिक जीवनशैलीमा परिवारका सदस्यहरू व्यस्त हुँदै गएका छन्। रोजगारी, अध्ययनको कारणले छोराछोरीहरू बुबा आमाबाट टाढा बस्नुपर्ने अवस्था पनि आउँछ। यस्तो अवस्थामा खुसी औँसीले परिवारबीचको सम्बन्धलाई अझ नजिक बनाउने अवसर दिन्छ। टाढा रहेका छोराछोरीले फोन वा भिडियो कल मार्फत बुबासँग कुरा गर्न सक्छन्। प्रविधिले दूरी घटाउन सहयोग गरे पनि साँचो प्रेम र सम्मान भने हाम्रो व्यवहारबाट नै प्रकट हुन्छ। बाबा हाम्रो जीवनका पहिलो शिक्षकहरूमध्ये एक हुनुहुन्छ। उहाँबाट हामीले परिश्रम, अनुशासन, जिम्मेवारी, इमान्दारी र सङ्घर्ष गर्न सिक्छौँ। जीवनमा असफलता आउँदा नआत्तिनु, कठिन परिस्थितिमा पनि अगाडि बढ्नु र आफ्नो जिम्मेवारीबाट पछि नहट्नु जस्ता पाठ बुबाको व्यवहारबाट सिक्न सकिन्छ। त्यसैले बुबा आफैमा एउटा प्रेरणादायी पाठशाला हो। खुसी औँसीमा मात्र बुबालाई सम्झेर हाम्रो जिम्मेवारी पुरा हुँदैन। बुबाप्रति सम्मान र प्रेम वर्षभरि हाम्रो व्यवहारमा देखिनुपर्छ। उनीसँग सम्मानपूर्वक बोल्नु, उनको कुरा सुन्नु, आवश्यक पर्दा सहयोग गर्नु र उनलाई एक्लोपन महसुस हुन नदिनु हाम्रो कर्तव्य बन्दछ। विशेष गरी वृद्ध अवस्थामा पुगेका बुबा आमालाई हाम्रो समय, साथ र आत्मीयता अझ बढी आवश्यक हुन्छ। उनीहरू हाम्रो जीवनमा हुनु नै ठूलो सौभाग्य हो। आउनुहोस्, यस खुसी औँसीमा हामी सबैले आफ्ना बुबालाई हृदयदेखि सम्मान गरौँ, उनको सुस्वास्थ्य दीर्घायुको कामना गरौँ। खुसी औँसीलाई वा बुबाको मुख हेर्ने दिनलाई एक दिनको पर्वमा सीमित नराखौँ। बुबाप्रतिको सम्मानलाई हाम्रो संस्कार बनाऊ, प्रेमलाई हाम्रो व्यवहार बनाऊ र उनको आशीर्वादलाई जीवनको शक्ति बनाऊ।

0: पापा दि ग्रेट यस चलचित्रबाट उदित नारायण अनि आदित्य नारायणको शर्मा यस गीतसँग अहिलेलाई भने पूरा हुन्छ सन्दर्भको साथमा फिल्म संगीतको प्रस्तुति. अब अघिल्लो क्रममा समय भइरहेछ 9 बजेको मुख्य समाचारको.
1: नमस्कार, यो आकाशवाणी हो. मुख्य समाचार मनिष कानुबाट सुन्नुहोस्. रुसी राष्ट्रपति भ्लादिमिर पुतिन अथरौ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन आज नयाँ दिल्ली आइपुग्नु भएको छ. विमानस्थलमा उहाँलाई विदेश राज्य मन्त्री कीर्तिवर्धन सिंहले स्वागत गर्नुभयो. आफ्नो भ्रमणको क्रममा राष्ट्रपति श्री पुतिनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्नुका साथै विभिन्न द्विपक्षीय बैठकमा पनि भाग लिनुहुनेछ. सन् 2026 ब्रिक्स शिखर सम्मेलनमा ध्यानमा राख्दै राष्ट्रपति भवन, राष्ट्रपति भवन संग्रहालय र अमृत उद्यान सर्वसाधारणका लागि 11 देखि 13 सेप्टेम्बरसम्म बन्द रहनेछ. राष्ट्रपति कार्यालयले जनाएअनुसार भोलि राष्ट्रपति भवनको प्राङ्गणमा चेज अफ गार्ड समारोह पनि आयोजना गरिनेछ. ब्रिक्स बिजनेस फोरम 2026 आज नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजना हुनेछ. एक दिवसीय यस कार्यक्रममा ब्रिक्स देशका 1000 भन्दा बढी व्यवसायी, व्यापार मन्त्री, वित्तीय क्षेत्रका नेतृत्व, विश्वव्यापी लगानीकर्ता र उद्योग विज्ञहरूको सहभागिता रहनेछ. अन्तर्राष्ट्रिय मुद्रा कोषले भारतलाई विश्वव्यापी आर्थिक वृद्धिको एक प्रमुख आधार बताएको छ. चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा भारतीय अर्थतन्त्रमा देखिएको 7.8% वृद्धिपछि यो भनाई आएको हो. भारतीय नौसेनाको जहाज आइएनएस मैसुर मलेसियाको लुमुत पुगेको छ. यो जहाज रोयल मलेसियन नेभीसँगको 4th द्विपक्षीय समुद्री अभ्यास समुद्र लक्ष्मणमा सहभागी हुनेछ. राष्ट्रिय परीक्षा एजेन्सी एनटिएले अङ्ग्रेजी, वाणिज्य र समाजशास्त्र विषयमा पुनः सञ्चालित युजिसी नेट 2026 परीक्षाको अस्थायी उत्तर कुञ्जी जारी गरेको छ. परीक्षार्थीहरूले 13 सेप्टेम्बरसम्म युजिसी नेटको आधिकारिक वेबसाइटमा गई यी उत्तर कुञ्जीहरूमाथि उजुरी वा दाबी विरोध गर्न सक्नेछन्. आकाशवाणीबाट मुख्य समाचार पूरा भयो.

समय यस बेला बिहानीको 9:20 भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा, साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज, मोबाइल एप न्युज अन एआईआर लगायत प्रसार भारतीको ओटिटी प्लेटफर्म वेजमा पनि हामी उपलब्ध छौँ। र पुनः उपस्थित भइसकेकी छु म रश्मि, यहाँहरूको मनोरञ्जनको निम्ति लिएर केही फिल्म सङ्गीतहरू।

सन् 1988 सालमा चलचित्र बीबी हो त यसैबाट एक सहायक कलाकारको रूपमा चलचित्र उद्योगमा पदार्पण गरेपछि सन् 1989मा निर्देशक सूरज आर वर्जाटियाको चलचित्र मैंने प्यार कियामा प्रमुख भूमिका निर्वाह गरे बापत फिल्मफेयरको सर्वश्रेष्ठ नवोदित अभिनेताको पुरस्कार हात पार्न सफल बनेका थिए। भनौँ चलचित्र मैंने प्यार कियाबाट एक अभिनेताको रूपमा चलचित्र उद्योगमा आफ्नो करियरको आरम्भ गरेका थिए। यो चलचित्रको अपार सफलतापछि उनको धेरै चलचित्रहरू सुपरहिट बनेको थियो र उनी एक सफल अभिनेताहरूको लहरमा उभिन सफल बनेका थिए। उनको चर्चित चलचित्रहरूको नाम लिन पर्दा मैंने प्यार किया पछि हम आपके है कौन, हम साथ साथ है, बीबी नम्बर वन, हम दिल दे चुके सनम, तेरे नाम, दबङको तीनवट श्रृङ्खला, दबङ, दबङ दुई अनि दबङ तीन आदि आदि रहेको छ। हजुर श्रोता, म कुरा गरिरहेछु चलचित्र उद्योगका दबङ खान सलमान खान र अब यो क्रममा यिनै दबङ खानद्वारा अभिनीत चलचित्रका गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउनेछौँ। जोडिरहनु होला आकाशवाणीसँग।

यो पहिलो फिल्म सङ्गीत रहेको छ चलचित्र मैंने प्यार कियाबाट, शब्द छ आशाद भोपाली अनि देव कोहलीको, सङ्गीत राम लक्ष्मणको, स्वर छ एसपी बालसुब्रमण्यमको।

यदि श्रोताहरु भर्खरै मात्र हामीसित जोडिनु भएको हो भने यहाँहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग, अनि आकाशवाणीको खरसाङ केन्द्रबाट यहाँहरूले अहिले सुन्दै हुनुहुन्छ सलमान खानद्वारा अभिनीत चलचित्रका गीतहरू।

शब्द थियो फैज अनवरको, संगीत साजिद वाजिदको चलचित्र दबङबाट सुन्नुभयो यो गीत, राहत फतेह अली खान अनि श्रेया घोषालको युगल स्वरमा। अब सुनाइरहेछौँ यो अघिल्लो अनि अन्तिम गीत चलचित्र किकबाट, शब्द कुमारको छ भने संगीत छ मित ब्रस अन्जानको, स्वर मित ब्रस अन्जान, सलमान खान अनि श्रेया घोषालको रहेको छ।

विभिन्न स्थानहरूमा सञ्चालित लक्षित कार्यवाहीका क्रममा ठूलो परिणाममा हेरोइन, ब्राउन सुगर र याबा ट्याब्लेटहरू जफ्त गरिएका छन्। अखिल भारतीय किसान सभाले हिजो विभिन्न मुद्दाहरूका सम्बन्धमा सिलगढ़ी महकुमा परिषदका प्रमुख कार्यकारी अधिकारीलाई ज्ञापन पत्र बुझायो। किसान सभाका प्रतिनिधिहरूले सभाधिपति अध्यक्षको राजीनामापछि महकुमा परिषदको कामकाज लामो समयदेखि लगभग ठप्प रहेको आरोप लगाए। यस विषयमा प्रशासनको भूमिका बारे पनि प्रश्न उठाइयो। ज्ञापन पत्र मार्फत किसान सभाले जम्मा 10 प्रश्न र मांगहरू प्रस्तुत गर्दै आगामी 10 दिनभित्र जवाब दिन माग गरेको छ। पश्चिम बंगालमा राजनीतिक परिवर्तनपछि विभिन्न नगरपालिका र पञ्चायतहरूमा जनप्रतिनिधिहरूले राजीनामा दिने क्रम जारी छ। यसै क्रममा जलपाइगुडी जिल्लाको महानगरपालिकाका अध्यक्ष तथा तृणमूल कांग्रेसका नेता उत्पल भादुरीले हिजो आफ्नो पदबाट राजीनामा दिनुभएको छ। उहाँले आफ्नो राजीनामालाई व्यक्तिगत निर्णय बताउनु भएको छ। 15 सदस्यीय माल नगरपालिकामा तृणमूल कांग्रेसको बहुमत भए पनि अध्यक्षको राजीनामाले राजनीतिक वृत्तमा हलचल मचिएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 10 बजे पुनः उपस्थित रहनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: को कथा। समाज का ज्येष्ठ नागरिक अन्तरंग कुराकानी गर्दै उहाँहरूले भोगेका उहाँहरूले बिताएका ती अमूल्य क्षणहरूलाई टपक्क टिपेर जस्ताको तस्तो रूपमा आकाशवाणी खरसाङद्वारा प्रसारित गरिने यो मासिक कार्यक्रम हो जीवनका ती तमिठा अनुभूतिहरू। आदरणीय श्रोता नमस्कार, म सञ्जीव मोहरा। ज्येष्ठ नागरिकहरू हाम्रा समाजका धरोहरहरू हुन्। उहाँहरूले यतिका वर्षसम्म धेरै आरोह अवरोहहरू देखे, धेरै विघ्न बाधाहरूको सामना गरे अनि समयको परिवर्तन सँगसँगै आफू पनि पिसिँदै आज यहाँसम्म आइपुगे। जीवनका तिता मिठा अनुभूतिहरू कार्यक्रमको निम्ति म आज नेवर बालासनमा आएको छु र यहाँ एकजना 98 वर्षीय हाम्रा समाजका ज्येष्ठ नागरिक हुनुहुन्छ, महावीर राई, जसलाई यस गाउँमा एमबी राई पनि भनिन्छ है। उहाँलाई यस कार्यक्रममा म प्रस्तुत गर्न लागिरहेछु है। तपाईँलाई धेरै धेरै नमस्कार छ है।
1: नमस्कार।
0: तपाईँको तपाईँको नाम बताइदिनुहोस्।
1: मेरो नाम त पुरा नाम चाहिँ महावीर राई हो, तर यहाँ मेरो प्रत्येक नाम चाहिँ एमबी राई। महावीर राई भन्यो भने त चिन्दैन पनि मान्छेले, अन्त सबले सर्ट नेम है एमबी राई भन्यो भने चाहिँ प्राय सबैले चिन्छ। बाहिर बाहिरतिरको साथीहरूले पनि चिन्छ, पाखा पाखातिरको अरू साथीहरूले पनि चिन्छ एमबी राई भने। उनीहरूलाई मेरो पुरा नाम चाहिँ छैन, पुरा नाम चाहिँ महावीर राई हो।
0: कति वर्ष पुग्नु भयो?
1: म अहिले 98 हिँड्दैछु।
0: 98 वर्ष?
1: हजुर, 98 वर्षमा हिँड्दैछु।
0: हजुर, कुन सालमा जन्मिनु भएको तपाईँ?
1: म अप्रेल 1929 मा जन्मेको, आइतबारको दिन।
0: हजुर,
1: 21 तारिक रहेछ, 21 तारिक अप्रेल 1929 जन्म भएको रहेछ। मेरो जन्मस्थान चाहिँ फेरि मर्मा
0: मर्मा
1: मर्मा। उही नै बढे, हुर्के हुर्के त के हुर्के त उहीँ पढे प्राइमेरी स्कुलमा। त्यहाँदेखि पछाडि त्यति बेला क्लास 2 मात्रै थियो।
0: हजुर हजुर,
1: मिरिक पढे, त्यहाँदेखि त्यहाँको क्लास 2 पास गरेपछि चाहिँ मिरिकमा त्यति बेला एमी स्कुल भन्थ्यो, मिडल इङ्ग्लिस स्कुल भन्थ्यो। पढाइदेखि कडा थियो, सरहरू पनि एकदम राम्रो खालको पुरा डिसिप्लिनसँग हिँड्ने गर्ने केटाहरू, हाम्रो साथीहरू पनि सबै स्टुडेन्टहरू पनि एकदम सरहरूको एकदम देखि एकदमै डर बोक्ने खालको।
0: हजुर हजुर।
1: अन्त म 9 एमी स्कुलमा चाहिँ 3, 4, 5, 6 चाहिँ मिरिकमा पढेँ, मिडल इङ्ग्लिस एमी पास भन्थ्यो। 1942 क्लास 6 पास गरेर चाहिँ गरेको थिएँ मिरिकै एमी स्कुल। त्यहाँदेखि त त्यो एमी पास गरेपछि त्यहाँ मर्मकै प्राइमेरी स्कुलमा 1 त्यति बेला पुगी टिचर भन्थ्यो, अहिले भोलन्टियर टिचर भन्छ, त्यति बेला त पुगी टिचर भन्थ्यो। त्यहाँ 1.5 जस्तो गरेँ। अनि त्यति बिचमा त्यहाँ मर्माको अफिसमा एकजना त्यति बेला लगाएर राइटर भन्थ्यो, अहिले क्लर्क भन्छ, एकजना एसिस्टेन्ट राइटर चाहिन्छ भनेर। त्यति बेला अब म त भर्खर पास गरेर बसेको, त्यति बेला अलिक नाम पनि थियो एमी स्कुलको। मलाई त्यहाँ हल्ला भएछ नि, त्यहाँ मतलब उनीहरूमा बातचित भयो होला।

0: फलना का छोरा चाहिँ ओ भर्खर गरेर टिच त्यहाँ पुपिल टिचर गर्दैछ अन्त ल्याउँ भनेर अफिसमा सल्लाह भएछ कि अन्त त्यहाँदेखि 1944 चाहिँ तल मर्मा अफिसमै त्यहाँ एसिस्टेन्ट राइटर भन्थ्यो त्यति बेला के अरे हार्यो 5 रुपियाँ पैसा तलब दिएको थियो
1: महिनामा
0: 5 रुपियाँमा गरेँ त्यहाँदेखि त्यो के अरे पछि चाहिँ के गरेँ भने अन्त मलाई अलिक पहिला चाहिँ अलिक मेरो ऊ चाहिँ जे कुरो भने अलिक इनिसिएटिभ के गरौँ भन्ने इच्छा थिएछ अहिले विचार गर्दा चाहिँ अन्त मलाई त्यो अफिसमा काममा नि अब गर्दा चाहिँ मलाई कति बेला छोक्नु होला कति बेला यो चाहिँ यस्तो छ बिराज जाने एकाउन्ट भन्थ्यो बिराज जाने हिसाब भन्थ्यो कस्तो हुन्छ बिराज जाने हिसाब अन्त त्यो मलाई सिक्नु रहर लाग्यो अन्त म आफैले डेनिसेट लिएर सिकेँ खटेर सिकेँ गर्दा त त्यही भएर यहाँ मिस्टर चार्दस क्यामरन म्याडम साहेब भन्थ्यो म्याडम साहेब थियो म्याडम साहेबले एकदम मलाई त्यहाँ अफिसमा आएर सोधसाद गर्यो यताउति गर्यो अब त्यति बेला के अरे टुटे फुटे इङ्ग्लिसमै अब बातचित पनि हुन्थ्यो टुटे फुटे इङ्ग्लिसमै त्यहाँदेखि त्यति भनेको मलाई त केही थाहा थिएन हेर्यो के काम गर्छ भनेर सोधेछ क्या मेरो हेड माथिको हेडबाउलाई सोधेछ क्या हो केही ल त्यसको एक हप्ता बादमा त मलाई त त्यो म्याडम साहब चाहिँ यहाँ सुपरिन्टेन्ट थियो सुपरिन्टेन्ट पनि थियो ऊ आफै म्यानेजर पनि थियो फेरि उता सिंहबरी भिजिट पनि गर्थ्यो घायबरी भिजिट गर्थ्यो मन्जा भिजिट गर्थ्यो त्यहाँ टिङ थर्बुसम्ममा चाहिँ इन्जिनियर पनि थियो थर्बुसम्म पनि थर्बुहरू पाउने इन्जिनको काम चाहिँ गर्थ्यो वर्षमा एकपल्ट दुईपल्ट जान्थ्यो अन्त मलाई त मेरो हेडबाउले हेडक्लर्कले भन्यो लु तँलाई त उता लाने भएको छ म्याडम साहेबले बालासनमा के गर्छस् अब भर्खरको उमेर थियो कति 15-16 वर्ष पुगेको थियो होला 48 साल भएको थियो 1948 साल भयो 4 वर्ष काम गरे पछाडि चाहिँ त्यो म्याडम साहेबले मलाई त्यो गरेँ अनि त्यही भएर चाहिँ म अब 19 वर्ष हिँड्दै थिएछु क्या हो अन्त हेडबाउले तँलाई त उता को मन पराएको छ हौ सुपरिन्टेन्डेन्टले त उहाँ मान्छे त्यस्तो जस्तो मान्छे छैन अरे र तँलाई त उता लान्छु भनेर भन्दैछ भन्नु भयो के गर्छ अब लान्यो भने जान्छु नि भने अब भर्खरको उमेर 18 वर्ष भयो केटा अन्त जान्छु नि भने तर अब घरको सरको के भन्दा त्यतिबेर ब्रिटिस सरकारको त अलिक मनमानी थियो हामीलाई त मतलब उनीहरूले त एउटा के जस्तो पनि मान्दैन थियो उनीहरूको मनमानी अलिक अत्याचारी थियो नि यिनीहरू त्यहाँदेखि म 1948 2 फेब्रुअरीमा यता आएँ कारण 2 फेब्रुअरी 1948 2 फेब्रुअरी मलाई त्यो चाहिँ याद छ 2 फेब्रुअरी चाहिँ सोमबार परेको थियो यताबाट चाहिँ फेरि हाम्रो एउटा खड्का साथी पल्टु खड्का भन्ने थियो उनलाई चाहिँ उता लग्यो
1: मर्मामा
0: उता मर्मापट्टि लग्यो उनी उता गयो म यता आएँ अन्त हामीले बिहान यहाँ 7 बजी आइपुग्नु पर्ने उता उनीहरू 7 बजी तल बालासन खोलामा भेट
1: केमा आउनु भयो त्यति बेला उताबाट
0: यहाँनिर घना जङ्गल थियो यो देखि यो हाम्रो यो नाम्चेको मान छ नि नाम्चेको मान छ त्यो गाउँदेखि उँदो त घना जङ्गल रिमरिम भएपछि चितुवाहरू कराउने क्या अन्त अब हिँडेरै घना जङ्गलमा हिँडेरै अवर जोर झन्डै 1 वर्ष जस्तो चाहिँ 1.5 वर्ष जस्तो चाहिँ त्यो तपाईँ धाएँ पछि चाहिँ यहाँनिर एउटा यो मुकुन्दरको घरमा उसको काँडा बाउ बडो बाउको छेउमा एउटा सानो मतलब कच्चा घर बनाइदिएर त्यहाँ सरेर त्यहाँ बसेँ
1: त्यति बेला तपाईँ आउँदा नि घरहरू कतिवटा थियो
0: ए पत्ला यो नाम यो अहिले म बस्छु यहाँ त नामै चारजुरे यसको नाम चारजुरे 4 मात्रै घर थियो अहिले त हुने भयो यिनीहरूको यो मुकुनको मुकुनको घरको वरिपरि पनि त्यस्तो घर थिएन कति 3-4 घर घर थियो होला पत्ला पत्ला थियो अहिले त बाक्लो भयो नि

0: त्यतिल बाटोहरू नि
1: बाटो कस्तो थियो त्यो?
2: ए यो त म चोर बाटो थियो, घोडा पनि पेट्थ्यो, पनि पेट्थ्यो यो माथिसम्म, माथि कोटी छ नि सुनाइन घोडी, त्यहाँसम्म त पनि पेट्दै थियो। त पछि चाहिँ त्यही म्याडम मिस्टर म्याडमले नै बाटो खटेर काजहरू गरेर त्यहाँदेखि गाडी हिँड्नु थालेको, कच्चा बाटो थियो।
0: हजुर, तपाईँ अब 100 वर्ष पुग्नु नि, 2 वर्ष छैन,
2: 2 वर्ष छ,
0: कस्तो लाग्छ जिन्दगी?
2: खै मलाई त केही फिल पनि हुँदैन हौ, मलाई त त्यो बुढो भए मर्छु कि मरि पो हाल्छु कि भने केही पनि फिल हुँदैन, अहिलेसम्म एक्टिभ नै छु।
3: हजुर,
2: हिँड्छु बारीमा काम गर्छु, सब बारीतिर यो जम्मै बारीहरू फाँड्नु, यताउति गर्नु, के गर्नु, रोपराप गर्नु, वरिपरि सफा गर्नु। अन्त बेला बगतमा यसरी तल छोरी छ सालबारीमा, त्यहाँनिर पनि पुग्छु। अब यो फेरि सेप्टेम्बरमा मेरो पनातिनीको एउटा बर्थडे छ, यो 20 तारिक, त्यहाँ पुग्नु परेको छ। मेरो छोरी जेटी स्कुलमै काम गर्छ, प्रतिमा राई, र अब त्यसको छुट्टी चाहिँ यस्तै 16-17 तारिकको हुन्छ। त्यहाँदेखि तल झर्छु, फेरि त्यहाँदेखि तल गरेर 1.5 महिना बसेर फेरि फेब्रुअरी आधा अवधिमा फेरि जान्छु।
0: बगानमा कति वर्ष काम गर्नुभयो?
2: अब उता मर्मामा गरे 4 वर्ष, यतापट्टि गरे 40 वर्ष, गर्दाखेरि 1988 चाहिँ म रिटायर भएँ। त्यो रिटायर भएर पनि मलाई फेरि यहीँले फेरि राख्यो, अलिक हेरिदिनुपर्छ, अब नयाँ केटाहरू छ नि अलिक प्र्याक्टिस गराउनुपर्छ भनेर मलाई फेरि एक्सटेन्सन गरिदियो। त्यहाँदेखि यहाँ अलिकति बस्छ, त्यहाँदेखि फेरि माथि सुरेन बोटीमा लग्यो, माथि सुरेनको पिए जस्तोमा, सुप्रेन पिए हुँ। अन्त त्यहाँबाट एउटा के अरे डेभलपमेन्ट अफिसर एउटा टेम्पररी एउटा पोस्ट गरेर क्रिएट गरेर मलाई चाहिँ यहाँ अब सुप्रेनको काम पनि उसको चिठी पत्र पनि गर्नुपर्ने, माथि नै अफिस थियो, यहीँ बसेँ। त्यहाँदेखि बेला बगतमा सिङ्गुली पनि जानु पर्थ्यो, सिङ्गुली गएर त्यही अफिस अफिस यताउति मा कोही सर चल्ला सो बाँच्यो, त्यतापट्टि केही काउन्टरहरू के अरे हेरिदिनु भन्थ्यो कि हेरिदिन्थे। अन्त डेभलपमेन्टको विषयमा तपाईँको के सजेसन छ भनेर सुप्रिन्टेन्डेन्टले भन्थ्यो। अन्त त्यहाँदेखि आएर मैले रिपोर्ट लेख्नु पर्थ्यो, मेरो सुझाउहरू म सजेसन गरेँ, तर लेख्नु मात्रै जुने मैले भने जस्तो चाहिँ भएन, काम नगर्ने त्यति हेर्न म गर्दिनँ भने, म यो डेभलपमेन्ट अफिसरको काम चाहिँ म गर्दिनँ भन्दाखेरि, त्यहाँदेखि चाहिँ के भयो भने अफिसमा अब यो सबै कम्प्युटराइज हुन्छ एकाउन्ट र तल, अन्त त्यहाँ चाहिँ मिनी हेड अफिस भनेर खोल्ने यिनीहरूको सल्लाह भएछ। अन्त मलाई चाहिँ तल लाने भयो सिलगढीमा, अझै म त गर्नुपर्ने भयो चाहिँ। अन्त तल यो प्रधान नगरमा अफिस खोल्यो, मजाले बनाएको थियो, त्यहाँ गएर मैले चाहिँ मलाई कम्प्युटर ट्रेनिङ पनि गरायो, 3 महिना कम्प्युटर ट्रेनिङ पनि गरायो, मलाई इच्छा लाग्दैन थियो, एकदमै झिझट लाग्ने क्या कम्प्युटर, तैपनि अब सिकेँ, डाटा साटा गर्नु त बेसिकहरू सिकेँ, सिकेर त्यहाँदेखि त्यहाँ सिलगढीमा त्यो कलकत्ताको मिनी अफिस खोल्यो, डाइरेक्टर पनि आउने। अन्त त्यहाँ चाहिँ फेरि दुईजना बङ्गाली केटाहरू भर्ती गरेको, त्यसलाई सिकाउनु पर्ने मैले एकाउन्टलाई, यहाँको एकाउन्ट गर्नुपर्ने, कम्प्युटरमा हाल्नु लाउनु पर्ने, कम्प्युटराइज गर्नुपर्ने, त्यो सिकायो अरे, त्यो बताइदियो अरे अरे। अन्त त्यहाँ त अब मलाई ऊ पनि दिएको थियो, खुराकीहरू पनि दिएको थियो, बस्ने खाने 15% राम्रै थियो, घरहरू पनि दिएको थियो, म चाहिँ पर दुईजनामा बस्ने एउटा किरायमा थियो, त्यो किरायहरू पनि दिन्थ्यो। अन्त प्रधान नगरमा अफिसमा बिहान आउनुपर्ने, त्यसको पनि गाडी भाडा पनि सबै दिन्थ्यो। अन्त कम्प्युटराइज गरायो अरे, सबै गराइसकेपछि चाहिँ त्यहाँदेखि चाहिँ मलाई 94-95 होला त्यस्तो लाग्यो, मलाई दुवाक्कै दिक्कै लाग्यो। अब यदि म अलिक उमेर पनि जानु पाएको भए चाहिँ त बस्ने इच्छा पनि हुने थियो होला, तर त्यो एजमा रिटायर भएर भएर गएपछि त्यो एक्सिडेन्टको एजमा तल लानु त मलाई त बोर एकदम मन परेन। अन्त मैले अन्त फेरि त्यहाँ पनि रिजाइन गरिदिएँ, म अब जो भयो मैले अब यति सबै यति भएदेखि सबै सिकिहाल्यो, अब चाहिँ म बस्थेँ नि यहाँ भनेर मेरो रिजाइन लेखेर त्यहाँदेखि गाडी सारी मागेर भाइ गाडी लिएर यो यता आएँ।

0: 98 वर्ष पुग्नु भयो है,
1: 98
0: आँखा पनि राम्रो देख्नुहुन्छ, बोली
2: आँखा देख्छु बढ्छु, फेपर सबै बढ्छु बढ्छु, तर यो नजिकको डिस्टेन्स चाहिँ राम्रै छ,
0: हजुर
2: टाढोको डिस्टेन्स चाहिँ अहिले 2 वर्ष जस्तो 1.5 वर्ष बस्छ होला, टाढोमा चाहिँ मान्छे त देख्छु तर राम्रो ठिमा हुनु सक्दिनँ, तर अब चिनेको यो जस्तो त हिँडाइमै चिनिन्छ, हिँडाइको स्टारमै चिनिन्छ, यिनीहरूलाई अनुहार देख्नु पर्दैन, उनीहरू त हिँडाइ स्टारमै, म त यो फलना हो है भन्छु कसैलाई ओ भन्छु, नजिकमा चाहिँ म मलाई चर्चा पर्दैन आफै पढ्छु।
0: सुन्न न यो उता तपाईँको मर्माको साथीहरू याद आउँछ
2: एकदम
0: को को हुनुहुन्छ भन्नु सक्छ,
2: मर्माको भन्नुभयो, मर्माको त अब साथीहरू त त्यति त्यो भन्दा ज्यादा साथीहरू त बाल हजुरमा भयो, मर्मामा त बाल्यका जस्तो मात्रै भयो, म त त्यहाँबाट अब 18-19 वर्षका बाध्य त आइहालेँ नि म त, अन्त त्यो त त्यहाँ त साथीहरू कम्ती नै थियो, स्कुली साथीहरू मात्रै थियो, साथीहरू जति यताको पछि आएपछि साथीहरू ज्यादा यताको भयो, याद त आउँछ नि अब त्यो सानोमै खेलेको लडाइँ परेको झगडा परेको के अरे थाङ्नाको गोली खेल्दाखेरि खाली खुट्टा खेलेर हानेको हो त्यस्तोहरू याद आउँछ, त्यो त याद आउँछ साथीहरू सबै छैन, एउटै पनि छैन, सबै बित्यो, सबै बित्यो, याद आउँछ नि यताको साथीहरू अब म अब विशेष गरी चाहिँ मेरो अफिसको साथीहरू त्यतिबेला त अब मेरो टाइममा त 10-11 जना स्टाफ थियो, काम पुरा हुन्थ्यो, अब त्यतिबेला अब त्यतिबेला त कम्प्युटर सबै हातले गर्नुपर्थ्यो, हातले गर्नुपर्थ्यो, फेरि एकदम खटेर गर्नुपर्थ्यो, गर्दाखेरि 10-11 जना त स्टाफ थियो, अहिले त छैन, छोरी एकजना 2 जना मात्रै छ भन्ने
0: चाहिँ। तपाईँले बिहा चाहिँ कस्तो प्रकारले गर्नुभयो?
2: बिहा भन्नुभयो
0: कस्तो प्रकारले गर्नुभयो?
2: कहाँबाट छु कहाँ यहाँ चाहिँ अब मैले म यता 48 सालमा आएँ, अन्त अब उता मर्माको अब ओहोरदोहोर मर्मामा ओहोरदोहोर गर्दा ओर्दा त अब यहाँ अब जो अहिले त छैन बित्यो वाइफ त, त्यति बेला 16-17 वर्षको थियो होला मेरो वाइफ त्यति बेला, म अन्त त्यहाँ उसको दाजुहरूसँग मेरो फेरि राम्रो सम्बन्ध थियो, चिनाजाना थियो,
0: कहाँको हुनुहुन्छ
2: मर्माको, मर्माको उसको दाजुहरू चाहिँ पछि चाहिँ त्यहाँको म्यानेजरै भयो, एलबी दिवान भन्ने उहाँको नाम एलबी दिवान हो, उनीसँग यसो फुटबल सुटबल खेल्दा आउँदा चिनाजाना भएर त्यहाँ त्यहाँ ओहोरदोहोर हुन थालेपछि अब यो बितीको वाइफ चिनाजाना पनि भयो 16-17 वर्षको, त्यसैमा अब हाम्रो त्यसै सम्बन्ध बसेपछि चाहिँ त्यहाँदेखि जुन महिना 1953 हाम्रो हामीहरू चाहिँ उसलाई मैले यता लिएर आएँ,
0: भनेपछि तपाईँले मर्माबाट चाहिँ वाइफ मात्रै ल्याउनु भयो, अरू केही पनि ल्याउनु
1: भयो मर्माबाट?
2: उता मर्माबाट
1: हजुर बेहुली चाहिँ ल्याउनु भयो,
2: यहाँबाट साथीहरूको हातले लिनु
1: बेहुली चाहिँ ल्याउनु भयो
2: मात्रै आएको, यहाँदेखि अब यहाँ
0: बेहुली चाहिँ ल्याउनु भयो
2: यो वाइफ हजुर पिजी पिजीलाई भयो 1953 आउनु त एक्लै आयो पनि, औ अहिले त यहाँ आएर त पप्रे
0: नानीहरू
2: मेरो 3 भाइ छोरा 3 बहिनी छोरी 6 जना 6 जना त नाता नातिनी त पनातिनी पनि भइसक्यो, पनाती पनातिनीहरू बहुन्द्रो भइसक्यो 20-22 जना पो भइसक्यो होला है, यसो गरेर त कोही त हङकङतिर छ, नेपालमा छ, कोही कता छ, कोही सिलगढी छस्तो गएर त 25-26 जना पो भइसक्यो होला नातिनी पनातिनी गर्दा।

0: सन्तान छ है
1: सन्तान मेरो
0: नाता
1: मर्ममा यहाँ त सन्तान त्यति छैन मेरो मबाट भएको परिवार मात्रै हो एउटा बहिनी छ तल त्यसको पनि परिवार निकै ठुलै भइहालेको छ अरू मेरो बुढा सन्तान चाहिँ मर्ममा छ मर्ममा त भोलै जस्तै छ नि मर्ममा मिरिक बस्तीमा त सौरेनीमा मिरिकमा त पुरा मेरो जहिले पनि भेटिहाल्छ नि घरको वरिपरि गाउँ घरमा सबै आफ्नो मेरै सन्तान मेरै सन्तानले भरियो कि
0: त्यहाँ जानुहुन्छ कोही कोही बेला कोही कोही बेला जानु
1: तर अब त्यस्तै कामले गर्दा जानु अब पहिला पहिला त जान्थे शरीर राम्रो हुँदाखेरि जान्थे भेट्थे गर्थे र अब त्यो अहिले पछाडिदेखि चाहिँ जब जब केही काम पर्छ जानै पर्यो त्यति बेला जाँदाखेरि सबैसँग भेट गर्नु हुन्छ आउने जाने त्यस्तै काम कुरो परिहाल्छ अचानक पर्दाखेरि जान्छु बेला बखतमा
0: 29 जन्मनु भयो है त्यति बेला ब्रिटिसहरू थियो यहाँ ब्रिटिसहरू
1: सबै ब्रिटिसहरूमा थियो नि सबै कमान्डरमा सब ब्रिटिसहरू थियो त्यही बेला त कमान्डको म्यानेजरहरूमा एसिस्टेन्टहरूमा त नेपाली थिँदै थिएन भने पनि भयो यो पहिलो छुटेको पछाडि सुनेको शीतल राई शिरोज राई भन्ने दुईजना चाहिँ सिङमुलीमा मर्ममा भयो अरे भने तर मैले देख्नु चाहिँ देखिनँ अरू त सब एसिस्टेन्टमा सबै उनी थियो ब्रिटिस नै थियो म्यानेजरमै ब्रिटिस नै थियो यो सुब्रेन्द्रमा सबै ब्रिटिसै ब्रिटिस थियो
0: उनीहरू मतलब उनीहरू केमा आउजाउ गर्
1: उनीहरूको गोडीदेखि त गाडी थियो कच्चा यस्तो टार्मेक रोड थिएन कच्चा बाटो उनीहरूको आफ्नो गोडीबाट गाडीमै जान्थ्यो कमान भिजिट गर्नुभयो आउँदाखेरि चाहिँ घोडामा ओह्रालोमा चाहिँ हिँडेर उकालो घोडामा
0: गोरु गाडी पनि चल्थ्यो भन्थ्यो नि है गोरु गाडीहरू
1: यहाँ त गोरु गाडी चलेको चाल पाइन गोरु गाडी चाहिँ माथि हिलकाट रोडमा होइन त्यहाँ चाहिँ त्यसमा गोरु गाडी चल्थ्यो अन्त बस तेल चल्थ्यो बस सानो सानो चल्थ्यो र काठको जस्तो देख्थ्यो काठको बस होला हौ अहिले याद त बसमा घन्डाङ्गा घुम्नु घन्डाङ्गा घुम्नु बसमा क्या यस्तो लामो बस थिएन अलिक छोटो बस थियो अन्त बस चल्थ्यो सानो गाडी कम्ती थियो गोरु गाडीहरू चल्थ्यो पुरा अन्त लाटी झुन्ड्याएर त्यो गोमा झुन्ड्याएर घन्टी क्रिङ क्रिङ क्रिङ क्रिङ गर्दै
0: रासिनहरू पनि त्यसमै ल्याउँथ्यो अरे नि त है
1: रासिन पानीहरू चाहिँ त्यसो ट्रेन मैले देखेको चाहिँ ट्रेन थियो कि ट्रेन चल्थ्यो एकपल्ट मलाई याद पनि छ गोराबारीमा पनि साइडिङ हुन्थ्यो त्यहाँ पनि कतिवटा माल झार्थ्यो खास गरी चाहिँ सुनादामा हाम्रो मालहरू चाहिँ गार्डनको मालहरू चाहिँ सुनादाको स्टेसनमा झार्थ्यो अन्त त्यहाँ त्यो स्टेसनको गोदाममा राख्थ्यो त्यहाँबाट चाहिँ त्यहाँ मान्छेले बोकेर मान्छेले बोकेर ल्याउँथ्यो अन्त खास गरी हाम्रो कमानको रासिन चाहिँ त्यति बेला यो इङ्ग्लोक डिसेन हाम्रै कम्पनीमा थियो अन्त त्यहाँबाट त्यो गोराबारी साइडिङमा उतारेपछि चाहिँ रासिन पानी त्यहाँ उतारेपछि चाहिँ त्यहाँबाट चाहिँ हाम्रो एउटा चौकीदार थियो गोराबारी चौकीदार राखेको थियो अन्त मुनि एउटा तारगोदाम थियो त्यो चाहिँ ब्रेवरी टु रिङटङ एउटा थियो रिङटङ टु बालासन अर्को स्टेसन थियो फेरि बालासन टु मारमा अर्को स्टेसन यस्तो थियो त्यहाँबाट घोराबारीमा साइडिङदेखि चाहिँ त्यहाँ घोराबारीको तारकोदाम भन्थ्यो तारकोदाम त्यहाँ चौकीदारले त्यहाँ गोदो राख्ने रूप पनि थियो त्यहाँ राख्थ्यो अन्त त्यहाँबाट चाहिँ रोपेबाट रिङटङ झर्थ्यो फेरि रिङटङबाट चाहिँ फेरि लोड गरेर फेरि यहाँ बालाश्रममाबाट आउँथ्यो बालाश्रममा चाहिँ यहाँ गोदामबाट गाडीबाट टोमा तान्थ्यो काठको भलियो त्यहाँ उतार्थ्यो हाम्रो राश्रम भाइ चाहिँ अन्त कोही मालहरू पनि त्यहीँ उतार्थ्यो त्यसले नभ्याएको चाहिँ मान्छेले बोकेर ल्याउँथ्यो अब त्यहाँनिर पत्ती पनि बोक्नु पर्ने के पनि गर्नु पर्ने त्यसले गर्दाखेरि चाहिँ अन्त मान्छेले जान्थ्यो धेरै जस्तो मान्छेले पनि बोक्थ्यो मान्छेले ल्याउँथ्यो तार बन्दमा मान्छेले बोक्थ्यो कहीँ पाटा पाटा बनाउँथ्यो रासिनहरू त्यहाँबाट मान्छेले बोकेर ल्याउँथ्यो अन्त यस्तो यो मिसिनहरू आउँथ्यो नयाँ नयाँ मिसिनहरू आउँथ्यो फ्याक्ट्रीको लागि त्यो पनि मान्छेले नल लगाएर गोरालीबाट झार्थ्यो नलमा लग्यो अन्त झार्थ्यो घानीहरू यस्तोहरू के मिसिनहरू झार्थ्यो त्यसो गर्थ्यो
0: यस्तो देख्नुभयो तपाईँले सबै देख्नुभयो
1: देखेँ हजुर

0: तपाईहरुको उमेरमा नि गीतहरु कति सुन्नुहुन्थ्यो गीत सङ्गीत
1: त्यति बेला त सिनेमा त्यति प्रचलित थिएन फिल्म त्यति प्रचलित थिएन तर हामीहरू यो नाकपारे गीत भन्थ्यो नाकपारे भन्थ्यो त्यो गीतहरू चाहिँ हामीहरू खुब गाउँथ्यौँ जङ्गल जाँदा पनि गाउँथ्यौँ जुवारी पनि खेल्थ्यौँ यो हाकपारे गीतमा हाकपारे हाकपारे भन्थ्यो अब त्यति बेला त्यो त्यो गीत चाहिँ खुब प्रचलित थियो नि होइन हाम्रो आफ्नै एउटा भनौँ हाम्रो नेपालीको ठेट जस्तो क्या त्यो खालको क्या
2: तपाईँलाई याद छ त्यो अहिले
1: सब बिर्सिसके
2: एउटा पनि छैन याद
1: बिर्सिसके छैन
2: एउटा जुवारी सुनाउनु जुवारी
1: के भन्नु यादै आउँदैन जुवारी कोही बेला राति सम्झेको त आउँछ नि अब अहिले त आउँदैन बिर्सिस
0: हुँदैन हजुर हजुर तपाईँले होइन तपाईँले राम्रो कुरा गर्नुभयो है उहिलेको कुरा आज तपाईँलाई कस्तो लाग्यो
1: मलाई त मजा लागेन अब यस्तो कुरो त कोही सोध्ने मान्छे आयो भनेदेखि भन्दै मनमा त लाग्यो नि बस्छ त्यो अब त्यो के अरे यो सायद त मैले त त्यो सेकेन्ड वर्ल्ड वार त सुनेको मात्रै होला हामीले त त्यसको अनुभव पनि गर्यौँ बपरे भानु अनिकाल लागेको नै त्यति बेला यो गोराबारीमा फेरि अब गोरा गोराहरू आएर बस्थ्यो ब्रिटिसहरू आएर बस्थ्यो यो साह्रो
2: के अनिकाल लाग्दा कस्तो भएको थियो
1: पैसा भएर पनि चिजबिज नपाउने हेर्नुहोस् है अन्न नपाउने अब सबै आर्मीमा पठाउँछ जम्मै भएको छ त्यहाँ अब यहाँ दङदङ गर्नु इरुम डारे बगाई भन्थ्यो त्यो लिनुलाई खर्चा ठोक्नु पर्ने राति एकदम लाइन बसेर लाइन बनाउनु पर्ने अन्त हाम्रो पाला आएपछि चाहिँ त्यहाँदेखि बोकेर ल्याउनु पर्ने त्यस्तो थियो म त्यति बेला त म त मर्ममै थिएँ सेकेन्ड वर्ल्ड वारमा त मैले भोगेको छु त्यस्तो म आफै नै बोक खसन गरेर ल्याएको छु त्यसरी किनेर मान्छेहरू भोक भोकै मर्यो कतिजनाले चोरी भयो कति घरहरू चोरी भयो कतिजना सिस्नो खाएर बाँच्यो सब सिस्नोहरू नपर्ने सब ठुट्टै जराइसम्म पनि ठुट्टै बनाएर खाने भयो भोक भोकै मर्यो त्यस्तो भन्यो बहुत ठुलो कष्ट भोग्यो नि
2: त्यस्तो त अब नआओस् पनि
1: अब नआओस् त्यस्तो चाहिँ
0: आदरणीय श्रोता उहाँ हुनुहुन्थ्यो नेहरु बालासनका एकजना वरिष्ठ नागरिक जो शताब्दी पुरुषको नजिकमा हुनुहुन्छ 98 वर्षीय श्री महावीर राईज्यू उहाँलाई यस नेहरु बालासन क्षेत्रमा सबैभन्दा सिनियर व्यक्तिको नाउँले चिनिन्छ तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु है तपाईँले आज हामीसित बोलिदिनु भयो
1: बडा खुसी लाग्यो यसरी आएर अन्तर्वार्ता लिनुभयो अब कान नसुने पनि कतिवटा मेरो उल्टापल्ट जवाब पनि दिएँ होला तपाईँले एउटा सोध्नुहुन्छ मैले अरू जवाब पनि दिएँ होला कानमा पटक्क सुन्दिनँ तपाईँलाई पनि मेरो धेरै धेरै धन्यवाद छ मेरो यो अन्तर्वार्ता चाहिँ यो फर्स्ट टाइम हो बाहिरतिर त सोध्छ कतिजनाले अब म त एउटा यस्तो पुरानो पुरानो रेकर्ड हो क्या यो मतलब कुन सालमा बनियो यो के छ यहाँ कति थियो मान्छे जीवला रोज कति थियो यो हाम्रो जेल नम्बर कति हो मौजा नम्बर कति हो अहिले केटालाई सबै याद छ कोही बेला दरकार पर्छ सोध्नु आउँछ म त्यो रेकर्ड अगाडिपट्टि राखिदिन्छु कि अन्त लु यस यस्तो यो यो सालमा यो अब हाम्रो फ्याक्ट्री 1932 बनिएको हो जेल नम्बर यति हो मौजा नम्बर यति हो भनेर बताइदिन्छु कि रेकर्डहरू मेरोमा पुरै छ पहिला बेला के अरे पातातिर छलमा मान्छेहरूको रोज कति थियो त्यही पनि अढाई रुपियाँ दुई रुपियाँ थियो मरजहरू त्यतिर छल सबै मेरो रेकर्ड पनि राखेको छु क्या लु हेर अरू नजाने हो लु हेर भनेर भनिदिन्छु
0: अब म तपाईँसँग 100 वर्ष पुगेर फेरि आउँछु एक सौ वर्ष पुगेर
1: 100 वर्ष पुगे
2: म आउँछु
1: ल तपाईँको आशीर्वाद लागोस् 100 त होइन मलाई त 105 वर्षसम्म बाँच्छ कि भन्ने ऊ पो छ यो जो म झन् साइड पो भए

नेउरबाला सन्धी 98 वर्षीय श्रीमान महावीर राईज्यू उहाँले हाम्रो जीवन जीवनका तीता मिठा अनुभूतिहरू कार्यक्रम अन्तर्गत उहाँले कुराकानी गर्नुभयो, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी कार्यक्रममा फेरि अर्का एकजना ज्येष्ठ नागरिकसित हामी यसरी कुराकानी गर्नेछौँ भन्दै कार्यक्रम प्रस्तोता मनन तामाङ लगायत म कार्यक्रम सञ्चालक सञ्जीव मोहरालाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्ते।

0: जीवनका तीता मीठा अनुभूतिहरू यो कार्यक्रमको प्रसारणपछि अब अघिल्लो क्रममा समय भइरहेछ 10 बजेको मुख्य समाचारको।
1: आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा छेत्रीबाट। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो आगामी दिनहरूमा विश्व नेताहरू ब्रिक्स शिखर सम्मेलनका लागि भेला हुनेछन्। सामाजिक सञ्जालमा संस्कृतको एउटा श्लोक साझा गर्नुहुँदै उहाँले विश्व कल्याणलाई मुख्य उद्देश्य बनाएर विभिन्न विषयमा सकारात्मक र अर्थपूर्ण छलफल हुने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले सन् 1993 सेप्टेम्बर 11 शिकागोमा आयोजित विश्व धर्म सम्मेलनमा स्वामी विवेकानन्दले दिनुभएको ऐतिहासिक मन्तव्यको स्मरण गर्नुभएको छ। सामाजिक सञ्जालमा उक्त मन्तव्य साझा गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले सो सम्बोधनले भारतको समृद्ध सभ्यता र संस्कृतिको झलक प्रस्तुत गरेको बताउनुभयो। महाराष्ट्रको नान्देडमा हिजो भएको सड़क दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीले दुर्घटनामा ज्यान गुमाउने प्रत्येक व्यक्तिका परिवारलाई 2,00,000 रुपियाँ राहत रकम उपलब्ध गराउने घोषणा गर्नुभएको छ। यसैबीच घाइतेहरूलाई 50,000 रुपियाँ आर्थिक सहयोग प्रदान गरिनेछ। दिल्लीस्थित केन्द्रीय सरकारी कार्यालयहरू आज बन्द रहनेछन्। ब्रिक्स शिखर सम्मेलन 2026 लागि सुरक्षा लगायतका आवश्यक प्रबन्धहरू मिलाउन यो निर्णय गरिएको हो। एसियाली पूर्वधार लगानी ब्याङ्कका अध्यक्ष जिन लिङ्क्योल 18 ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आइपुग्नु भएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जालमा एक पोस्ट मार्फत जानकारी गराएअनुसार यो भ्रमणले दिगो विकासलाई प्रवर्धन गर्ने तथा उदयमान अर्थतन्त्रहरूका लागि अवसरहरू विस्तार गर्ने उद्देश्यका साथ साझेदारीलाई सुदृढ बनाउनेछ। प्रमुख समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी दिउँसो 1 बजे उपस्थित रहनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समय बेला बिहानको 10:02 अनि 50 सेकेन्ड भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 MHz। साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङ एफएम 100.2 MHz, मोबाइल एप न्यूज अनि एआईआर लगायत प्रसार भारतीको ओटीटी प्लेटफर्म वेजमा पनि हामी उपलब्ध छौं। बिहानीको यो समय हो कार्यक्रम हेलो खरसाङको। त कार्यक्रमको प्रतीक्षामा रहनुहुने हाम्रा जति पनि टाढा अनि नजिकका श्रोताहरू हुनुहुन्छ, यहाँहरू सबैलाई अभिवादन टक्राउन चाहन्छु। म रश्मि, साथसाथै यहाँहरूलाई स्वागत जनाउन चाहन्छु हेलो खरसाङको आजको अङ्कमा।

बिहान 10:30 प्रसारण हुने हाम्रो यस कार्यक्रममा विविध रोचक जानकारीहरू लगायत फिल्म संगीतको प्रस्तुति रहनेछ। यसको निम्ति तपाईँ जोडिरहनु पर्नेछ आकाशवाणीको खरसाङ केन्द्रसँग।

जीवनमा परिस्थिति सधैँ हाम्रो इच्छा अनुसार नहुन सक्छ, तर परिस्थितिलाई हेर्ने हाम्रो दृष्टिकोण भने हामीले परिवर्तन गर्न सक्छौँ। त्यसैले कठिनाइमा पनि आशा खोजौँ, असफलतामा पनि सिकाइ खोजौँ र सानो सफलतामा पनि खुसी हुन सिकौँ। आउनुहोस् यी सकारात्मक विचारसँगै आरम्भ गरौँ आजको दिन।

बधाई हो यस चलचित्रबाट सुन्नुभयो यो पहिलो फिल्म संगीत आयुष्मान खुराना नेहा कक्कर अनि रोचक कोहलीको स्वरमा शब्द थियो कुमारको संगीत रोचक कोहलीको

एघार तारिक सितम्बर ग्रेगोरियन क्यालेन्डर अनुसार आज वर्षको 254 दिन हो। अब रहल यो वर्षको 111 दिनहरू बाँकी रहेको छ वर्षको अन्तसम्म।

भारतको सामाजिक तथा आध्यात्मिक इतिहासमा केही यस्ता महान व्यक्तित्वहरू छन् जसले आफ्नो सम्पूर्ण जीवन मानव सेवा, सत्य, अहिंसा र सामाजिक समानताका लागि समर्पित गरे। आचार्य विनोबा भावे त्यस्तै महान व्यक्तित्व हुनुहुन्थ्यो। उहाँ समाजसेवी, स्वतन्त्रता सेनानी, आध्यात्मिक चिन्तक तथा बोधन आन्दोलनका प्रवर्तकका रूपमा प्रसिद्ध हुनुहुन्छ। आजको मिति अर्थात् 11 सितम्बर सन् 1895 उनको जन्म महाराष्ट्रको गागोडे गाउँमा भएको थियो। उनको वास्तविक नाम विनायक नरहरि भावे हो। विनायक वा विनोबाको बुद्धि अत्यन्त प्रखर थियो, तर आफ्नो अध्यापनको समयमा नै विनायकको मन वैरागी बन्नुको निम्ति आतुर थियो र उनी सन् 1916 मात्र 21 वर्षको आयुमा गृह त्याग गरेर वैरागी बन्नुको निम्ति काशी नगरीतिर लागेका थिए। काशी नगरीमा उनले वैदिक पण्डितहरूको सान्निध्यमा शास्त्रको अध्यापनमा जुटे। महात्मा गान्धीको चर्चा त्यस समय देशभरि नै चलिरहेको थियो। विनोबाले पनि गान्धीजीसँग भेट गर्ने मन बनाए र उनी अहमदाबादको कोच रब आश्रममा उनीसित भेट गर्न गए। त्यो पहिलो भेटपछि जीवनभरिको निम्ति विनोबा बापूजीको अनुयायी बने। उनी बापूजीबाट धेरै प्रभावित बनेर स्वाधीनताको आन्दोलनमा सक्रिय बने। बापूको सान्निध्य अनि निर्देशनमा विनोबाको निम्ति ब्रिटिस जेल एउटा तीर्थधाम बनेको थियो। सन् 1921 1942 धेरैचोटि उनको जेल यात्राहरू पनि भयो। सन् 1951 बोधन आन्दोलनका उनी प्रवर्तक बने। जब उनी आन्ध्र प्रदेशको गाउँहरूको भ्रमणमा थिए, तेलङ्गानाको 5 पल्ली गाउँमा त्यस समय धेरै मानिसहरू भूमिहीन थिए। विनोबाले गाउँका जमिनदारहरूलाई भूमिहीन मानिसहरूलाई भूमिदान गर्ने आह्वान गरे। यो भूदान आन्दोलनको सुरुवात थियो। यो आन्दोलन 13 वर्षसम्म जारी रह्यो। त्यस समय विनोबा भावेले देशका विभिन्न भागहरूको भ्रमण गर्यो। यो आन्दोलनद्वारा उनी लगभग 44 लाख एकर जमिन एकत्रित गर्नुमा सफल बने, जसमध्ये लगभग 13 लाख एकर भूमि गरिब भूमिहीन किसानहरूमाझ वितरित गरिएको थियो। विनोबा भावे क्रान्तिकारी, समाज सुधारक साथै लेखक अनि विद्वान थिए। उनी एक बहुभाषी व्यक्ति पनि थिए। उनलाई लगभग सबै भारतीय भाषाहरूको ज्ञान थियो। उनको साहित्यिक प्रतिभा 1923 देखि 1927 महाराष्ट्र धर्म पत्रिकामा प्रकाशित उनको लेखहरूमा उजागर भएको थियो। 1930 देखि 1931 उनले भगवद् गीतालाई मराठी पद्यमा अनुवाद गरे। यो प्रसिद्ध कृति चारै लोकप्रिय बनेको थियो। उनको मौलिक रचनाहरूमा गीताई अनि गीता प्रवचन अतिरिक्त स्थिर पूजा दर्शन, गीताई चिन्तनिका, ज्ञान देवेन्ची भजनी, ईश्ववस्तवृत्ति, विचार पोती अनि स्वराज्य शास्त्र सामेल छन्। उनले इसाई धर्म र इस्लामको सारलाई पनि प्रस्तुत गरे अनि धम्मपद्ध तथा भारतीय सन्तहरूको चयनित श्लोकहरूको पुनर्व्यवस्थान पनि गरे। शब्दहरूको शक्तिप्रति उनको गहिरो बुझाइ अनि त्यसमाथि उनको असाधारण पकडले उनको विपुल रचनाहरूलाई एक अद्वितीय भव्यता प्रदान गरेको छ, जसले कुनै पनि पाठकहरूलाई मन्त्रमुग्ध बनाउँदछ। एकजना सामाजिक कार्यकर्ता, राजनीतिक दार्शनिक, महान राजनीतिक आन्दोलनका नेता, एक शिक्षाविद अनि एक विलक्षण साहित्यकार थिए विनोबा भावे। ईश्वरका साँचो अनुयायी अनि एकजना यस्तो सन्त जसले मानव जातिको आध्यात्मिक परम्पराहरूलाई आफूभित्र समाहित गरेका थिए। मानव जातिप्रति उनको योगदान अतुलनीय रहेको थियो।

उनले आफ्नो अन्तिम दिन महाराष्ट्रको वर्धा जिल्लाको पवनर स्थित आफ्नो ब्रह्म विद्या मन्दिर आश्रममा बिताए अनि 15 नोभेम्बर 1982 उनले अन्तिम श्वास लिए। मर्नुपरान्त उनले 1983 भारत रत्नद्वारा सम्मानित गरिएको थियो भने 1958 भावेलाई सामुदायिक नेतृत्वको निम्ति अन्तर्राष्ट्रिय रेमन मेक्सेसे पुरस्कार प्राप्त गर्ने प्रथम व्यक्तिको रूपमा सम्मानित गरिएको थियो। उनका आज 131 जन्मवार्षिकीको अवसरमा हामी उनीप्रति सश्रद्ध नमन गर्दछौं।

शब्द थियो अराफत महमूदको, संगीत तानिस्क बख्शीको स्वर, यसिर देसाई अनि शासा तिरुपतिको, सुन्नुभयो चलचित्र मशिनबाट। अब अर्को आजको दिनको अर्को विशेषता भन्नुपर्दा, आज खुसी औँसी तथा बुबाको मुखेनी दिन हो। हाम्रो समाज विविध धर्म, संस्कृति, परम्परा र संस्कारले सम्पन्न छ। यिनै मौलिक पर्वहरूमध्ये खुसी औँसी एक महत्त्वपूर्ण

र श्रद्धा व्यक्त गर्ने अवसर हो। बुबा हाम्रो जीवनका महत्त्वपूर्ण मार्गदर्शक हुनुहुन्छ। उहाँले परिवारको सुख शान्ति र भविष्यका लागि अनेकौँ कष्ट सहनुहुन्छ। सन्तानको शिक्षा पालन पोषण र सफलताका लागि उहाँले गरेको योगदान अमूल्य हुन्छ। बुबा हाम्रो जीवनको पहिलो शिक्षक हुनुहुन्छ। उहाँबाट हामीले परिश्रम जिम्मेवारी इमान्दारी र सङ्घर्ष गर्न सिक्छौँ। आमासँगै बुबाले परिवारको जिम्मेवारी बोकेर सन्तानको भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुन्छ। बुबाको योगदान सायद शब्दहरूमा बखान गर्न शब्दहरू नै कम पर्न जान्छ। प्रत्येक दिन नै हामी बुबा तथा सम्पूर्ण अभिभावकप्रति कृतज्ञ रहने गर्छौँ, तर आजको यो विशेष दिनले अझ उहाँहरूको मूल्यलाई स्मरण गराउँछ। आजको व्यस्त आधुनिक जीवनशैलीका कारण परिवारका सदस्यबीच भेटघाट कम हुँदै गएको छ। यस्तो अवस्थामा बुबाको मुख्य दिनले परिवारलाई एक ठाउँमा ल्याउने अवसर प्रदान गर्छ। हामीले यस पर्वलाई केवल उपहार दिने वा औपचारिक रूपमा मनाउने दिनका रूपमा सीमित राख्नु हुँदैन। बुबाको वास्तविक सम्मान भनेको उहाँको भावना बुझ्नु, उहाँलाई समय दिनु, उहाँप्रति असल व्यवहार गर्नु र उहाँले देखाउनु भएको असल मार्गमा अघि बढ्नु हो। अन्तमा खुसी औँसी हाम्रो धार्मिक आस्था, सांस्कृतिक पहिचान र पारिवारिक प्रेमको सुन्दर सङ्गम हो। खुसी औँसी वा बुबाको मुख हिने दिनले हामीलाई आफ्नो बुबा तथा अभिभावकको त्याग र योगदान स्मरण गर्न तथा उहाँहरूप्रति सधैँ सम्मान र कृतज्ञ रहन प्रेरणा दिन्छ। र आजको यो पावन दिनमा हाम्रो सम्पूर्ण बुबाहरूप्रति सम्मान साथै हार्दिक शुभेच्छा शुभकामना टक्राउँछौँ। आकाशवाणी परिवार यो अघिल्लो फिल्मी कोशेली श्रोताहरूको निम्ति रहेको छ आदित्य नारायण अनि उदित नारायणको युगल स्वरमा चलचित्र अकेले हम अकेले तुमबाट।

अब आउनुहोस् जानिराखौ। इजिप्सियन प्लोभर एउटा सानो पक्षीको प्रजाति हो जसलाई गोहीको मित्र मानिन्छ। यो पक्षीलाई गोहीको मित्र किन मानिन्छ भने यो पक्षीले गोहीको मुखभित्र पसेर त्यसको दाँतमा फसेको खानेकुरो निकालेर खाने गर्छ, जसद्वारा यो पक्षीले आफ्नो पेट भर्छ अनि गोहीले पनि यसलाई चोट पुर्याउँदैन किनकि यो पक्षीले गोहीको दाँतहरूको सफाई गर्दछ। यसैले भनिन्छ इजिप्सियन प्लोभर अनि गोही माझ घनिष्ठ मित्रता हुन्छ।

अर्को प्रभु मुखर्जीको शब्द अनि संगीत थियो भने स्वर अर्को प्रभु मुखर्जीको अरमान मल्लिक अनि प्रकृति कक्करको सुनुभयो चलचित्र स्वीटी वेड्स एनआरआईबाट। हवस् त श्रोता, यस गीतसँगै अब आजलाई भने पुरा हुन्छ कार्यक्रम हेलो खरसाङ, र अब आजलाई मलाई पनि कार्यक्रमबाट विदा माग्ने समय भएको छ। विदा माग्छु आजलाई, आगामी दिनहरूमा यहाँहरूसित अवश्य भेट हुनेछ। जोडिरहनुहोला आकाशवाणीको खरसाङ केन्द्रसँग। हाम्रो यो प्रसारण यात्रा पनि जारी रहनेछ। आनन्द लिनुहोला हाम्रो अघिल्लो कार्यक्रमहरूको।

अभिवादन श्रोता, हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। एफएम 103.5 मेगाहर्जमा मनोरञ्जनात्मक साथै विविध जानकारीमूलक कार्यक्रमहरू लिएर उपस्थित भइसकेका छौँ श्रोता र आकाशवाणी खरसाङ सुनेर बसिरहनुभएका हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूमा प्राविधिक मित्रहरू लगायत प्रसारण सहयोगी गजला थापाको साथमा म उद्घोषिका दीपाको तर्फबाट हार्दिक स्वागत एवं सप्रेम नमस्कार। र श्रोता, हाम्रो कार्यक्रमहरू न्युज अन एआईआर मोबाइल एप लगायत आकाशवाणीको दार्जिलिङ एफएम 100.2 मेगाहर्ज साथमा प्रसार भारती वेब्स ओटिटी प्लेटफर्म मार्फत पनि सुन्न सक्नुहुनेछ। अब प्रस्तुत छ कार्यक्रम हाम्रो सरोकार।

त्याग, सेवा र मानवता यी केवल शब्द होइनन् श्रोता, यी त ती तीन मन्त्र हुन् जसले एउटा मानिसलाई सन्त बनाउँदछ। नमस्कार श्रोता, आकाशवाणी खरसाङको कार्यक्रम हाम्रो सरोकारमा यहाँहरू सबैलाई हार्दिक स्वागत। म उद्घोषिका दिपाको तर्फबाट आज 11 सितम्बर अर्थात् महान सन्त, स्वतन्त्रता सेनानी र भूदान आन्दोलनका प्रणेता आचार्य विनोबा भावेको जन्म जयन्ती, यसै अवसरमा हाम्रो सरोकार कार्यक्रमको आजको विषय रहेको छ विनोबा भावे, त्याग, सेवा र मानवताको जीवन्त उदाहरण।

श्रोता, जब हामी मानवता र निस्वार्थ सेवाको कुरा गर्छौँ तब आचार्य विनोबा भावेको नाम अग्रपङ्क्तिमा आउँछ। 11 सितम्बर 1895 महाराष्ट्रमा जन्मनुभएको विनायक नरहरि भावे पछि उहाँ संसारभरि विनोबा भावेको नामले परिचित हुनुभयो। महात्मा गान्धीका परम शिष्य विनोबा भावेको जीवन खुल्ला किताब जस्तै थियो। उनी सधैँ भन्ने गर्थे, जुन सेवामा कुनै स्वार्थ हुँदैन त्यहाँ मात्र साँचो मानवता लुकेको हुन्छ।

श्रोता त्याग सानो शब्द तर अर्थ अत्यन्त गहिरो। त्याग भन्नाले केवल आफ्नो सुख सुविधा छोड्नु मात्र होइन, त्याग त त्यो भावना हो जहाँ मानिसले आफ्नो स्वार्थभन्दा माथि उठेर अरूको हितलाई प्राथमिकता दिन्छ। विनोबा भावेको जीवनमा यही त्याग केवल एउटा विचार थिएन, उहाँको जीवन जिउने शैली नै थियो। उहाँले सुख सुविधाको बाटो रोज्नु भएन, सरल जीवन बिताउनुभयो। आफ्नो समय, श्रम र ज्ञान समाजको हितमा समर्पित गर्नुभयो। उहाँसँग धनको ठूलो भण्डार थिएन, तर उहाँसित थियो मानवताप्रतिको विश्वासको ठूलो भण्डार।

श्रोता, विनोबा भावेको जीवनको सबैभन्दा ठूलो र ऐतिहासिक कार्य भूदान आन्दोलन थियो। यो आन्दोलनको पछाडि एउटा निकै प्रेरणादायी कथा छ। सन् 1991 अप्रेल 18 तारिक उहाँ आन्ध्र प्रदेशको एउटा सानो गाउँ पोचमपल्ली पुग्नुभएको थियो। त्यहाँ गरिब समुदायका मानिसहरू उहाँलाई भेट्न आए र उनीहरूले आफ्नो दुःख सुनाउँदै भने, हामीसित खेती गर्नका लागि एक टुक्रा जमिन पनि छैन। यदि हामीलाई केही जमिन पायौँ भने हामी सबै मिलेर खेती गर्ने थियौँ र आफ्नो पेट पाल्ने थियौँ। ती गरिब मानिसहरूको पीडा सुनेर विनोबा भावेको मन पग्लियो। उहाँले प्रार्थना सभामा गाउँका धनी मानिसहरूलाई भूमिदान गर्ने आग्रह गर्नुभयो। त्यसै समय गाउँका एकजना जमिनदार रामचन्द्र रेड्डीले तत्कालै 100 एकड जमिन दान दिने घोषणा गरे। यही घटना नै इतिहास प्रसिद्ध भूदान आन्दोलनको प्रस्थान बिन्दु बन्यो।

श्रोता विनोबा भावेको जीवनको सबैभन्दा सुन्दर पक्षमध्ये एक थियो मानव प्रतिको विश्वास। मानिसलाई परिवर्तन गर्न सकिन्छ, समाजलाई परिवर्तन गर्न सकिन्छ, तर त्यसका लागि परिवर्तनको सुरुवात मानिसको मनबाट हुनुपर्छ। आजको समयमा पनि उहाँको विचार उत्तिकै सान्दर्भिक छ। विनोबा भावेको जीवनले हामीलाई यही सन्देश दिन्छ, मानिस भएर जन्मनु मात्र पर्याप्त होइन, मानवताका लागि बाँच्न सक्नु नै जीवनको वास्तविक सार्थकता हो। त्यसैले उहाँको जन्म जयन्तीमा उहाँको तस्विरमा फूल चढाएर मात्र होइन, उहाँको विचारलाई आफ्नो व्यवहारमा उतारेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गरौँ। त्यागले जीवनलाई महान बनाउँछ, सेवाले जीवनलाई सार्थक बनाउँछ र मानवताले जीवनलाई अमर बनाउँछ। यही सन्देशको साथ हाम्रो सरोकार कार्यक्रमको आजको अङ्क

बाट म दीपा हजुरहरूबाट आज्ञा चाहन्छु। फेरि अर्को अङ्कमा अर्को महत्त्वपूर्ण विषय र अर्को सामाजिक सरोकारको साथ फेरि भेटौँला। त्यतिन्जेलको लागि प्रतीक्षा साँच्दै गर्नुहोला। नमस्कार।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ श्रोता, अब सम प्रसारण गरी सुनाउन लागिरहेछौँ आकाशवाणी दिल्ली केन्द्रको हिन्दी समाचार।

स्वर जसले मनभित्रका बन्न नसकेका भावहरूलाई आवाज दिन्छ, माधुरी जसले ती स्वरहरूमा मिठास थप्छ, यही स्वर र माधुर्यको सुन्दर संगम हो स्वर माधुरी। विभिन्न कलाकारहरूका सुमधुर स्वरमा सजिएका आधुनिक गीतहरू लिएर उपस्थित भइसकेका छौँ श्रोता। आकाशवाणी खरसाङको प्रस्तुति स्वर माधुरीमा त प्रथममा राखिरहेछौँ हीरा र शैलीको स्वरमा यो प्रथम आधुनिक गीत।

भर्खरै श्रोताहरूले सुन्नुभयो पासाङ छिरिङ शेर्पाको स्वरलाई। श्रोता, हामी स्वर माधुरी कार्यक्रमको अन्ततिर आइसकेका छौँ र अन्तिम प्रस्तुति हजुरहरू समक्ष राखिरहेछौँ रजनी र शैलीको स्वरमा।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र समय यस बेला मध्याह 12:05 भयो। श्रोता

तपाईँको अनुरोध, तपाईँको रोचाई र तपाईँको मनपर्ने फिल्म सङ्गीतहरूको मिठो सङ्गी सुङ्गालो फरमाइसी फिल्म सङ्गीत लिएर उपस्थित भइसकेका छौँ कार्यक्रम तपाईँको अनुरोधमा। र आज यहाँहरूको साथमा रहनेछु म दिपा। त आउनुहोस् आजको पहिलो गीतसँगै साङ्गीतिक यात्रामा अघि बढौँ। त प्रथम प्रस्तुति राखिरहेछौँ दोबारा चलचित्रबाट अल्का याग्निकको स्वरमा, सङ्गीत अनु मल्लिक अनि शब्द रचना रहेको छ जावेद अख्तरको। र यस गीतको निम्ति अनुरोध लेखी पठाउनु भएका छन् यहाँहरू सबैले मेन रोड फारबिसगंज बिहारबाट प्रकाश कुमार, नैतिक पिहु अनि विमल, नवरतन हाताबाडी पूर्णिया बिहारबाट ममता रानी, छवि अनोखी, अर्पिता लाडो, दीक्षा देव देवांशु अनि डब्लुजी, पुराना तलाब डुम्राउबाट वल्ली उल्ला अन्सारी, आसमानास अन्सारी अनि अनुश्री, सरिमपुर बक्सरबाट सरफुद्दिन अन्सारी, फातमा अन्सारी अनि मोहम्मद शमी अन्सारी, इन्दिरा बिहार दिल्लीबाट डब्लु अन्सारी अनि बेबी अन्सारी, छटिया पोखरा डुम्राउबाट लाल बाबु अनि दिव्या भारती, मेसोल सीतामढी बिहारबाट अक्रम हुसेन, वसिम अक्रम, आरिस वसिम, समीम अक्रम, ममता रानी, बच्चु शेख, बेगम इशरत अक्रम, रुबिना वसिम, नदिम अक्रम, अमन अक्रम, पुनम कुमारी अनि चिना शेख, कुहाद बिहारबाट सेफ जहर हसन अनि नर्गिस जफर, नुरमहल मेसोलबाट हुमेरा नाच, सुमेरा नाच, अभिया नाच, अरहान बाबु, हम्जा बाबु अनि मुजमिल, शान्तिनगर भिल्लाई छत्तिसगढबाट प्रदीप कुमार शाह, प्रतिमा शाह अनि सन्देश शाह, पुना महाराष्ट्रबाट बिना आदिश मेहता अनि माही मेहता, मेहरनगर उमरखेड महाराष्ट्रबाट अभिजित गुहानकर, सरिता गुहानकर अनि प्रिन्स एकांश गुहानकर, बदलापुर मुम्बईबाट सिद्धार्थ गुहानकर, प्रणीता गुहानकर अनि अर्जुन गुहानकर, आकर हाइट्स बहादुरा नागपुरबाट वैशाली शैलेश गुहानकर, सुमित गुहानकर अनि ध्वनि गुहानकर, राज प्यालेस मौनाथ बञ्जन उत्तर प्रदेशबाट राजेश कुमार वर्मा, प्रीति वर्मा, कार्तिक वर्मा अनि आर्यन वर्मा, शिव मन्दिर हकीकतपुरा मौनाथ बञ्जन उत्तर प्रदेशबाट मुन्ना स्वर्णकार, पिङ्की स्वर्णकार, रितेश कृष्ण अनि पिहु स्वर्णकार। त स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम प्रस्तुति।

आकाशवाणीको खरसाङ केन्द्रबाट श्रोताहरूले सुन्दै हुनुहुन्छ फरमाइसी फिल्म संगीतको कार्यक्रम तपाईँको अनुरोधमा। र यसै क्रममा अब अघिल्लो गीत सुनाउन लागिरहेछौ। आज नाचले चलचित्रबाट सोनू निगम अनि श्रेया घोषालको युगल स्वरमा। र यस गीतको निम्ति अनुरोध छ यहाँहरू सबैको सेक्टर 8 कुरुक्षेत्रबाट दीपक सैनी, प्रमिला अनि अनुश्रुई सेन, महादेवपाराबाट मीरा सिमरन अनि योगेश कुमार, जेल रोड झाँसीबाट नरेन्द्र कुमार डोम अनि उमा देवी, अप्पर सिरुबारी खरसाङबाट एसएम दर्नाल, सुषमा सिंह स्वयं दर्नाल, शीला राई, पुष्पा छेत्री, करुणा अनि विनोद, गर्ल्स स्कुल रोड मनिहारीबाट अवधेश गुप्त, भोलु निलु, विशाल राज अनि वंशराज, न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तोर्का त्रुस एक्का, स्वर्णलता एक्का, श्रद्धा अनिरुद्ध, डेमियन जुलियन एक्का अनि चार्ल्स एक्का, जौगुडी बस्तीबाट विमल खडिया, मीना खडिया, सुचिता खडिया, निलु अनि सोनिया, समरीपानी भालुखोप पट्टी डाँडाबाट अशोक कुमार खड्का, राजनाथ गाउँबाट याकुब आस्मा, युसुफ आस्मा, इमरान

नमस्कार, यो आकाशवाणी हो। आरती ठकुरीबाट सुन्नुहोस् दिउँसो एक बजीको मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज दिउँसो नयाँ दिल्लीमा रुसका राष्ट्रपति भ्लादिमिर पुतिनसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। दुई नेताले आपसी हितका मुद्दाहरूमा छलफल गर्ने अपेक्षा गरिएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज कवि सन्त सुब्रमण्यम भारतीलाई उहाँको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै उपराष्ट्रपतिले भन्नुभयो, उहाँले आफ्ना कविताहरू मार्फत यस विशाल राष्ट्रको एकता र भव्यताको उत्सव मनाउनु भएको थियो। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा र युगाण्डाका उपराष्ट्रपति जेसिका अलुपो भोलिदेखि शुरू हुने 18औं ब्रिक्स शिखर सम्मेलनमा भाग लिन नयाँ दिल्ली आइपुग्नु भएको छ। केन्द्रीय मन्त्री जयन्त सिंहले विमानस्थलमा दुई नेताहरूलाई स्वागत गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज महाराष्ट्रको नान्डेडमा भएको सड़क दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा एक पोस्ट गर्नुहुँदै श्री राधाकृष्णनले यस दुःखको घड़ीमा पीड़ित परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। ऊर्जा आवास तथा शहरी मामिला मन्त्री मनोहर लालले 14-16 सितम्बरसम्म अमेरिकाको ह्युस्टनमा आयोजना हुने G20 ऊर्जा मन्त्रीहरूको बैठकमा भाग लिनुहुनेछ। आज राष्ट्रिय वन शहीद दिवस हो। यो दिन देशको वन वन्यजन्तु र जैविक विविधताको रक्षा गर्दै आफ्नो जीवन बलिदान दिने वन रक्षक अधिकारी र स्थानीय समुदायका सदस्यहरूको साहस र बलिदानको सम्मान गर्न मनाइन्छ। प्रवर्तन निदेशनालयले ठगी वा अनियमित ऋणको कथित मुद्दाहरूको अनुसन्धानको सम्बन्धमा कोलकाता, चेन्नई, बेङ्गलुरू र हैदराबादमा खोजी गरिरहेको छ। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौं समाचारको साथमा। अहिले 3 बजेर 2:40 मा सुन्दै गर्नुहोस् आकाशवाणी।

Sabe, Gala, Gashin, Tata, Mavrajus, Yiran, Wenyambata. And yet, I'm

Dagi,

Yan

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। समय यसबेला दिउँसोको 2:30 भइरहेछ र श्रोता अपरान्ह 4 बजीसम्म हामी रहनेछौँ आकाशवाणीको नेपाली प्रसारण सेवामा विविध कार्यक्रमहरूको साथमा। र आज कुसे औँसी एवं बुबाको मुख हेर्ने दिन र सम्पूर्ण श्रोताहरूलाई यस दिनको हार्दिक मङ्गलमय शुभकामना टक्राउँदै अब प्रस्तुत गर्न लागिरहेछौँ आधुनिक अनि लोकगीतहरू। त प्रथममा राखिरहेछौँ आधुनिक गीत भूपेन्द्र राई अनि साथीहरूको स्वरमा, सङ्गीत भूपेन्द्र राईकै, शब्द रचना रहेको छ आशिष थापाको।

0: आधुनिक नै लोकगीत सुनाउने क्रममा भर्खरै श्रोताहरूले सुन्नुभयो राजेन आलीको स्वरलाई। अब सुनाउन लागिरहेछौँ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मंगलबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलिदेखि सुरु हुने 18 ब्रिक्स शिखर सम्मेलनको लागि विश्व नेताहरू नयाँ दिल्लीमा एकत्रित भइरहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज दिउँसो नयाँ दिल्लीमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले आज मुम्बईमा फास्ट्याग पोर्टेबिलिटीको लागि वन ट्याग सुविधाको शुभारम्भ गर्नुभयो। वित्त मन्त्री निर्मला सीतारमणले आज नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलन अघि रुसका उप प्रधानमन्त्री डेनिस मन्टुरोभसँग भेट गर्नुभयो अनि आज राष्ट्रिय वन शहीद दिवस हो। पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले दिगो भविष्यको लागि सर्वोच्च बलिदान दिने वन अधिकारीहरूलाई श्रद्धांजलि अर्पण गर्नुभयो। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलिदेखि सुरु हुने 18 ब्रिक्स शिखर सम्मेलनको लागि विश्व नेताहरू नयाँ दिल्लीमा एकत्रित भइरहेको बताउनु भएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले शिखर सम्मेलनमा विभिन्न मुद्दाहरूमा सकारात्मक र अर्थपूर्ण छलफल हुने र यसको मार्गदर्शक उद्देश्य विश्व कल्याण हुने कुरामा विश्वास व्यक्त गर्नुभयो। भारत मण्डपममा आयोजना हुने दुई दिवसीय शिखर सम्मेलनले ब्राजिल, चीन, इजिप्ट, इथोपिया, इन्डोनेसिया, भारत, इरान, रूस, साउदी अरेबिया, दक्षिण अफ्रिका र संयुक्त अरब अमिरत लगायत 11 प्रमुख उदीयमान र विकासशील अर्थव्यवस्थाहरूलाई एकै ठाउँमा ल्याउनेछ। यस वर्षको ब्रिक्स शिखर सम्मेलनको विषयवस्तु लचिलोपन, नवीनता, सहयोग र दिगोपनको लागि निर्माण हो।
2: भारत मण्डपम में आयोजित होने वाले दो दिवसीय शिखर सम्मेलन में ब्राजील, चीन, मिस्र, इथियोपिया, इंडोनेशिया, भारत, ईरान, रूस, सऊदी अरब, दक्षिण अफ्रीका और संयुक्त अरब अमीरात सहित 11 प्रमुख उभरती और विकासशील अर्थव्यवस्थाएं एक साथ आएंगी। इस वर्ष ब्रिक्स शिखर सम्मेलन का विषय है लचीलापन, नवाचार, सहयोग और स्थिरता के लिए निर्माण। शिखर सम्मेलन में रूस के राष्ट्रपति व्लादिमिर पुतिन, चीन के राष्ट्रपति शी चिनफिंग, दक्षिण अफ्रीका के राष्ट्रपति सिरिल रामाफोसा, मिस्र के राष्ट्रपति अब्दुल फत्ताह असीसी, इंडोनेशिया के राष्ट्रपति प्राबोवो सुबियांतो, ईरान के राष्ट्रपति मसूद पजेश्कियन और अबुधाबी के युवराज

0: आज शेख खालिद बिन मोहम्मद बिन जायद अल नहयान सहित विश्व के कई बड़े नेता भाग लेंगे। इथियोपिया के प्रधानमंत्री आबी अहमद अली भी इसमें शामिल होंगे। ब्राजील का प्रतिनिधित्व विदेश मंत्री माउरू वीरा करेंगे। सऊदी अरब के विदेश मंत्री युवराज फैसल बिन फरहान अल सऊद भी शिखर सम्मेलन में शामिल होंगे। ब्रिक्स सदस्य देशों के नेता भारत मंडपम में भारत इनोवेट्स प्रदर्शनी भी देखेंगे। सुपर्णा की रिपोर्ट के साथ समाचार कक्ष से मैं मुकेश कुमार बल।
1: ब्रिक्स नेताहरूले भारत मण्डपममा रहेको इण्डिया इनोभेट्स प्रदर्शनीको भ्रमण गर्नेछन्। उनीहरूले संयुक्त रूपमा वृक्षरोपण पनि गर्नेछन्। त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गर्नुभएको भव्य रात्रि भोजनमा सहभागी हुनेछन्। प्रधानमन्त्रीले शिखर सम्मेलनको क्रममा ब्रिक्स नेताहरूसँग धेरै द्विपक्षीय बैठकहरू गर्नुहुनेछ। आइतबार श्री मोदीले ब्रिक्स साझेदार देशहरूका नेताहरू र आमन्त्रित प्रतिनिधिहरूलाई स्वागत गर्नुहुनेछ। सबै प्रतिनिधिहरूले लचिलोपन, नवप्रवर्तन, सहयोग र दिगोपन समावेशी विश्वव्यापी वृद्धिको लागि भविष्य निर्माण सम्बन्धी सत्रमा भाग लिनेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज दिउँसो नयाँ दिल्लीमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। दुई नेताले आपसी हितका मुद्दाहरूमा छलफल गर्ने अपेक्षा गरिएको छ। भेटघाटमा युक्रेन रुस द्वन्द्व, पश्चिम एसिया संकट, व्यापार सम्बन्ध र ऊर्जा सहयोग जस्ता मुद्दाहरूमा छलफल हुने अपेक्षा गरिएको छ। राष्ट्रपति पुटिन ब्रिक्स शिखर सम्मेलनमा भाग लिन आज बिहान भारत आइपुग्नु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग पनि वार्ता गर्नुहुनेछ। इरानी राष्ट्रपति आज दिउँसो नयाँ दिल्ली आइपुग्नुहुनेछ। पश्चिम एसियाको वर्तमान अवस्थालाई ध्यानमा राख्दै यो बैठक अत्यन्त महत्वपूर्ण छ। दुई नेताले महत्वपूर्ण क्षेत्रीय विकास मुद्दाहरूमा पनि छलफल गर्ने अपेक्षा गरिएको छ। श्री मोदीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग पनि भेट गर्नुहुनेछ। श्री मोदीले आज सामाजिक सञ्जालमा विश्व नेताहरू आगामी केही दिनमा ब्रिक्स शिखर सम्मेलनको लागि भेला हुने बताउनुभयो। श्री मोदीले विश्वास व्यक्त गर्नुभयो कि यो शिखर सम्मेलनमा विश्वव्यापी कल्याणका लागि विभिन्न मुद्दाहरूमा सकारात्मक र अर्थपूर्ण छलफल हुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIN News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले आज मुम्बईमा फास्ट्याग पोर्टेबिलिटीको लागि वन ट्याग सुविधाको शुभारम्भ गर्नुभयो। सवारी साधन मालिकहरूले राजमार्ग यात्रा एप मार्फत आफ्नो अवस्थित फास्ट्यागलाई नयाँ ब्याङ्क खातामा लिङ्क गर्न सक्छन्। यो सुविधाले सवारी साधन मालिकहरूले ब्याङ्क खाता परिवर्तन गर्दा आफ्नो अवस्थित फास्ट्याग स्टिकर हटाउन वा बदलाउनुपर्ने आवश्यकतालाई हटाउँछ। तिनीहरूले आफ्नो पुरानो फास्ट्यागलाई नयाँ खातामा लिङ्क गर्न र प्रयोग गर्न सक्छन्। सुरुवातको क्रममा श्री गडकरीले सरकारले चालु वित्त वर्षको अन्त्यसम्ममा टोल प्लाजाहरूमा पर्खने समयलाई 10 सेकेन्डभन्दा कममा घटाउने लक्ष्य राखेको बताउनुभयो। उहाँले भन्नुभयो, भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरणले पनि एउटा प्रणालीमा काम गरिरहेको छ, जसले मोटर चालकहरूलाई टोल प्लाजामा नरोकी टोल तिर्न अनुमति दिनेछ। श्री गडकरीले सड़क यातायात सुधार गर्न र मोटर चालकहरूको लागि यात्रा अनुभव बढाउन सरकारले गरिरहेका विभिन्न पहलहरूमाथि पनि प्रकाश पार्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादको खतरा निरन्तर बढ़िरहेको तर भारतको दृढ़ संकल्प यसको विरूद्ध अडिग रहेको बताउनु भएको छ। सेप्टेम्बर 11 संयुक्त राज्य अमेरिकामा भएको आतंकवादी हमलाको 25 वार्षिक उत्सवमा सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले भन्नुभयो, आतंकवादले विश्वभरि अनगिन्ती मानिसहरूको ज्यान लिएको छ। उहाँले सीमापार आतंकवादबाट प्रभावित भारत दशकौंदेखि यसको विरूद्धको लड़ाईमा अग्रपंक्तिमा रहेको बताउनु भएको छ। प्रधानमन्त्रीले आक्रमणका पीड़ितहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो र उनीहरूका परिवारहरूसँग एकबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, भारत आतंकवाद विरूद्धको सबै प्रयासहरूमा साथ छ। श्री मोदीले 2014 न्यूयोर्कमा रहेको 9/11 स्मारक र संग्रहालयको आफ्नो भ्रमणको झलक पनि साझा गर्नुभयो। वित्तमन्त्री निर्मला सीतारमणले आज नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलन अघि रुसका उप प्रधानमन्त्री डेनिस मन्टुरोभसँग भेट गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै मन्त्री सीतारमणले दुई नेताले आपसी हितका मुद्दाहरू र व्यापार र लगानी सम्बन्धलाई सुदृढ पार्ने विषयमा छलफल गरेको बताउनु भएको छ। बिहारमा बाढीको अवस्था गम्भीर रहेको छ। राज्यको विपद व्यवस्थापन विभागले 14 जिल्लाका 85 ब्लकका 44 लाखभन्दा बढी मानिसहरू प्रभावित भएको जनाएको छ। सुन्नुहोस् एक रिपोर्ट।

0: बाढ़ प्रभावित इलाकों में 1046 सामुदायिक रसोई केंद्र चलाए जा रहे हैं। 1942 नावों का परिचालन किया जा रहा है। वहीं 812 चिकित्सा शिविर लगाए गए हैं। जल संसाधन विभाग के अनुसार पिछले 24 घंटों में प्रमुख नदियों के जलस्तर में कमी आई है। हालांकि अब भी 8 नदियां खतरे के निशान से ऊपर बह रही है। गंगा का जलस्तर पटना, मुंगेर, भागलपुर और कहलगांव में, जबकि कोसी का जलस्तर खगड़िया के बलतारा और कुर्सेला में खतरे के निशान से ऊपर है। पटना के श्रीपाल पुर में पुनपुन नदी का जलस्तर हर घंटे करीब 2 सेंटीमीटर घट रहा है। आकाशवाणी समाचार के लिए पटना से निधिश्री।
1: आज राष्ट्रिय वन शहीद दिवस हो। यो दिन देशको वन, वन्यजन्तु र जैविक विविधताको रक्षा गर्दै आफ्नो जीवन बलिदान दिने वन रक्षक अधिकारी र स्थानीय समुदायका सदस्यहरूको साहस र बलिदानको सम्मान गर्न मनाइन्छ। पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले दिगो भविष्यको लागि सर्वोच्च बलिदान दिने वन अधिकारीहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। सामाजिक सञ्जालमा एक पोस्ट गर्नुहुँदै श्री यादवले भन्नुभयो, समर्पित वन अधिकारीहरूले भारतको समृद्ध जैविक विविधताको संरक्षण गरिरहेका छन्। श्री यादवले वन डढेलो तस्कर र शिकारीहरूसँग लड्दै देशको प्राकृतिक सम्पदाको रक्षा गर्ने निडर वन अधिकारीहरूलाई सम्झनुभयो। उहाँले भन्नुभयो, रुखहरू, वन्यजन्तु र नदीहरू केवल प्राकृतिक स्रोतहरू मात्र होइनन् तर मानवताको जीवन समर्थन प्रणालीको हिस्सा हुन्। उत्तरी रेलवेले आजदेखि आइतबारसम्म रेल सञ्चालनमा अस्थायी परिवर्तनहरूको घोषणा गरेको छ। आकाशवाणीको विशेष श्रृङ्खला प्रकृति की बात आकाशवाणीको साथको अर्को एपिसोडमा राष्ट्रिय शिक्षक पुरस्कार 2026 प्राप्तकर्ता डाक्टर अर्चना शुक्लासँगको कुराकानी प्रसारण गरिनेछ। कार्यक्रममा बालबालिकासँग पर्यावरण र प्रकृति संरक्षणमा उहाँको कामको बारेमा छलफल गरिनेछ। कार्यक्रम आज साँझ 5:10 आकाशवाणी गोल्डमा सुन्न सक्नुहुन्छ। कुराकानी न्यूज अन एआईआर एप र आधिकारिक न्यूज अन एआईआर युट्युब च्यानलमा पनि उपलब्ध हुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलिदेखि शुरू हुने 18 ब्रिक्स शिखर सम्मेलनको लागि विश्व नेताहरू नयाँ दिल्लीमा एकत्रित भइरहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज दिउँसो नयाँ दिल्लीमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले आज मुम्बईमा फास्ट्याग पोर्टेबिलिटीको लागि वन ट्याग सुविधाको शुभारम्भ गर्नुभयो। अनि आज राष्ट्रिय वन शहीद दिवस हो। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
2: समाचारपछि अब श्रोता राखिरहेछौँ साङ्गीतिक प्रस्तुति। मोहन हिङमाङको शब्द नि सङ्गीतमा स्वर छ चन्दना ठटालको।

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सीमा छेत्री, विषय छ आसियान र भारतले जलवायु उत्थानशील कृषि, डिजिटल नवीनता र खाद्य सुरक्षामा सहयोग अघि बढाए। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। कृषि र वानिकी सम्बन्धी नवम आसियान भारत मन्त्री स्तरीय बैठक 9 सेप्टेम्बर 2026मा भारतको नयाँ दिल्लीमा आयोजित भएको थियो। यस बैठकको सह अध्यक्षता फिलिपिन्सको कृषि विभागका सचिव श्री फ्रान्सिस्को पीटियु लरेलले गरेका थिए, जसले कृषि र वन मन्त्रीहरूको प्रतिनिधित्व गरेका थिए र भारत गणतन्त्रको प्रतिनिधित्व गर्दै भारतको कृषि र किसान कल्याण मन्त्रालयका मन्त्री श्री शिवराज सिंह चौहान थिए। बैठकले आसियान भारत व्यापक रणनीतिक साझेदारीको व्यवहारिक र पारस्परिक लाभप्रद घटकको रूपमा खाद्य, कृषि र वनको क्षेत्रमा आसियान भारत सहयोगको महत्वलाई दोहोर्यायो। बैठकले खाद्य सुरक्षा र पोषण, किसान हरूको जीविका उपार्जन, दिगो रकम उत्सर्जन, विकास, नवीनता, अनुसन्धान र विकास, ग्रामीण समृद्धि र कृषि र वन प्रणालीको लचिलोपनलाई समर्थन गर्ने सहयोगलाई अघि बढाउने आफ्नो प्रतिबद्धतालाई जोड़ दियो। बैठकले आसियान 2045 हाम्रो साझा भविष्य र लचिलो, नवीन, गतिशील र जनकेन्द्रित आसियानका लागि आसियान समुदायको भिजन 2045लाई स्वागत गर्यो। बैठकले 2045 तर्फ खाद्य, कृषि र वनको दृष्टिकोणमा आसियान नेताहरूको घोषणा र आसियान खाद्य, कृषि र वन क्षेत्रीय योजना 2026-2030लाई पनि स्वागत गरियो, जसले किसानहरूको जीविका उपार्जनको पोषण गर्ने, वातावरणको सुरक्षा गर्ने, नवीनतालाई बढ़ावा दिने र जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणमा योगदान पुर्याउने दिगो, समावेशी, लचिलो र सुरक्षित क्षेत्रका लागि रणनीतिक दिशा प्रदान गर्दछ। बैठकमा जलवायु परिवर्तन र चरम मौसमी घटनाहरू, भू राजनीतिक र आर्थिक तनाव, ऊर्जा, मल र कृषि इनपुट बजारमा अस्थिरता, व्यापार र रसदमा अवरोधहरू र बिरुवा र जानवरहरूको स्वास्थ्य, सीमापार वनस्पति, किरा र पशु रोगहरू सहित खाद्य, कृषि र वनको लागि विश्वव्यापी अनिश्चितताको प्रभावमा विचारहरू आदान प्रदान

गरियो। यसले खाद्य र आवश्यक कृषि इनपुट आपूर्ति श्रृंखला, मल, बिउ र कीटनाशकहरूको प्रवाह कायम राख्न र सुनिश्चित गर्न क्षेत्रीय अनुगमन र पूर्व चेतावनीलाई सुदृढ पार्ने, आपूर्तिका स्रोतहरूको विविधीकरण र साना किसानहरू र कमजोर समूहहरूलाई सहयोग गर्ने महत्वमा जोड़ दियो। बैठकमा आसियान र भारतले लचिलो, दिगो र उत्तरदायी खाद्य र कृषि प्रणाली निर्माण गर्न व्यवहारिक सहयोगलाई गहिरो बनाउनु पर्ने कुरामा सहमति भयो। बैठकले 2021 देखि 2025 सम्म सहयोग अवधि अन्तर्गत धेरै उल्लेखनीय उपलब्धिहरूलाई प्रकाश पारियो। यसमा संकटको प्रतिक्रियामा खाद्य सुरक्षा र पोषणलाई सुदृढ पार्ने आसियान भारत संयुक्त नेताहरूको वक्तव्य 2023 मा जकार्ता र नयाँ दिल्लीमा आयोजित आसियान भारत मिलेट्स फेस्टिभल, जसले संस्थागत नेटवर्किङ, सूचना आदान प्रदान र डिजिटल नवीनता क्षमता निर्माण, प्रविधि सहयोग र संयुक्त अनुसन्धान र विकास र मानव संसाधन विकास गर्यो। बैठकमा नयाँ योजनाको कार्यान्वयनमा व्यवहारिक मापन योग्य र किसान केन्द्रित पहलहरूलाई प्राथमिकता दिनेमा सहमति भएको छ। बैठकले अनुसन्धान तथा शिक्षा संस्था, कृषक संगठन, सहकारी, लघु, साना तथा मझौला उद्यम, निजी क्षेत्र, वित्तीय संस्था र सम्बन्धित विकास साझेदारहरूको उपयुक्त सहभागितालाई प्रोत्साहन गरेको छ। बजार सम्पर्क र पहुँचलाई सुदृढ गर्ने, कृषि उत्पादनको गुणस्तर र मूल्य अभिवृद्धि गर्न मूल्य अभिवृद्धि प्रशोधन, संरक्षण, प्रविधि र बाली व्यवस्थापन प्रक्रियामा सहयोगलाई प्रवर्धन गर्ने र कृषि तथा वन उत्पादनको डुबानलाई सहज बनाउन कृषि तथा वन क्षेत्रमा सम्पर्क विस्तार गर्नेछ।

श्रोता, समय यस बेला अपराह्न 3 बज्यो। अब हजुरहरूको मनोरञ्जन हेतु लिएर आएका छौँ हिन्दी फिल्म सङ्गीत। त प्रथममा राखिरहेछौँ आशिकी 2 चलचित्रको गीत। स्वर अनि सङ्गीत छ अङ्कित तिवारीको, शब्द रचना सन्दीप नाथको।

अब कार्यक्रमको अघिल्लो गीत सुनाउन लागिरहेछौँ। टोयलेट एक प्रेम कथा चलचित्रबाट सोनु निगम अनि श्रेया घोषालको युगल स्वरमा विकी प्रसादको सङ्गीत रहेको छ भने शब्द रहेको छ गरिमा वहल अनि सिद्धार्थ सिंहको।

श्रोता, अब कार्यक्रमको अन्तिम प्रस्तुति राखिरहेछौँ। हिमेश रेशिमाको सङ्गीत, समीरको शब्द रचनामा मिलेङ्गे मिलेङ्गे चलचित्रबाट। युगल आवाज छ सोनु निगम अनि अल्का याग्निकको।

0: फिल्म संगीतको प्रस्तुतिपछि अब भने समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मंगलबाट सुन्नुहोस्। आसामका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले आज राष्ट्रिय स्वयंसेवक संघ प्रमुख डाक्टर मोहन भागवतलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै मुख्यमन्त्रीले राष्ट्र निर्माण र सामाजिक सद्भावमा डाक्टर भागवतको योगदानप्रति कृतज्ञता व्यक्त गर्नुभयो। डाक्टर हेमन्त विश्व शर्माले माता कामाख्य र महापुरूष श्रीमन्त शंकरदेवको भूमि आसामबाट डाक्टर भागवतको सुस्वास्थ्य र दीर्घायुको लागि भगवान् प्रार्थना गरेको बताउनुभयो। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले 60औं नथुला विजय दिवसको अवसरमा भारतीय सेनाका बहादुर सिपाहीहरू, अधिकारीहरू, सैनिकहरू र विशेष गरी सिक्किममा सेवा गरिरहेका सुरक्षाकर्मीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभयो। आज आफ्नो सन्देशमा मुख्यमन्त्रीले भन्नुभयो, यो ऐतिहासिक दिनले राष्ट्रको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्ने सशस्त्र सेनाहरूको साहस, वीरता र सर्वोच्च बलिदानको सम्झना गर्दछ। उहाँले कर्तव्यको रेखामा सर्वोच्च बलिदान दिने सबै बहादुर सिपाहीहरूप्रति गहिरो सम्मान व्यक्त गर्नुभयो। नथुलालाई भारतीय सशस्त्र सेनाको साहस, दृढता र राष्ट्रिय संकल्पको स्थायी प्रतीकको रूपमा वर्णन गर्नुहुँदै मुख्यमन्त्रीले भन्नुभयो, कठिन भौगोलिक अवस्था, कठोर चिसो र प्रतिकूल परिस्थितिहरूमा पनि सैनिकहरूले राष्ट्रप्रति आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन्। उहाँले दशकौंदेखि सिक्किमको प्रगति, शान्ति र सुरक्षामा भारतीय सेनाले खेलेको अमूल्य भूमिकाको पनि उल्लेख गर्नुभयो। मुख्यमन्त्रीले सिक्किमका जनताले सशस्त्र बललाई उच्च सम्मान गर्छन् र उनीहरूको सेवा र बलिदानको लागि गहिरो कृतज्ञता व्यक्त गर्छन् भनी बताउनुभयो। विजय दिवसको अवसरमा मुख्यमन्त्रीले सबैलाई सैनिकहरूको अदम्य साहसलाई अभिवादन गर्न र राष्ट्रको एकता, अखण्डता र सार्वभौमिकताप्रतिको उनीहरूको सामूहिक प्रतिबद्धतालाई पुनः पुष्टि गर्न आह्वान गर्नुभयो। उल्लेखनीय छ, नाथुला विजय दिवस सिक्किममा मनाइने एक महत्वपूर्ण सैन्य स्मृति दिवस हो। यो दिनले 1967मा नथुला क्षेत्रमा भारतीय र चीनका सेनाहरू बीचको सैन्य द्वन्द्वको समयमा भारतीय सेनाले देखाएको साहस र दृढ संकल्पको सम्झना गर्दछ। 7 फरवरी 2027मा आयोजना हुने गुवाहाटी अन्तर्राष्ट्रिय म्याराथनको औपचारिक घोषणा हिज सहरको एक होटलको प्रेक्षा

0: गृहमा मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्मा र क्रिकेटका दिग्गज सुनिल गावस्करको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा गरिएको थियो। म्याराथन दौडमा भारत र विदेशबाट लगभग 12,000 सहभागीहरू भाग लिन अपेक्षा गरिएको छ। भारत र विदेशका धावकहरूको लागि दर्ता 11 सेप्टेम्बरमा खुल्नेछ। 7 फरवरीमा आयोजना हुने पहिलो संस्करणमा 42.195 किलोमिटर, 21.097 किलोमिटर, 10 किलोमिटर, 5 किलोमिटर र 1.5 किलोमिटर दौडहरू समावेश हुनेछन्। धावकहरूको लागि उद्घाटन संस्करणमा आफ्नो सहभागिता सुरक्षित गर्न सहभागी दर्ता 11 सेप्टेम्बर 2026 खुल्नेछ। सहभागीहरूले आधिकारिक कार्यक्रम वेबसाइट www.guwahatiinternationalmarathon.org मार्फत अनलाइन दर्ता गर्न सक्छन्। वेबसाइटले योग्यता, दर्ता शुल्क, दौड कोटीहरू र अनलाइन दर्ता सुविधाहरूको बारेमा विस्तृत जानकारी प्रदान गर्नेछ। गुवाहाटी अन्तर्राष्ट्रिय म्याराथन पिएनजी स्पोर्ट्स एलएलपीद्वारा प्रवर्धन गरिएको छ। भारतीय ब्याडमिन्टन च्याम्पियन सुश्री पीवी सिन्धु गुवाहाटी अन्तर्राष्ट्रिय म्याराथनको ब्रान्ड एम्बेसडरको रूपमा उपस्थित हुनेछिन्। भारतीय जनता पार्टीले आज आसामको नागौ लोकसभा सिटको उपचुनावका लागि देवशिष शर्मालाई आफ्नो उम्मेद्वार घोषणा गरेको छ। केन्द्रीय निर्वाचन समितिले उनको उम्मेद्वारीलाई अनुमोदन गरेको छ। लोकसभा उपचुनावको लागि अधिसूचना गत हप्ता जारी गरिएको थियो। उम्मेद्वारहरूले 16 तारिकसम्म मनोनयन दर्ता गर्न सक्छन्। मतदान अक्टोबर 6 हुनेछ। मतगणना अक्टोबर 9 हुनेछ। मणिपुरमा सुरक्षा बलले छुट्टा छुट्टै कार्यवाहीमा प्रतिबन्धित उग्रवादी संगठनका 2 सक्रिय कार्यकर्तालाई पक्राउ गरेको छ। तेङनौपाल पुलिसको 1 टोलीले 10 सेप्टेम्बरमा खारो खुल्लेन क्षेत्रमा खोजी अभियान सञ्चालन गरी थौबल जिल्लाको हेरोक पाट 3 र निवासी निङ थौजाम सुरेश सिंह उर्फ चिङसाङलाई पक्राउ गरेको छ। उनी युनाइटेड नेशनल लिबरेसन फ्रन्टका सक्रिय कार्यकर्ता हुन्। अर्को कार्यवाहीमा गुप्तचर निकायले 28 आसाम राइफल्स, 13.2 फिट र 11 WEU सहकार्यमा सेप्टेम्बर 10 इम्फाल पूर्वको खाबेई सोईबाट मोइराङथेम सनाथोई मेते उर्फ मारुखोईलाई पक्राउ गरेको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: श्रोता, अब प्रस्तुत छ कार्यक्रम विश्वमा हामी।
2: श्रोता मानवहरू, के तपाईँलाई थाहा छ 11 तारिक सेप्टेम्बर विशेष रूपले कुन घटनालाई लिएर सारा विश्वमा स्मरण गर्ने गरिन्छ? आज 11 तारिक सेप्टेम्बर सारा विश्वमा एउटा यस्तो विभत्स घटनाको प्रत्यक्षदर्शी बने, जुन घटनामा केवल केही मिनटभित्रमा नै 3,000 बढी मानिसहरूले आफ्नो प्राण गुमाए। मानौ एउटा विश्व शक्तिलाई उसको घुट्टामा नै झुकाइदिए। आउनुहोस्, आजको नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्वमा हामीको आजको अङ्कमा यिनै घटनाबारे विस्तृत जानकारी तपाईँहरू समक्ष राख्न गरेको छु। अनि यस सन्दर्भको अघि छु म कार्यक्रम सञ्चालक निर्मल गुरुङ। September 11, 2001 ओसामा बिन लादेनद्वारा स्थापित इस्लामिक कट्टरपन्थी समूह अल कायदासँग आबद्ध आतंकारीहरूले 4 व्यावसायिक यात्रीवाहक विमानहरू अपहरण गरे र संयुक्त राज्य अमेरिकाका लक्ष्यहरूमा आत्मघाती हमलाहरू गरे। यीमध्ये 2 विमानहरू न्युयोर्क सहरको वर्ल्ड ट्रेड सेन्टरमा ठोकिए। केही घण्टाभित्र 2 ट्विन टावरहरू भग्नावशेषमा परिणत भए, जसले तल्लो म्यानहट्टनको ठुलो भागलाई ध्वस्त पार्यो। तेस्रो विमानले वासिङटन डिसी बाहिर भर्जिनियाको अर्लिगटनमा रहेको पेन्टागनमा प्रहार गर्यो। चौथो विमानको यात्रु र चालकदलले जवाबी गोली हानेर विमान पेन्सिल्भेनियाको सनक्लिस नजिकैको खेतमा दुर्घटनाग्रस्त भयो। यस घटनामा लगभग 3,000 अधिक मानिसहरू मारिए। September 11, 2001 बिहान मङ्गलबार थियो र मौसम सफा थियो। बिहान 8:46 20,000 जेट इन्धन बोकेको अमेरिकन एयरलाइन्सको बोइङ 767 न्युयोर्क सहरको विश्व व्यापार केन्द्रको उत्तरी टावरमा ठोकियो। यसरी ठोकिँदा 110 भवनको 93 अनि 99 तला बीच एउटा ठुलो जलिरहेको पाल भयो। सयौं मानिसहरू तुरन्तै मरे।

यसरी ठोकिँदा ठूलो विस्फोट भयो जसबाट नजिकैका भवनहरू र तलका सडकहरूमा ज्वलन्त भग्नावशेषहरू बर्सिए। अमेरिकामाथि आक्रमण भएको तुरन्तै स्पष्ट भयो। अपहरणकारीहरू साउदी अरेबिया र अन्य धेरै अरब देशका इस्लामिक आतङ्ककारीहरू थिए। उनीहरूले भागेका साउदी अरेबियाली ओसामा बिन लादेनको आतङ्कवादी सङ्गठन अल कायदाबाट आर्थिक सहयोग प्राप्त गरेको भनिएको छ। उनीहरूले इजरायललाई अमेरिकी समर्थन, फारसी खाडी युद्धमा यसको सहभागिता र मध्य पूर्वमा यसको निरन्तर सैन्य उपस्थितिको बदला लिन यो कार्य गरिएको भनिएको छ। के आतङ्ककारीहरू एक वर्षभन्दा बढी समयदेखि अमेरिकामा नै बस्दै आएका थिए र अमेरिकी व्यावसायिक उडान विद्यालयहरूमा उडान तालिम लिइरहेका थिए। अरूहरू 11 सेप्टेम्बरभन्दा केही महिना अघि मात्र देशमा आइपुगेका थिए र अपरेसनमा मसल अथवा शक्तिशाली सहयोगीको रूपमा काम गरेका थिए। 9/11 विमानहरू कहाँबाट उडेका थिए त? धेरैले यस्तो प्रश्न सोध्ने गर्छन्। आउनुहोस् यसबारे केही जानकारी गराइरहेको छु। 19 जना आतङ्ककारीहरूले 3 पूर्वी तटीय विमानस्थलहरू, बोस्टनको लोगान अन्तर्राष्ट्रिय विमानस्थल, वासिङटन डिसीको डलास अन्तर्राष्ट्रिय विमानस्थल र न्यू जर्सीको न्युयोर्क अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा घेरा तोडेर बक्स कटर र चक्कुहरू चोरे। त्यसपछि तिनीहरू क्यालिफोर्निया जाने 4 विमानको उडानमा चढे। यी उडानहरू छनौट गरेका थिए किनभने तिनीहरू लामो यात्राको लागि प्रशस्त इन्धनले भरिएका थिए। उडान भरेको केही समयपछि नै आतङ्ककारीहरूले सबै 4 विमानहरू अपहरण गरेर नियन्त्रणमा लिए। साधारण यात्रु जेटहरूलाई निर्देशित मिसाइलहरूमा परिणत गरे। लाखौँ मानिसहरूले न्युयोर्कमा घटेका घटनाहरू प्रत्यक्ष टिभी मार्फत हेरिरहेको बेला अमेरिकन एयरलाइन्सको उडान 77 वासिङटन डिसी सहरको माथिबाट घुम्दै बिहान लगभग 9:37 पेन्टागन सैनिक मुख्यालयको पश्चिमी शाखामा गएर ठोकियो। बोइङ 757 जेट इन्धनले ठुलो आगो लगायो जसले गर्दा अमेरिकी रक्षा विभाग रहेको विशाल कन्क्रिट भवनको एक भाग भत्कियो। उक्त घटनाले पेन्टागनभित्र 125 सैनिक कर्मचारीहरू र सर्वसाधारणको साथै विमानमा रहेका सबै 64 जनाको मृत्यु त्यस समय भयो। ट्विन टावरहरूको पतन। आतङ्ककारीहरूले मुख्य अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको 15 मिनटभन्दा कम समयपछि न्युयोर्कको अवस्था झनै भयानक भयो जब विश्व व्यापार केन्द्रको दक्षिण टावरमा आतङ्ककारीहरूले मुख्य अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको 15 मिनट बित्दा नबित्दा नै न्युयोर्कको अवस्था अझ झन भयानक भयो जब विश्व व्यापार केन्द्रको दक्षिण टावर ढल्यो। धुलो र धुवाको बादलले ढल्यो। गगनचुम्बी भवनको संरचना 200 माइल प्रति घन्टा भन्दा बढीको हावा र तीव्र आगो सहन सक्ने गरी डिजाइन गरेको थियो तर जेट इन्धन जलाउँदा उत्पन्न हुने तीव्र गर्मीले यो सहन सकेन, अन्तत ढल्यो। बिहान 10:28 जाँदा ट्विन टावरको उत्तरी भवन ढल्यो। यो भत्किँदा विश्व व्यापार केन्द्रका टावरहरूमा रहेका मानिसहरूमध्ये 18 जना मात्र बाँचे। तिनीहरूमध्ये धेरैजसो उत्तरी टावरको स्टेरवेल बीमा FDNY अग्नि नियन्त्रकहरूको समूहसँग थिए र यो भर्याङ सुरक्षित रह्यो। एक महिला हतारहतार सिँढीबाट तर्ल ओर्लिँदै गर्दा बाँचेका थिइन् र उनको वरिपरिका सिँढीहरू भत्किन्। लगभग 10,000 अन्य घाइतेहरूको उपचार गरिरहेको थियो जसमध्ये धेरै गम्भीर थिए। यसैबीच क्यालिफोर्नियाको लागि उडान भरेको 4th विमान युनाइटेड फ्लाइट 93 न्यू जर्सीको न्युयोर्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको लगभग 40 मिनटपछि अपहरण गरिएको थियो। विमानको प्रस्थान ढिलो भएको कारणले गर्दा जहाजमा रहेका यात्रीहरूले जमिनमा रहेका मानिसहरूबाट सेलफोन र ए टेलिफोन कलहरू मार्फत न्युयोर्क अनि वासिङटनमा भएका घटनाहरूको बारेमा थाहा पाए। अपहरणकर्ताहरूले दावी गरेझै विमान विमानस्थलमा फर्किरहेको छैन भन्ने अनुभव गर्दै यात्रीहरू अनि उडान परिचारिकाहरूले समूहले विद्रोहको योजना बनाए। यात्रीहरूमध्ये एक थोमस बर्नेट जुनियरले आफ्नो श्रीमतीलाई फोनमा भने, मलाई थाहा छ हामी सबै मर्ने छौँ, हामी 3 जना यसको बारेमा केही गर्नेछौँ, म तिमीलाई माया गर्छु प्रिय। अर्को यात्री टोड बिमरलाई

0: कुरा लाइनमा यसो भनिएको सुनियो कि तपाईँहरू तयार हुनुहुन्छ, सुरु गरौँ। 9/11 आक्रमणमा कति मानिसहरूको मृत्यु भयो त? 9/11 आक्रमणमा 4 विमानमा सवार 19 आतंकवादी अपहरणकारीहरू सहित लगभग 2,996 जनाको मृत्यु तत्कालै भयो। न्युयोर्क, वासिङटन डिसी र पेन्सिल्भेनियामा 78 देशका नागरिकहरू मारिए। वर्ल्ड ट्रेड सेन्टरमा 2 विमानहरू ट्विन टावरहरूमा ठोकिएपछि 2,763 जनाको मृत्यु भयो। यो सङ्ख्यामा 343 अग्नि नियन्त्रक र प्यारामेडिक्स, 23 न्युयोर्क सहर प्रभारी अधिकारीहरू अनि 37 पोर्ट अथोरिटी प्रहरी अधिकारीहरू समावेश थिए, जो भवनहरूबाट मानिसहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेका थिए र माथिल्लो तलामा फँसेका कार्यालयका कर्मचारीहरूलाई उद्धार गरिरहेका थिए। पेन्टागनमा 189 जनाको मृत्यु भयो, जसमा अमेरिकी एयरलाइन्सको उडान 77 सवार 64 जना थिए। भवनमा ठोकिएको सोही विमान। पेन्सिल्भेनियामा विमान दुर्घटना हुँदा उडान 93 जम्मै 44 जनाको मृत्यु भयो। साँझ 7 राष्ट्रपति जर्ज डब्ल्यू बुस व्हाइट हाउसमा फर्किए। आक्रमणको समयमा उनी फ्लोरिडामा थिए र सुरक्षा कारणहरूले दिनभरि देशभर यात्रा गरिरहेका थिए। राति 9 उनले ओभर अफिसबाट टेलिभिजनमा नै भाषण दिँदै भने, आतंकवादी आक्रमणले हाम्रा अग्ला भवनहरूको जग हल्लाउन सक्छ, तर तिनीहरूले अमेरिकाको जग छुन सक्दैनन्। यी कार्यहरूले स्टिललाई चकमाचुर पार्न सक्छन्, तर तिनीहरूले अमेरिकी सङ्कल्पको स्टिललाई भने कहिले पनि कमजोर पार्न सक्दैनन्।
1: गुड इभिनिङ। टुडे आवर फेलो सिटिजन्स, आवर वे अफ लाइफ, आवर वेरी फ्रीडम केम अंडर अटैक इन अ सीरीज अफ डेलिबरेट एन्ड डेडली टेररिस्ट एक्ट्स। द विक्टिम्स वर इन एयरप्लेन्स ओर इन देयर ऑफिसेस, secretaries, businessmen and women, military and federal workers, moms and dads, friends and neighbors. Thousands of lives were suddenly ended by evil, despicable acts of terror. The pictures of airplanes flying into buildings, fires burning, huge structures collapsing, have filled us with disbelief, terrible sadness, and a quiet, unyielding anger. These acts of mass murder were intended to frighten our nation into chaos and retreat. But they have failed. Our country is strong. A great people has been moved to defend a great nation.
0: सम्भावित अमेरिकी सैन्य प्रतिक्रियालाई उल्लेख गर्दै उनले भने, हामी यी कार्यहरू गर्न आतंककारीहरू र तिनीहरूलाई आश्रय दिनेहरू बीच कुनै भिन्नता राख्दैनौ। 7 अपरेसन एन्ड्युरिङ फ्रिडम सुरु भयो। यो अफगानिस्तानबाट तालिबान शासन हटाउने र ओसामा बिन लादेनको आतंकवादी सञ्जाललाई हटाउने उद्देश्यले अमेरिकाको नेतृत्वमा गरिएको अन्तर्राष्ट्रिय प्रयास थियो। 2 अमेरिकी सेनाले तालिबानलाई सत्ताबाट हटाइएको थियो, तर युद्ध जारी रह्यो किनकि अमेरिकी र सहयोगी सेनाहरूले छिमेकी पाकिस्तानमा तालिबानको विद्रोह अभियानलाई परास्त गर्ने प्रयास गरे। 11 आक्रमणका मुख्य योजनाकार ओसामा बिन लादेनलाई अन्तत 2 मई 2011 अमेरिकी सेनाले पाकिस्तानको एबाटाबादमा लुकेर बसेको ठाउँमा फेला पारेर मारिदिए।
2: Tonight, I can report to the American people and to the world that the United States has conducted an operation that killed Osama bin Laden, the leader of Al-Qaeda, and a terrorist who's responsible for the murder of thousands of innocent men, women and children.
0: जुन 2011 तत्कालीन राष्ट्रपति बाराक ओबामाले अफगानिस्तानबाट ठूलो मात्रामा सेना फिर्ता बोलाउने घोषणा गरे, सबै अमेरिकी सेना फिर्ता हुन अगस्त 2021 सम्म समय लाग्यो।
2: America's combat mission will be over by the end of this year. Starting next year, Afghans will be fully responsible for securing their country. American personnel will be in an advisory role. We will no longer patrol Afghan cities or towns, mountains or valleys. That is a task for the Afghan people.
3: Afghan forces have been in the lead against insurgents since last year, and the 9,800 U.S. troops will stay to continue training them and to support counterterrorism operations.

ल त श्रोता महानुभावहरू, आज हामीले यसरी 11 सेप्टेम्बर 2001 अमेरिकामाथि भएको आतंकारी घटनाबारे केही जानकारी गरायौँ। यस्तो प्रकारको घटनादेखि हामी कहिले पनि विचलित हुनुहुँदैन, किनभने हामी सदैव सत्यको मार्ग हिँड्नुपर्छ अनि सत्यलाई नै अँगालेर यस प्रकारको घटनादेखि हामी टाढो बस्दै यस प्रकारको घटनामा हामी विरोध जनाउन अवश्य आउनुपर्छ। ल त श्रोता महानुभावहरू, यसरी यस घटनाबारे तपाईँलाई जानकारी गराउँदा गराउँदै आजलाई भने समय सीमा पुरा भएकोले आजलाई भने बिदा चाहन्छु। हवस् त, नमस्कार। नमस्कार श्रोता महानुभावहरू, अब समय भएको छ कार्यक्रम विविध चर्चाको, र विविध चर्चाको आजको अङ्कमा म वर्ल्ड फर्स्ट एड डे बारे केही जानकारी तपाईँहरू समक्ष राख्न गइरहेको छु। तर त्योभन्दा अगाडि यो बताउन चाहन्छु कि वास्तवमा आज वर्ल्ड फर्स्ट डे त होइन, किनभने आज हो 11 सेप्टेम्बर अनि सारा विश्वले वर्ल्ड फर्स्ट एड डे चाहिँ भोलि यानि कि 12 तारिकको दिनमा मनाउने गर्छ। ल त हौ श्रोताहरू, अब हामी यसबारे केही जानकारी तपाईँहरू समक्ष राख्न गइरहेको छु। दुर्घटना अनि चिकित्सा आपतकालीन अवस्थाहरू चेतावनी बिना नै हुन्छन् र त्यस्ता धेरै घटनाहरूमा प्राथमिक उपचारद्वारा जीवन बचाउन सक्छ। यो व्यावसायिक सहायता नहुन्जेल कसैलाई दिने तत्काल चिकित्सा सहायता हो। यसमा रक्तस्राव रोक्ने जस्ता सरल कुरा वा सिपिआर गर्ने जस्ता थोरै प्राविधिक कुराहरू समावेश हुन सक्छन्। तुरन्त प्राथमिक उपचारले जटिलताहरूलाई रोक्नमा मद्दत गर्दछ र जीवन पनि बचाउँछ। विश्व प्राथमिक उपचार दिवसले धेरै मानिसहरूलाई यी आधारभूत तर महत्त्वपूर्ण सिपहरूसँग सुसज्जित हुन कत्तिको महत्त्वपूर्ण छ भन्ने कुरोमा सम्झना गराउँछ। यसको प्रभावलाई अझ स्पष्ट रूपमा बुझ्नको लागि यो ब्लगले प्राथमिक उपचारमा के समावेश छ, सबैले जान्नुपर्ने आवश्यक सिपहरू र व्यक्तिहरूले विश्व प्राथमिक उपचार दिवस 2026 कसरी अर्थपूर्ण कदम चाल्न सक्छन् भनेर हेर्नपर्छ। यस दिनको महत्त्व बुझेर आउनुहोस् सुरु गरौँ। यस वर्ष अर्थात् वर्ष 2026 थिम रहेको छ विश्व कार्यस्थल सुरक्षा र स्वास्थ्य दिवस। विश्व सुरक्षा दिवसको नारा स्वस्थ मनोसामाजिक कार्य वातावरण सुनिश्चित गरौँ। विश्व प्राथमिक उपचार दिवस प्रत्येक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार यानि कि यस वर्ष चाहिँ भोलि यानि कि 12 सेप्टेम्बरमा सम्पूर्ण विश्वले मनाउन गइरहेको छ। यो पहिलोपल्ट सन् 2000 रेड क्रस र रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ IFRCद्वारा प्राथमिक उपचारको महत्त्वको बारेमा सम्पूर्ण विश्वलाई जागरुकता जगाउनमा सुरु गरिएको थियो। त्यसबेलादेखि विश्वभरिका देशहरूले प्राथमिक उपचार शिक्षालाई प्रबन्धन गर्ने उद्देश्यले अभियान, कार्यशाला र सामुदायिक कार्यक्रमहरू सहित यो दिन मनाउँछन्। यस दिनको महत्त्व अझ तयार र उत्तरदायी समाजको निर्माणमा केन्द्रित हुनमा पनि निहित छ। मानिसहरूलाई सरल तर जीवन बचाउने सिपहरू सिक्न प्रोत्साहित गरेर विश्व प्राथमिक उपचार दिवसले दुर्घटना अनि चिकित्सा आपतकालीन अवस्थाको प्रभावलाई कम गर्नमा मद्दत गर्दछ। यसले उमेर वा पृष्ठभूमिको पर्वाह नगरी जो कोहीले पनि सङ्कटको समयमा अर्थपूर्ण मद्दत प्रदान गर्न सक्छ भन्ने विचारलाई पनि प्रकाश पार्दछ। अब प्राथमिक उपचार भनेको के हो जानौँ। प्राथमिक उपचार भनेको घाइते वा अचानक चिकित्सा आपतकालको सामना गरिरहेको व्यक्तिलाई व्यावसायिक मद्दत उपलब्ध हुनुभन्दा पहिले दिने तत्काल चिकित्सा सहायता हो। यसको उद्देश्य व्यक्तिलाई स्थिर बनाउनु र थप उन्नत हेरचाह प्रदान नगरेसम्म अवस्था बिग्रनबाट रोक्नु पनि हो। परिस्थितिमा निर्भर गर्दै प्राथमिक उपचारमा घाउहरू सफा गर्ने र ड्रेसिङ गर्ने, रक्तस्राव रोक्न दबाब दिने, सिपिआर गर्ने वा निसासिए रहेको व्यक्तिलाई मद्दत गर्ने जस्ता विभिन्न कार्यहरू समावेश हुन सक्छन्। यी प्रारम्भिक चरणहरू प्रायः सरल भए पनि जीवन बचाउन, जटिलताहरू रोक्न र आपतकालीन परिस्थितिहरूमा परिणामहरू सुधार गर्नमा महत्त्वपूर्ण हुन सक्छ। कुन आधारभूत प्राथमिक उपचार सिपहरू सबैले जान्न नितान्त आवश्यक छ, औ जानौँ। आधारभूत प्राथमिक उपचार तालिम केवल चिकित्सा पेसेवरहरूको लागि मात्र होइन, जो कोहीले पनि यी सिपहरू सिक्न र आपतकालीन अवस्थामा लागू गर्न सक्छन्।
काममा बेहोस हुने सहकर्मीलाई मद्दत गर्नदेखि सडक दुर्घटनापछि अपरिचित व्यक्तिलाई सहयोग गर्नेसम्म कसरी प्रतिक्रिया दिने भनेर

जान्दा परिणाममा उल्लेखनीय भिन्नता ल्याउन सक्छ। तल 10 आवश्यक प्राथमिक उपचारहरू छन् जुन व्यावसायिक र प्रभावकारी र सिक्न लायक छन्। सिपिआर यानि कि कार्डियोपल्मोनरी पुनरुत्थान। सिपिआर प्रयोग गरिन्छ जब कुनै व्यक्तिको मुटु धड्कन बन्द हुन्छ वा सास फेर्नमा उसलाई असुविधा हुन्छ। यसमा छातीको कम्प्रेसन र केही अवस्थामा उद्धार सास समावेश छ। पेसेवर मद्दत नआइन्जेलसम्म रक्त सञ्चार र अक्सिजन प्रवाह कायम राख्नमा यसले महत्त्वपूर्ण भूमिका खेल्छ वा यसो भनौँ महत्त्वपूर्ण भूमिकामा गर्नमा मद्दत गर्छ। यो हृदयघात डुब्ने वा निसासिने समयमा जीवन बचाउनमा विशेष प्रयोग गरिन्छ। रक्तस्राव नियन्त्रण। अत्याधिक रक्तस्रावले तुरन्तै व्यवस्थापन नगरेमा झट्का वा मृत्यु पनि निम्त्न सक्छ। सफा कपडा वा पट्टी प्रयोग गरेर घाउमा बलियो दबाव दिनाले रक्तस्रावलाई ढिलो गर्नमा मद्दत गर्दछ। सम्भव भएसम्म घाइते अङ्गलाई मुटुको स्तरबाट माथि उठाउनु र व्यक्तिलाई शान्त राख्नु पनि महत्त्वपूर्ण पाइलाहरू हुन्। केही परिस्थितिहरूमा टर्निकेट प्रयोग गर्नु आवश्यक हुनसक्छ, यद्यपि यसको लागि उचित प्रशिक्षण हुन भने आवश्यक पर्दछ। पोलेको उपचार। सानो पोलेको लागि प्रभावित क्षेत्रमा कम्तीमा 10-15 मिनटको लागि चिसो अथवा एकदम चिसो नभए तापनि बग्ने पानी मुनि राख्दा यसले यसको प्रभावलाई धेरै कम गर्न सक्छ। यस प्रकारको पोलेको अङ्गमा बरफ, टुथपेस्ट, बटर वा कुनै घरेलु उपचार नलगाउनुहोस्। बढी गम्भीर पोलेको लागि जुन गहिरो हत्केलाभन्दा ठुलो छ वा अनुहार वा जोर्नीहरू समावेश गर्दछ, सफा ननस्टिक कपडाले यस क्षेत्रलाई छोप्नुपर्छ र चिकित्सा सहायता खोज्नुहोस्। जब कोही व्यक्ति निसासिएको कारणले बोल्न, खोक्न वा राम्रोसँग सास फेर्न सक्दैन, द्रुत कार्य गर्न आवश्यक पर्दछ। हेमलिज चाल पेटको थ्रस्टले वस्तुलाई हटाउनमा मद्दत गर्न सक्छ। नानीहरू अनि शिशुहरूमा विभिन्न प्रविधिहरू लागू हुन्छन्, जस्तै ढाडमा प्रहार र छातीमा थ्रस्ट। यदि व्यक्ति अनुत्तरदायी हुन्छ भने तुरन्तै सिपिआर दिन आवश्यक पर्दछ। फ्र्याक्चर र मोचको व्यवस्थापन। शङ्कास्पद भाँचिएको हड्डी वा मोचलाई स्प्लिन्ट वा स्लिङ प्रयोग गरेर स्थिर राख्नपर्छ र समर्थन गर्नुपर्छ, तिनीहरूलाई पुनः मिलाउने प्रयास नगरी। यस्तो हुँदा बरफ लगाउनाले सुन्निनमा कम हुन सक्छ। चोटपटकमा कुनै पनि तौल यानि कि भारी कुरो राख्नु हुँदैन र क्षतिको हद अथवा सीमा पुष्टि गर्न चिकित्सा मूल्याङ्कन प्राप्त गर्नुहोस्। झट्का पहिचान गर्ने र प्रतिक्रिया दिने। शरीरले पर्याप्त रगत प्रवाह नपाएसम्म झट्का लाग्छ। प्राय आघात, जलन, एलर्जी प्रतिक्रिया वा गम्भीर रक्तस्रावको कारणले। लक्षणहरूमा चिसो, चिल्लो छाला, छिटो नाडी, चक्कर लाग्ने र भ्रम समावेश छन्। व्यक्तिलाई समतल सुताउनुहोस्, खुट्टा थोरै माथि उठाउन लाउनुहोस्। यसलाई रोक्ने चोट नभएसम्म र न्यानो राख्न तिनीहरूलाई छोप्नुहोस्। खाना वा पेयजल नदिनुहोस्। नाकबाट रगत बग्ने। घाँटीबाट रगत जानबाट रोक्नको लागि व्यक्तिलाई सिधा बस्न र पछाडि होइन अलिक अगाडि झुक्न भन्नुहोस्। नाकको नरम भागलाई चिम्टिदिनुहोस् र लगभग 10-15 मिनटसम्म नछोडिकन समतल राख्नुहोस्। रक्तस्राव बन्द भएपछि तुरन्तै नाक फुक्ने वा सुत्ने काम नगर्नुहोस्। सानोतिनो काटिएको र खडो सफा गर्ने र छोप्ने। घाउ छुनु अघि हात धुनुपर्छ। काटिएको ठाउँलाई सफा पानीले कुल्ला गर्नुपर्छ र फोहोरलाई हटाउनुपर्छ। उपलब्ध समयमा एन्टिसेप्टिक लगाउनुहोस्, त्यसपछि बाँस पट्टीले छोप्नुहोस्। यदि ड्रेसिङ भिजेको वा फोहोर भयो भने दैनिक परिवर्तन गर्नुहोस्। यसले सङ्क्रमण रोक्नमा मद्दत गर्दछ र निको हुनमा पनि यसले मद्दत गर्दछ। स्ट्रोक वा हृदयघातका लक्षणहरू पत्ता लगाउने। स्ट्रोकको लागि फास्ट विधि सम्झनुहोस्। अनुहार झुक्नु, हात कमजोर हुनु, बोल्न गाह्रो हुनु, आपतकालीन सेवाहरू कल गर्ने समय। हृदयघातको लागि सामान्य लक्षणहरूमा छाती दुख्नु, सास फेर्न गाह्रो हुनु, हात वा बङ्गारामा दुखाइ फैलिनु, वाकवाकी लाग्नु र चिसो पसिना आउनु समावेश छ। व्यक्तिलाई यस समय शान्त राख्नुमा हामीले मद्दत गर्नुपर्छ। आरामदायी स्थितिमा बस्न हामीले लगाउनुपर्छ र ढिलाइ नगरी चिकित्सा मद्दतको लागि कल गर्नुपर्छ। चोट लागेको व्यक्तिलाई सहयोग गर्ने। चोटपटकबाट बाँच्नको लागि कुनै पनि कडा वा धारिलो वस्तुहरूको क्षेत्र पहिला हामीले राम्ररी खाली गर्नुपर्छ। दौरा समाप्त भएपछि उनीहरूको टाउको मुनि केही नरम कपडा वा

0: चीज राख्नुपर्छ र उनीहरूको छेउमा फर्काउनुपर्छ। तिनीहरूलाई रोक्ने वा उनीहरूको मुखमा केही पनि राख्नु हामीले हुँदैन। यदि सम्भव भएमा दौराको समय मिलाउनुपर्छ, विशेष गरी यदि यो 5 मिनटभन्दा बढी समयसम्म रहन्छ वा यदि यो उनीहरूको पहिलो दौरा हो भने आपतकालीन चिकित्सा मद्दतको लागि हामीले तुरन्तै कल गर्नुपर्छ। अब निष्कर्ष। विश्व प्राथमिक उपचार दिवसले हामीलाई आधारभूत प्राथमिक उपचार सिपहरूमा जान्न कति आवश्यक छ भनेर बुझ्नमा मद्दत गर्दछ। यी सरल चरणहरूले महत्त्वपूर्ण क्षणहरूमा सहयोग प्रदान गर्न सक्छन् र प्रायः परिस्थितिहरूलाई बिग्रनबाट जोगाउन सक्छन्। तर त्यो तत्काल मद्दत दिएपछि उचित चिकित्सा ध्यानको लागि पनि कहाँ जानुपर्ने भनेर हामीले उत्तिकै महत्त्वपूर्ण विषय रहन्छ र त्यसलाई पनि हामीले ध्यान दिन जरुरी छ। आपतकालीन अवस्थामा आवश्यक हेरचाह र विशेषज्ञताका साथ आपतकालीन केसहरू ह्यान्डल गर्न सुसज्जित प्रशिक्षित चिकित्सा पेसरहरूबाट समयमै र भरपर्दो चिकित्साको लागि हामीले अस्पतालमा सम्पर्क गर्न अति आवश्यक छ। लौ त श्रोता मानवहरू, विश्व प्राथमिक उपचार दिवसको एक दिन अघि हामीले यस विषयलाई यानि कि विश्व प्राथमिक उपचार दिवसबारे केही जान्ने प्रयास गर्यौँ र हामीलाई
1: नमस्कार, यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादको खतरा निरन्तर बढ़िरहेको तर भारतको दृढ़ संकल्प यसको विरूद्ध अडिग रहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलिदेखि शुरू हुने 18 ब्रिक्स शिखर सम्मेलनको लागि विश्व नेताहरू नयाँ दिल्लीमा एकत्रित भइरहेको बताउनु भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज हरेक देशको आर्थिक रणनीतिको लागि आत्मनिर्भरता र संकटबाट मुक्त हुने क्षमता महत्वपूर्ण भएको बताउनु भएको छ। ब्रिक्स देशका वित्त मन्त्रीहरू र केन्द्रीय ब्याङ्कका गवर्नरहरूले भन्सार र गैर भन्सार अवरोधहरू सहित एकपक्षीय व्यापार र वित्तीय उपायहरू लागू गर्ने कुरामा गम्भीर चिन्ता व्यक्त गरे र मौसम विभागले आज छत्तीसगढ तटीय आन्ध्र प्रदेश र ओडिसामा भारी वर्षाको लागि अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादको खतरा निरन्तर बढ़िरहेको तर भारतको दृढ़ संकल्प यसको विरूद्ध अडिग रहेको बताउनु भएको छ। 11 सितम्बरमा संयुक्त राज्य अमेरिकामा भएको आतंकवादी हमलाको 25 वार्षिक उत्सवमा सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले भन्नुभयो, आतंकवादले विश्वभर अनगिन्ती मानिसहरूको ज्यान लिएको छ। उहाँले सीमापार आतंकवादबाट प्रभावित भारत दशकौंदेखि यसको विरूद्धको लड़ाईमा अग्रपंक्तिमा रहेको बताउनु भएको छ। प्रधानमन्त्रीले आक्रमणका पीड़ितहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो र उनीहरूका परिवारहरूसँग ऐक्यबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, भारत आतंकवाद विरूद्धका सबै प्रयासहरूमा साथमा छ। श्री मोदीले 2014मा न्यूयोर्कमा रहेको 9/11 स्मारक र संग्रहालयको आफ्नो भ्रमणको झलक पनि साझा गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलिदेखि शुरू हुने 18 ब्रिक्स शिखर सम्मेलनको लागि विश्व नेताहरू नयाँ दिल्लीमा एकत्रित भइरहेको बताउनु भएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले शिखर सम्मेलनमा विभिन्न मुद्दाहरूमा सकारात्मक र अर्थपूर्ण छलफल हुने र यसको मार्गदर्शक उद्देश्य विश्व कल्याण हुने कुरामा विश्वास व्यक्त गर्नुभयो। भारत मण्डपममा आयोजना हुने 2 दिवसीय शिखर सम्मेलनले ब्राजिल, चीन, इजिप्ट, इथोपिया, इण्डोनेसिया, भारत, इरान, रूस, साउदी अरब, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरात लगायत 11 प्रमुख उदीयमान र विकासशील अर्थव्यवस्थाहरूलाई एकै ठाउँमा ल्याउनेछ। यस वर्षको ब्रिक्स शिखर सम्मेलनको विषयवस्तु लचिलोपन, नवीनता, सहयोग र दिगोपनको लागि निर्माण हो। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज हरेक देशको आर्थिक रणनीतिको लागि आत्मनिर्भरता र संकटबाट मुक्त हुने क्षमता महत्वपूर्ण भएको बताउनु भएको छ। यसबाहेक बलियो सहयोग र साझेदारी मार्फत दिगो विकासलाई बढ़ावा दिनु आवश्यक छ। डाक्टर जयशंकरले आज बिहान नयाँ दिल्लीमा ब्रिक्स व्यापार मञ्चलाई सम्बोधन गर्नुहुँदै भन्नुभयो, ब्रिक्समा विविध तर पूरक स्रोत, बजार क्षमता र अनुभव भएका अर्थव्यवस्थाहरू समावेश छन्। श्री जयशंकरले भन्नुभयो, समूहले सदस्य देशहरूलाई आफ्ना अनुभव र नीतिहरूको तुलना गर्न ठोस संयन्त्रहरूलाई बलियो बनाउन र नयाँ अवसरहरू अन्वेषण गर्न प्लेटफर्म प्रदान गर्दछ। डाक्टर एस जयशंकरले भन्नुभयो, यो वर्ष ब्रिक्सको लागि महत्वपूर्ण उपलब्धि हो किनकि समूहले 20 वर्ष संस्थागत सहयोग पूरा गर्दछ। डाक्टर जयशंकरले उल्लेख गर्नुभयो, ब्रिक्सले विगत केही वर्षहरूमा यसको सदस्यता उद्देश्य र सहयोग व्यवस्थाको सन्दर्भमा उल्लेखनीय रूप

0: मा विकास गरेको छ। उहाँले यस वर्ष भारतको अध्यक्षतामा ब्रिक्सको विषयवस्तु लचिलोपन, नवीनता, सहयोग र दिगोपनको लागि निर्माणले यो विकासलाई अगाडि बढाउन खोजेको बताउनुभयो। डाक्टर जयशंकरले ब्रिक्स शिखर सम्मेलन यस्तो समयमा भइरहेको बताउनुभयो, जब विश्वव्यापी राजनीतिक र आर्थिक व्यवस्थामा महत्वपूर्ण परिवर्तनहरू भइरहेका छन्। उहाँले अस्थिरता, अनिश्चितता र जटिलता आजको विश्वको प्रमुख विशेषता बनेको उल्लेख गर्नुभयो। भूराजनीतिक द्वन्द्व, महामारी र जलवायु अवरोधको आर्थिक प्रभावले सम्पूर्ण विश्वलाई असर गरिरहेको पनि उहाँले बताउनुभयो। उहाँले प्रवृत्ति साथै सधैँ अर्थशास्त्र र भूराजनीतिसँग गहिरो रूपमा गाँसिएको विषयमा जोड दिनुभयो। डिजिटल, सार्वजनिक पूर्वाधार, एआई, फिनटेक र उन्नत उत्पादनले विशाल अवसरहरू प्रदान गर्दछ, तर तिनीहरूले पहुँच, मापदण्ड र सुरक्षा अनि विश्वासका प्रश्नहरू पनि खडा गर्छन्। विदेश मन्त्रीले भन्नुभयो, भारतको अध्यक्षतामा नव प्रवर्तन र उद्यमशीलता इकोसिस्टमलाई बलियो बनाउन जोड दिँदैछ। यस पहलको एक भागको रूपमा ब्रिक्स इन्क्युबेटर नेटवर्क शुरू गरिएको छ, जसको उद्देश्य सदस्य देशहरूमा स्टार्टअप र इन्क्युबेटरहरूलाई जोड्नु हो। नव प्रवर्तनमा आधारित उद्यमशीलतालाई प्रवर्धन गर्न ब्रिक्स स्टार्टअप इनोभेसन कोष पनि सिर्जना गरिएको छ।
1: विशेष रूप से ब्रिक्स के लिए उच्च आर्थिक गतिविधि और अधिक आर्थिक सुरक्षा का अर्थ है अधिक आत्मनिर्भरता। इसका उद्देश्य व्यवधानों को झेलने की हमारी क्षमता को मजबूत करना है, साथ ही आपस में जुड़े रहना और प्रतिस्पर्धी बने रहना भी है। इसके लिए वास्तविक बाजार प्रथाओं, विश्वसनीय लॉजिस्टिक्स, पूर्वानुमानित व्यावसायिक माहौल, विविध व्यावसायिक संबंधों तथा पारदर्शी व्यापार और निवेश की आवश्यकता।
0: रूसी आर्थिक विकास मन्त्री म्याक्सिम रेसोनित्कोभले भन्नुभयो, ब्रिक्स देशहरूले विश्वव्यापी अर्थव्यवस्थाको लगभग एक चौथाई हिस्सा ओगटेका छन् र दिगो भविष्यको लागि बलियो आवाज हुन्। उहाँले भन्नुभयो, सदस्य देशहरू बलियो आपूर्ति श्रृङ्खलाहरू विकास गर्न, हरित र डिजिटल रूपान्तरणलाई गति दिन र आफ्नो बजारको विशाल सम्भावनालाई प्रयोग गर्न ठोस कदम चाल्न प्रतिबद्ध छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। ब्रिक्स देशका वित्त मन्त्रीहरू र केन्द्रीय ब्याङ्कका गभर्नरहरूले भन्सार र गैर भन्सार अवरोधहरू सहित एकपक्षीय व्यापार र वित्तीय उपायहरू लागू गर्ने कुरामा गम्भीर चिन्ता व्यक्त गरे। उनीहरूले भने यी उपायहरूले व्यापारलाई असर गर्छन् र विश्व व्यापार संगठनका नियमहरूसँग असङ्गत छन्। भारतको ब्रिक्स अध्यक्षतामा हिजो मुम्बईमा ब्रिक्सका वित्त मन्त्रीहरू र केन्द्रीय ब्याङ्कका गभर्नरहरूको अन्तिम बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उपरोक्त कुराको उल्लेख गरिएको छ। मन्त्रीहरूले भूराजनीतिक तनाव, व्यापार विखण्डन, संरक्षणवाद, नीति अनिश्चितता, वित्तीय र मुद्रास्फीति दबाव, बढ्दो ऋण र वित्तीय जोखिमहरूले विश्वव्यापी अर्थव्यवस्थामा चुनौतीहरू खडा गरिरहेको छ, जसमा उदीयमान र विकासशील अर्थव्यवस्थाहरू सबैभन्दा बढी प्रभावित भएको बताएका छन्। यसैबीच ब्रिक्स अर्थव्यवस्थाहरूले लचिलोपन प्रदर्शन गरेका छन् र स्थिर, दिगो, समावेशी र सन्तुलित विश्वव्यापी वृद्धिमा महत्वपूर्ण योगदान गरिरहेका छन्। ब्रिक्स देशहरूले विश्व व्यापार संगठनलाई केन्द्रमा राखेर स्वतन्त्र, पारदर्शी, समावेशी र नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीको लागि पनि समर्थन दोहोर्याए। ब्रिक्स देशहरूले विश्वव्यापी आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्न आर्थिक र वित्तीय सहयोगलाई सुदृढ पार्ने र विकास वित्त, लगानी र अन्तर्राष्ट्रिय वित्तीय सहयोग बढाउने कुरामा जोड दिए। उनीहरूले पूर्वाधार र उत्पादन लगानीलाई प्रवर्धन गर्नुपर्ने र विशेष गरी विकासशील देशहरूको आवश्यकतालाई ध्यानमा राखेर व्यापार, नव प्रवर्तन र प्रवृद्धिको फाइदा उठाउनुपर्नेमा जोड दिएका छन्। वित्त मन्त्री निर्मला सीतारमणले आज नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलन अघि रूसका उप प्रधानमन्त्री डेनिस मन्तुरोभसँग भेट गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै वित्त मन्त्री सीतारमणले दुई नेताले आपसी हितका मुद्दाहरू र व्यापार र लगानी सम्बन्धलाई सुदृढ पार्ने विषयमा छलफल गरेको बताउनु भएको छ। वित्त मन्त्रालयको अनुसार वित्तीय सेवा क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने अवसरहरूको बारेमा पनि छलफल भएको थियो। विदेश मन्त्री एस जयशंकरले ब्राजिलका विदेश मन्त्री माउरो भिएरालाई स्वागत गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै डाक्टर जयशंकरले दुई नेताले द्विपक्षीय सम्बन्ध, व्यापार र लगानी, रक्षा, ऊर्जा, कृषि र अन्तरिक्षका क्षेत्रमा सहयोग बढाउने तरिकाहरूबारे छलफल गरेको बताउनुभयो। डाक्टर जयशंकरले संयुक्त राष्ट्रसंघ, G20 र अन्तर्राष्ट्रिय समुद्री संगठन मार्फत बहुपक्षीय सहयोगको बारेमा पनि छलफल भएको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज आचार्य विनोबा भावेको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले आचार्य विनोबा भावेको जय जगतको प्रेरणादायी आह्वानले सबै सीमा पार गरेको र उहाँले मानव

तलाई सबैभन्दा माथि राखेको बताउनुभयो। सामाजिक न्याय तथा अधिकारिता राज्यमन्त्री रामदास आठवेले आज जालन्धरस्थित डेरा सचखण्ड बल्लानको भ्रमण गर्नुहुँदै सन्त निरञ्जन दासजी महाराजसँग भेट गर्नुभयो। मौसम विभागले आज छत्तिसगढ तटीय आन्ध्र प्रदेश र ओडिसामा भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। अरुणाचल प्रदेश, आसाम, मेघालय, झारखण्ड, केरला, माहे, मध्यप्रदेश, तेलंगाना, उत्तराखण्ड, विदर्भ, पश्चिम बंगाल, सिक्किम र गुजरातमा पनि आगामी दुई दिन भारी वर्षा हुने अनुमान गरिएको छ। विभागले मराठवाडा, ओडिसा, रायलसीमा, तमिलनाडु, पुडुचेरी, कराईकल र विदर्भमा मेघगर्जन, बिजुली र तेज हावा चल्ने पूर्वअनुमान गरेको छ। दिल्लीमा दुई तीन दिनसम्म बादल लाग्ने र हल्का वर्षा हुने अनुमान गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादको खतरा निरन्तर बढ़िरहेको तर भारतको दृढ़ संकल्प यसको विरूद्ध अधिक रहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलिदेखि शुरू हुने 18 ब्रिक्स शिखर सम्मेलनको लागि विश्व नेताहरू नयाँ दिल्लीमा एकत्रित भइरहेको बताउनु भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज हरेक देशको आर्थिक रणनीतिको लागि आत्मनिर्भरता र संकटबाट मुक्त हुने क्षमता महत्वपूर्ण भएको बताउनु भएको छ। ब्रिक्स देशका वित्त मन्त्रीहरू र केन्द्रीय ब्याङ्कका गभर्नरहरूले भन्सार र गैर भन्सार अवरोधहरू सहित एकपक्षीय व्यापार र वित्तीय उपायहरू लागू गर्ने कुरामा गम्भीर चिन्ता व्यक्त गरे र मौसम विभागले आज छत्तिसगढ तटीय आन्ध्र प्रदेश र ओडिसामा भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

आकाशवाणीको नेपाली प्रसारण सेवाबाट श्रोताहरूले भर्खरै सुन्दै हुनुहुन्थ्यो समस्वरमा देशभक्ति गीत।

समय अपराह्न 4 बज्यो। FM 103.5 मेगाहर्चमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र श्रोताहरूले हाम्रो कार्यक्रमहरू न्युजन एआईआर मोबाइल एप लगायत आकाशवाणीको दार्जिलिङ FM 100.2 मेगाहर्च साथमा प्रसार भारती वेब्स ओटिटी प्लेटफर्म मार्फत पनि सुन्न सक्नुहुनेछ। अब प्रस्तुत छ कार्यक्रम अतीत माधुरी। श्रोत समय अघि बढिरहन्छ, पुस्ता फेरिन्छन्, सङ्गीतका शैलीहरू पनि बदलिँदै जान्छन्। तर मनलाई छोएका गीतहरू भने समयसँगै पुराना हुँदैनन्, तर हरेक पटक सुन्दा नयाँ अनुभूति लिएर आउँछन्। यस्तै मिठा धुन, सुमधुर स्वर र सम्झनाका ती पलहरूलाई फेरि एकपटक श्रोताहरू समक्ष ल्याउने हाम्रो साङ्गीतिक प्रस्तुति हो अतीत माधुरी। आजको प्रस्तुतिमा हामी नेपाली सङ्गीतका प्रतिभाशाली स्रष्टा तथा गायक कार्तिक प्रधान अनि सफल थापाका गीतहरूसँगै सङ्गीतको त्यही मिठासमा रमाउनेछौँ। त आउनुहोस् पहिला राखिरहेछौँ कार्तिक प्रधानको स्वर रहेको यो आधुनिक गीतहरू।

श्रोताहरूले यति जस सुन्नुभयो कार्तिक प्रधानको स्वरमा आधुनिक गीतहरू र अतीत माधुरी कार्यक्रममा अब पनि सुनाउन लागिरहेछौ सफल थापाको स्वरलाई।

0: श्रोत समय यस बेला अपराह्न 4:30 भइरहेछ। अब समय हो शैक्षिक कार्यक्रमको। त आउनु श्रोता सुनौ शिक्षा ज्योति।
1: आदरणीय श्रोतागण नमस्कार। शिक्षा ज्योति कार्यक्रममा मेरा सम्पूर्ण श्रोता साथै विद्यार्थी भाइ बहिनीहरूलाई मेरो हार्दिक अभिवादन एवं स्वागत जनाउँदै सम्पूर्ण श्रोताहरूको निम्ति सुनाउन लागिरहेछु देशभक्ति गीत।

0: शिक्षा ज्योति कार्यक्रममा आज प्रस्तुत गर्नेछौ शिक्षक प्रज्वल घले ज्यूबाट एक वार्ता र विषय रहेको छ भल पहिरो बाढीको कारण यसबाट हुने जोखिम क्षतिको न्यूनीकरण गर्ने उपाय र यस विषयमा सुन्नुहोस् आजको यस विशेष कार्यक्रम।
1: यतिखेर आकाशवाणी खरसाङ सुनेर बसिरहनु भएका सम्पूर्ण आकाशवाणी खरसाङका प्रेमीहरूप्रति न्यानो अभिवादन टक्राउँदै म प्रज्वल घले आजको यस शिक्षा ज्योति कार्यक्रममा फेरि पनि हजुरहरू समक्ष अर्को नयाँ विषय लिएर आएको छु र मेरो आजको विषय रहेको छ भल पहिरोका कारण यसबाट हुने जोखिम तथा क्षतिको न्यूनीकरण गर्ने उपायहरू। आउनुहोस् आज हामी यस विषयबारे चर्चा गर्नेछौँ। सर्वप्रथम परिचय। भल पहिरो प्राकृतिक विपद हो, विशेष गरी वर्षायाममा अत्यधिक वर्षा हुँदा पहाड तथा भिरालो जमिनबाट माटो ढुङ्गा बालुवा पानी मिसिएर तीव्र गतिमा तलतिर बग्ने अवस्थालाई भल पहिरो भनिन्छ। भौगोलिक रूपमा पहाडी भूभाग धेरै भएको देशमा भल पहिरोको जोखिम उच्च रहेको पाइन्छ। हरेक वर्ष मनसुनको समयमा विभिन्न ठाउँमा भल पहिरो जाने गरेका कारण जनधनको क्षति हुने गरेको छ। भल पहिरो प्राकृतिक कारणले मात्र हुने होइन, मानिसका विभिन्न गतिविधिले पनि यसको जोखिम बढाउन सक्छन्। जथाभावी सडक निर्माण गर्नु, पहाडको ढलान काट्नु, वनफडानी गर्नु, खोल्सा तथा पानीको प्राकृतिक बहाव रोक्नु, जोखिमयुक्त ठाउँमा बस्ती निर्माण गर्नु आदि कार्यले भल पहिरोको सम्भव

बढाउँछन्। भल पहिरो अचानक आउन सक्ने भएकाले यसबाट बस्न पूर्व तयारी र जनचेतना अत्यन्त आवश्यक हुन्छ। जोखिमयुक्त क्षेत्र पहिचान गर्ने, सुरक्षित स्थान निर्धारण गर्ने, वर्षाको समयमा सतर्क रहने र विपद व्यवस्थापन सम्बन्धी जानकारी सबैमा पुर्याउने हो भने भल पहिरोबाट हुने क्षतिलाई धेरै हदसम्म कम गर्न सकिन्छ। आउनुहोस् अब हामी भल पहिरो चर्चा गर्नेछौँ। भल पहिरो भन्नाले पानीको तीव्र बहावसँगै माटो, ढुङ्गा, बालुवा तथा अन्य पदार्थ मिसेर पहाड वा भिरालो जमिनबाट तलतिर बग्ने वा खस्ने प्रक्रियालाई बुझिन्छ। सामान्य पहिरोमा माटो तथा चट्टान खस्ने गर्दछ भने भल पहिरोमा पानीको मात्रा बढी हुन्छ, त्यसैले यसको बहाव निकै शक्तिशाली हुन सक्छ। भल पहिरो प्रायः लगातार वा अत्यधिक वर्षापछि देखिन्छ, जब जमिनले धेरै पानी सोस्छ, माटो भारी र कमजोर हुन्छ। त्यसपछि ढलानमा पानीको बहाव बढ्दा माटो तथा ढुङ्गा बगाएर तलतिर ल्याउन सक्छ। यसरी आएको भल पहिरोले आफ्नो बाटोमा पर्ने घर, सडक, खेतीबारी, पुल र अन्य संरचनामा क्षति पुर्याउन सक्छ। भल पहिरोका प्रमुख कारणहरू। भल पहिरोका कारणहरूलाई मुख्यत प्राकृतिक र मानवीय कारणमा विभाजन गर्न सकिन्छ। भल पहिरोको प्रमुख कारण अत्यधिक वर्षा हो। लामो समयसम्म लगातार पानी पर्दा जमिनमा पानीको मात्रा बढ्छ, माटो कमजोर भएपछि ढलान अस्थिर बन्न सक्छ। छोटो समयमा धेरै पानी पर्दा सतही बहाव पनि तीव्र हुन्छ। भिरालो भूभाग। धेरै भिरालो जमिनमा गुरुत्वाकर्षणको प्रभाव बढी हुने भएकोले माटो तथा चट्टान तलतिर सर्ने सम्भावना बढी हुन्छ। त्यस्ता स्थानमा ठुलो वर्षा हुँदा भल पहिरोको जोखिम झन बढ्छ। खुकुलो माटो, कमजोर चट्टान र दरार परेको भूभाग भल पहिरोका लागि संवेदनशील हुन्छ। पानी प्रवेश गरेपछि यस्ता स्थान अझ कमजोर हुन सक्छन्। वन फडानी। रुख बिरुवाका जराले माटोलाई बाँधेर राख्न सहयोग गर्छन्। वन फडानी गर्दा माटोको स्थिरता घट्छ र पानीको बहाव बढ्न सक्छ। त्यसैले अनियन्त्रित वन विनाशले पहिरोको जोखिम बढाउँछ। अव्यवस्थित सडक निर्माण। पहाडमा सडक बनाउँदा प्राकृतिक ढलान काट्ने, माटो जथाभावी फाल्ने र उचित पानी निकासको व्यवस्था नगर्ने हो भने सडक आसपास भल पहिरो जाने सम्भावना बढ्छ। प्राकृतिक जल निकास बन्द हुनु। खोल्सा, नाला तथा पानी बग्ने प्राकृतिक बाटोमा अवरोध सिर्जना गर्दा पानी अन्यत्रबाट तीव्र गतिमा बग्न सक्छ। यसले जमिन कटान र भल पहिरो निम्त्याउन सक्छ। भल पहिरोबाट हुने जोखिम। भल पहिरोले मानिसको जीवनमा प्रत्यक्ष जोखिम निम्त्याउन सक्छ। अचानक ठूलो मात्रामा माटो, ढुङ्गा र पानी बगेर आउँदा मानिसलाई सुरक्षित स्थानमा जाने समय नहुन सक्छ। घरभित्र, सडकमा वा खेतबारीमा रहेका मानिसहरू जोखिममा पर्न सक्छन्। यसले बस्तीहरूमा ठूलो समस्या सिर्जना गर्न सक्छ। घर पुरिनु, भत्किनु वा बस्न नमिल्ने हुनका कारण मानिसहरू विस्थापित हुन सक्छन्। त्यसै गरी विद्यालय, स्वास्थ्य संस्था र सरकारी कार्यालयहरू प्रभावित हुँदा दैनिक जीवनका आवश्यक सेवाहरू अवरुद्ध हुन सक्छन्। भल पहिरोका कारण सडक बन्द हुँदा यातायात सेवा रोकिन सक्छ। पुल बगेमा वा क्षतिग्रस्त भएमा एक ठाउँबाट अर्को ठाउँमा आवत जावत गर्न कठिन हुन्छ। यसले बिरामीलाई अस्पताल पुर्याउन तथा राहत सामग्री प्रभावित क्षेत्रमा लैजान समेत समस्या पार्न सक्छ। भौतिक क्षति। भल पहिरोले विभिन्न भौतिक संरचनामा ठूलो क्षति पुर्याउन सक्छ। घर, विद्यालय, स्वास्थ्य चौकी, सडक, पुल, खानेपानी आयोजना, सिंचाइ कुलो, विद्युत पोल तथा सञ्चार संरचना प्रभावित हुन सक्छन्। सडकमा माटो तथा ढुङ्गा थुप्रिँदा यातायात अवरुद्ध हुन्छ। पुलमा क्षति पुगेमा नदी तथा खोल्सा पार गर्न कठिन हुन्छ। खानेपानीको पाइप फुट्दा वा मुहानमा माटो तथा फोहोर पस्दा सुरक्षित खानेपानीको समस्या उत्पन्न हुन सक्छ। विद्युत संरचनामा क्षति हुँदा विद्युत सेवा बन्द हुन सक्छ। सञ्चार सेवा अवरुद्ध हुँदा विपदको समयमा सूचना आदान प्रदान गर्न पनि कठिनाइ हुन्छ। यसकारण एउटा भल पहिरोले धेरै क्षेत्रमा एकैपटक असर पुर्याउन सक्छन्। कृषि क्षेत्रमा हुने क्षति। भल पहिरोबाट कृषि क्षेत्र पनि अत्यधिक प्रभावित हुन्छ। खेतबारीमा माटो, बालुवा,
ढुङ्गा थुप्रिँदा

खेती गर्न नसकिने अवस्था आउन सक्छ। उर्वर माटो वगैरह जाँदा भविष्यमा कृषि उत्पादनमा समेत असर पर्न सक्छ। वर्षायाममा तयार हुँदै गरेका बाली भल पहिरोका कारण नष्ट हुन सक्छन्। किसानको मेहनत र लगानी पशुपालन गर्ने परिवारका गोठ तथा पशु चौपाया समेत प्रभावित हुन सक्छन्। कृषिमा क्षति हुँदा परिवारको आम्दानी घट्न सक्छ। खाद्यान्न उत्पादन कम हुँदा स्थानीय बजारमा पनि असर पर्न सक्छ। त्यसैले भल पहिरो केवल प्राकृतिक समस्या नभई आर्थिक तथा सामाजिक समस्या पनि हो। वातावरणमा पर्ने असर, भल पहिरोले वातावरणमा पनि विभिन्न नकारात्मक असर पार्न सक्छ। ठूलो मात्रामा माटो तथा ढुङ्गा बग्दा नदी खोला र जलस्रोतमा गेग्रान जम्मा हुन सक्छ। यसले पानीको प्राकृतिक बहाव परिवर्तन गर्न सक्छ। वन क्षेत्रमा भल पहिरो गएमा रुख बिरुवा नष्ट हुन सक्छन्। वनस्पति तथा जीव जन्तुको वास स्थानमा असर पर्न सक्छ। खोला नाला धमिलो हुने तथा जलचर जीवको वातावरण प्रभावित हुने सम्भावना पनि हुन्छ। माटो कटान बढ्दा जमिनको उर्वरता घट्न सक्छ। यसरी भल पहिरोले तत्कालीन क्षतिसँगै दीर्घकालीन वातावरणीय समस्या पनि निम्त्याउन सक्छ। आर्थिक तथा सामाजिक असर, भल पहिरोका कारण परिवार तथा समुदायमा आर्थिक भार बढ्छ। घर तथा खेतबारीमा क्षति भएपछि पुनः निर्माण र मर्मतका लागि ठूलो रकम आवश्यक पर्न सक्छ। सडक तथा पुल निर्माणमा पनि सरकार र स्थानीय तहले धेरै स्रोत खर्च गर्नुपर्छ।

विपदका कारण मानिसहरू आफ्नो घर तथा गाउँ छोडेर अस्थायी रूपमा अन्यत्र बस्नुपर्ने अवस्था आउन सक्छ। यसले सामाजिक जीवनमा असर पुर्याउँछ। विद्यालय बन्द हुन सक्छन् र बालबालिकाको पढाइ प्रभावित हुन सक्छन्। व्यापार तथा व्यवसाय पनि प्रभावित हुन्छ। सडक बन्द हुँदा सामान ढुवानी गर्न नसकिने र बजारसम्म उत्पादन पुर्याउन कठिन हुने भएकाले स्थानीय अर्थतन्त्र कमजोर हुन सक्छ। भल पहिरोको जोखिम न्यूनीकरणका उपायहरू, यसको अर्थ हो यसलाई हामी कस्तो प्रकारले कम गर्न सक्छौँ, यसलाई कम गर्ने प्रक्रिया। भल पहिरो पूर्ण रूपमा रोक्न सधैँ सम्भव हुँदैन, तर यसको जोखिम र क्षति भने धेरै हदसम्म कम गर्न सकिन्छ। यसका लागि सरकार, स्थानीय तह, समुदाय र प्रत्येक परिवारले आफ्नो भूमिका पूरा गर्नुपर्छ। सबैभन्दा पहिले जोखिमयुक्त क्षेत्रको पहिचान गर्नुपर्छ। विगतमा पहिरो गएको स्थान, धेरै भिरालो जमिन, कमजोर माटो भएको क्षेत्र र खोल्सा आसपासका जोखिमपूर्ण ठाउँको अध्ययन गर्नुपर्छ। जोखिमयुक्त स्थानमा जथाभावी घर निर्माण गर्नु हुँदैन। घर तथा अन्य संरचना निर्माण गर्दा भू प्राविधिक अध्ययन र उचित डिजाइनलाई प्राथमिकता दिनुपर्छ। वन संरक्षण तथा वृक्षारोपण। वन संरक्षण भल पहिरो न्यूनीकरणको महत्वपूर्ण उपाय हो। रुख बिरुवाका जराले माटोलाई समातेर राख्न मद्दत गर्छन्। वनस्पति भएको क्षेत्रमा पानीको बहाव पनि केही हदसम्म व्यवस्थित हुन्छ। त्यसैले पहाडी क्षेत्रमा वृक्षारोपण गर्नुपर्छ। खाली तथा कमजोर ढलनमा स्थानीय वातावरण अनुकूल बिरुवा रोप्न सकिन्छ। वन फडानी रोक्नुपर्छ र अवैज्ञानिक रूपमा रुख काट्ने काम नियन्त्रण गर्नुपर्छ। विद्यालय तथा समुदायले पनि वृक्षारोपण अभियान सञ्चालन गर्न सक्छन्। यसले वातावरण संरक्षणसँगै पहिरोको जोखिम न्यूनीकरणमा योगदान पुर्याउँछ। उचित जल निकासको व्यवस्था। भल पहिरो रोकथामका लागि पानीको उचित व्यवस्थापन अत्यन्त महत्त्वपूर्ण हुन्छ। सडक, बस्ती र खेतीयोग्य जमिनमा पानी जम्न नदिने गरी नाला तथा निकासको व्यवस्था गर्नुपर्छ। सडक निर्माण गर्दा पानी निकासका लागि आवश्यक कलवट र नाला निर्माण गर्नुपर्छ। प्राकृतिक खोल्सा तथा पानी बग्ने बाटो बन्द गर्नु हुँदैन। नाला तथा कलवटमा माटो, ढुङ्गा र फोहोर जम्मा भएका समयमै सफा गर्नुपर्छ। उचित जल निकास भएमा पानीको अनियन्त्रित बहाव कम गर्न सकिन्छ। जनचेतना र पूर्व तयारी। भल पहिरोको जोखिम कम गर्न जनचेतना अत्यन्त आवश्यक हुन्छ। मानिसलाई भल पहिरोका कारण जोखिम र बस्ने उपायबारे जानकारी दिनुपर्छ। विद्यालयमा विपद व्यवस्थापन सम्बन्धी शिक्षा दिन सकिन्छ। विद्यार्थीलाई सुरक्षित स्थान, आपतकालीन सम्पर्क र विपदको समयमा गर्नुपर्ने कामबारे जानकारी दिनुपर्छ। परिवारले पनि आपतकालीन योजना बनाउनुपर्छ। सबै सदस्यले विपदको समयमा कहाँ जाने, कसलाई सम्पर्क गर्ने र कुन बाटो प्रयोग गर्ने भन्ने जानकारी राख्नुपर्छ। प्रारम्भिक चेतावनी प्रणाली। भल पहिरोबाट हुने क्षति कम गर्न प्रारम्भिक चेतावनी प्रणाली महत्त्वपूर्ण हुन्छ। अत्याधिक वर्षा हुने सम्भावना भएमा सम्बन्धित निकायले समयमै सूचना दिनुपर्छ। स्थानीय समुदायमा साइरन, मोबाइल सूचना, रेडियो तथा अन्य सञ्चार माध्यमबाट चेतावनी पुर्याउन सकिन्छ। चेतावनी पाएपछि मानिसहरूले सुरक्षित स्थानतर्फ जान ढिला गर्नु हुँदैन। विशेष गरी रातको समयमा र लगातार ठुलो वर्षा भइरहेको बेला अतिरिक्त सतर्कता अप्नाउनुपर्छ। भल पहिरो आएको समयमा अप्नाउने सावधानी। भल पहिरो आउन लागेको सङ्केत देखिएमा जोखिमयुक्त ठाउँबाट तुरन्त सुरक्षित स्थानतर्फ जानुपर्छ। खोल्सा, खोला, पुल, भिरालो ढलान र पहिरोको सम्भावना भएको स्थानमा बस्नु हुँदैन। भल पहिरो भइरहेको समयमा त्यसको दृश्य हेर्न वा फोटो भिडियो खिच्न जोखिमपूर्ण स्थानमा जानु हुँदैन। सडकमा यात्रा गरिरहेको अवस्थामा अगाडिबाट माटो, ढुङ्गा वा पानीको ठुलो बहाव आइरहेको देखेमा अगाडि बढ्नु हुँदैन। बिजुलीका तार, क्षतिग्रस्त भवन तथा कमजोर पुलबाट टाढा रहनुपर्छ। बालबालिका, ज्येष्ठ नागरिक तथा अप्ठ्यारो अवस्थामा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा पुग्न सहयोग गर्नुपर्छ। विपदपछि गर्नुपर्ने काम। भल पहिरो रोकिएपछि पनि

प्रभावित क्षेत्रमा तुरन्त फर्कनु हुँदैन। थप पहिरो वा अर्को भल पहिरो आउन सक्ने सम्भावना हुन्छ। सम्बन्धित निकायले सुरक्षित घोषणा गरेपछि मात्र घर वा बस्तीमा फर्कनु उचित हुन्छ। क्षतिग्रस्त भवनमा चिरा परेको वा संरचना कमजोर देखिएमा भित्र पस्नु हुँदैन। विद्युत तार तथा अन्य जोखिमपूर्ण वस्तुबाट टाढा रहनुपर्छ। खानेपानीको स्रोत दूषित भएको हुन सक्छ, त्यसैले सुरक्षित पानी मात्र प्रयोग गर्नुपर्छ। घाइते तथा बिरामीलाई स्वास्थ्य संस्थामा पुर्याउनुपर्छ। क्षतिको विवरण स्थानीय सरकार तथा सम्बन्धित निकायलाई जानकारी गराउनुपर्छ। सरकार र स्थानीय तहको भूमिका। भल पहिरो न्यूनीकरणमा सरकार तथा स्थानीय तहको महत्त्वपूर्ण भूमिका हुन्छ। जोखिमयुक्त क्षेत्रको अध्ययन गर्नुपर्छ। सडक, पुल, खानेपानी र अन्य पूर्वाधार निर्माण गर्दा वातावरण तथा भूप्राविधिक पक्षलाई ध्यान दिनुपर्छ। स्थानीय तहले विपद व्यवस्थापनका लागि आवश्यक सामग्री तथा जनशक्ति तयारी अवस्थामा राख्नुपर्छ। विपद जोखिम न्यूनीकरण सम्बन्धी तालिम तथा जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ। जोखिममा रहेका समुदायलाई सुरक्षित स्थान तथा आपतकालीन योजनाबारे जानकारी दिनुपर्छ। समुदायको भूमिका। भल पहिरो न्यूनीकरणमा स्थानीय समुदायको सहभागिता महत्त्वपूर्ण हुन्छ। स्थानीय मानिसहरूलाई आफ्नो क्षेत्रको जोखिमबारे धेरै जानकारी हुने भएकोले उनीहरूले जोखिम पहिचान र पूर्व तयारीमा महत्त्वपूर्ण योगदान दिन सक्छन्। समुदायले खोल्सा तथा नाला सफा राख्ने, वन संरक्षण गर्ने, वृक्षारोपण गर्ने र जोखिमपूर्ण स्थानमा अनावश्यक निर्माण रोक्ने काम गर्न सक्छ। आपतकालीन अवस्थामा समुदायका मानिसहरूले एक अर्कालाई सहयोग गर्नुपर्छ। स्थानीय स्वयंसेवकको समूह बनाएर विपद व्यवस्थापन सम्बन्धी आधारभूत तालिम दिन सकिन्छ। विद्यालयको भूमिका। विद्यालय पनि भल पहिरो तथा अन्य विपद न्यूनीकरणको महत्त्वपूर्ण माध्यम हो। विद्यालयमा विद्यार्थीलाई विपद सम्बन्धी जानकारी दिनुपर्छ। विद्यालयले समय समयमा विपद अभ्यास सञ्चालन गर्न सक्छ। विद्यार्थीलाई सुरक्षित स्थानमा कसरी जाने, आपतकालीन अवस्थामा कसरी व्यवहार गर्ने र अरूलाई कसरी सहयोग गर्ने भन्ने सिकाउन सकिन्छ। विद्यालय परिसरमा पानीको उचित निकास, सुरक्षित भवन र आवश्यक आपतकालीन व्यवस्था कायम राख्नुपर्छ। व्यक्तिगत जिम्मेवारी। भल पहिरो न्यूनीकरण केवल सरकार र समुदायको जिम्मेवारी होइन, प्रत्येक व्यक्तिको पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। जोखिमयुक्त स्थानमा फोहोर फाल्नु हुँदैन, पानीको प्राकृतिक बहाव रोक्नु हुँदैन, वन फडानी तथा अवैज्ञानिक रूपमा जमिन काट्ने कार्यमा संलग्न हुनु हुँदैन। वर्षाको समयमा मौसम तथा स्थानीय निकायको सूचना ध्यानपूर्वक सुन्नुपर्छ। विपदको समयमा अफवाह फैलाउनु हुँदैन र आधिकारिक सूचनामा मात्र विश्वास गर्नुपर्छ। भल पहिरो र बाढी बीचको सम्बन्ध। भल पहिरो र बाढी अलग अलग विपद भए पनि वर्षा याममा यी दुवैको सम्बन्ध देखिन्छ। अत्यधिक वर्षाका कारण पहाडी क्षेत्रमा जमिनबाट माटो तथा गेगरान बगेर खोल्सामा जम्मा हुन सक्छ। त्यसपछि पानीको बहावसँगै ती पदार्थ तलतिर बग्दा भल पहिरोको अवस्था सिर्जना हुन सक्छ। यसरी भल पहिरोले नदी तथा खोलाको बहावमा अवरोध सिर्जना गरेमा पछि अचानक पानीको बहाव बढ्न सक्छ। त्यसैले पहाडी क्षेत्रमा बाढी र भल पहिरोलाई एक अर्कासँग सम्बन्धित जोखिमका रूपमा बुझ्न आवश्यक हुन्छ। जलधार क्षेत्रको संरक्षण र पानीको प्राकृतिक बहावलाई व्यवस्थित राख्नु दुवै विपदको जोखिम घटाउन उपयोगी हुन्छ। पहिरोको जोखिम पहिचान गर्ने स्थानीय ज्ञान। ग्रामीण तथा पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई आफ्नो भूभागबारे परम्परागत तथा व्यावहारिक ज्ञान हुन्छ। कुन ठाउँमा पहिरो, कुन ठाउँमा पहिले पहिरो गएको थियो, कुन खोल्सा वर्षमा बढी उर्लिन्छ, कुन बाटो वर्षमा जोखिमपूर्ण हुन्छ जस्ता जानकारी स्थानीय मानिसहरूलाई प्रायः थाहा हुन्छ। यस्तो स्थानीय ज्ञानलाई वैज्ञानिक अध्ययनसँग जोड्न सकेमा जोखिम पहिचान अझ प्रभावकारी हुन सक्छ। स्थानीय बासिन्दाको अनुभवलाई व्यवस्था नगरी विपद व्यवस्थापनको योजना बनाउँदा वास्तविक अवस्थासँग मिल्ने योजना बनाउन सकिन्छ। जलाधार संरक्षणको महत्त्व। भल पहिरो न्यूनीकरणका लागि एउटा गाउँ वा सडक मात्र हेरेर पुग्दैन। पानी कहाँबाट आउँछ, कुन ढलान हुँदै बग्छ र अन्तत
कहाँ पुग्छ भन्ने सम्पूर्ण जलाधार क्षेत्रलाई ध्यान दिनुपर्छ। जलाधार क्षेत्रमा वन संरक्षण, पानीको प्राकृतिक बहाव कायम राख्ने, माटो कटान कम गर्ने तथा आवश्यक स्थानमा संरक्षणका उपाय अप्नाउने हो भने वर्षाको पानीलाई व्यवस्थित गर्न सकिन्छ। यसले तलतिरका बस्ती

0: तथा खेतबारीमा अचानक आउने पानी र गेगरानको जोखिम कम गर्न मद्दत गर्छ। अनियन्त्रित विकासले निम्त्याउने समस्या। विकास निर्माण आफैमा समस्या होइन, तर वातावरणीय अवस्था नबुझी गरिने अनियन्त्रित विकासको जोखिम बढाउन सक्छ। पहाड काटेर सडक बनाउने, खोलाको किनारमा भवन निर्माण गर्ने वा पानीको निकासलाई व्यवस्था गर्ने जस्ता प्राकृतिक प्रणालीमा परिवर्तन ल्याउँछन्। त्यसैले विकास निर्माण गर्दा पहिले सुरक्षा त्यसपछि संरचना भन्ने सोच आवश्यक हुन्छ। कुनै संरचना निर्माण गर्दा त्यसले वरपरको जमिन, पानीको बहाव र वातावरणमा पार्ने प्रभावको अध्ययन गर्नुपर्छ। विपद जोखिम र गरिबी बीचको सम्बन्ध। विपदको असर सबै मानिसमा समान हुँदैन। आर्थिक रूपमा कमजोर परिवारसँग सुरक्षित घर निर्माण गर्ने, जोखिमयुक्त स्थानबाट अन्यत्र सर्ने वा विपदपछि घर तथा व्यवसाय पुनः निर्माण गर्ने स्रोत नहुन सक्छ। त्यसैले विपद व्यवस्थापनको योजनामा आर्थिक रूपमा कमजोर परिवारलाई पनि विशेष ध्यान दिनुपर्छ। आवश्यक सूचना र राहत तथा पुनः स्थापनामा समान पहुँच सुनिश्चित गर्नु आवश्यक हुन्छ। विपद अभ्यास किन आवश्यक छ? विपद आएको बेला मानिसहरू डराउन सक्छन् र सही निर्णय लिन कठिन हुन सक्छ। यस्तो अवस्थामा पहिले नै अभ्यास गरिएको भए सुरक्षित रूपमा प्रतिक्रिया दिन सजिलो हुन्छ। विद्यालय, कार्यालय र समुदायमा समय समयमा विपद अभ्यास गर्न सकिन्छ। उदाहरणका लागि सुरक्षित स्थानमा जाने अभ्यास, आपतकालीन सम्पर्क गर्ने अभ्यास र परिवारका सदस्यहरू बीच समन्वय गर्ने अभ्यास गर्न सकिन्छ। अभ्यासको उद्देश्य डर सिर्जना गर्नु होइन, विपदको समयमा कसरी शान्त र सुरक्षित रूपमा काम गर्ने भन्ने सिकाउनु हो। भविष्यका लागि सुरक्षित समाज निर्माण। भलपहिरोको जोखिम घटाउने सबैभन्दा प्रभावकारी उपाय भनेको विपद आएपछि मात्र प्रतिक्रिया दिनुभन्दा पहिले नै जोखिम घटाउने संस्कृति विकास गर्नु हो। घर बनाउँदा, सडक बनाउँदा, खेती गर्दा वा बस्ती विस्तार गर्दा भविष्यमा आउन सक्ने जोखिमबारे सोच्नुपर्छ। यदि समुदायका मानिसहरू जोखिमबारे सचेत छन्, स्थानीय सरकारसँग स्पष्ट योजना छ, विद्यालयमा विपद शिक्षा दिन्छ र पूर्व सूचना प्रभावकारी छ भने ठूलो विपदको असर पनि कम गर्न सकिन्छ। भलपहिरो प्रकृतिको एउटा प्रक्रिया भए पनि त्यसबाट हुने ठूलो क्षति अनिवार्य हुँदैन। सही योजना, वैज्ञानिक निर्माण, वातावरण संरक्षण, स्थानीय ज्ञान र सामूहिक प्रयासबाट जोखिम धेरै कम गर्न सकिन्छ। त्यसैले विपद व्यवस्थापनलाई केवल उद्धार र राहतमा सीमित नराखी जोखिम न्यूनीकरण, पूर्व तयारी, सुरक्षित विकास र दीर्घकालीन पुनः स्थापनासँग जोड्नुपर्छ। सुरक्षित बस्ती निर्माण गर्नु, प्राकृतिक स्रोतको संरक्षण गर्नु र विपदको सम्भावनालाई समयमै बुझ्नु नै दिगो विकासको महत्त्वपूर्ण आधार हो। अब हामी यसको निष्कर्षबारे चर्चा गर्नेछौँ। भलपहिरो एक गम्भीर प्राकृतिक विपद हो। अत्यधिक वर्षा, भिरालो भूभाग, कमजोर माटो तथा चट्टान जस्ता प्राकृतिक कारणले यसको सम्भावना बढाउँछन्। त्यसै गरी वनफडानी, अव्यवस्थित सडक निर्माण, कमजोर जल निकास र जोखिमयुक्त क्षेत्रमा अनियन्त्रित बस्ती विस्तार जस्ता मानवीय गतिविधिले पनि यसको जोखिम बढाउँछन्। भल पहिरोबाट मानिसको जीवन, घर, सडक, पुल, कृषि, खानेपानी, विद्युत, वन तथा वातावरणमा ठूलो क्षति हुन सक्छ। यसका कारण आर्थिक तथा सामाजिक जीवन समेत प्रभावित हुन्छ। यसको जोखिम न्यूनीकरणका लागि जोखिमयुक्त क्षेत्रको पहिचान, उचित भूपयोग, वन संरक्षण, वृक्षारोपण, वैज्ञानिक सडक निर्माण, उचित जल निकास, प्रारम्भिक चेतावनी, जनचेतना र पूर्व तयारी आवश्यक हुन्छ। विपद आएको समयमा सुरक्षित स्थानमा जाने, जोखिमपूर्ण क्षेत्रमा नजाने र सम्बन्धित निकायको निर्देशन पालन गर्ने बानी बसाल्नुपर्छ। अन्तत भलपहिरोबाट हुने क्षति न्यूनीकरण गर्न सरकार, स्थानीय तह, विद्यालय, समुदाय र प्रत्येक नागरिक बीच सहकार्य आवश्यक छ। अबको हामी शिक्षा ज्योति कार्यक्रममा फेरि पनि अर्को विषय लिएर उपस्थित रहनेछु। धन्यवाद।
1: अहिले भर्खरै शिक्षा ज्योति कार्यक्रममा प्रस्तुत थियो भल पहिरो बाढीको कारण यसबाट हुने जोखिम क्षतिको न्यूनीकरण गर्ने उपाय विषयलाई लिएर एक वार्ता, जसलाई प्रस्तुत गर्नुभएको थियो शिक्षक प्रज्वल घलेजज्यूले। त श्रोता, प्राकृतिक प्रकोप घटनाहरू घट्न भन्दा अघि गर्न पर्ने पूर्व तयारी विषय भन्नु पर्दा, त्यसको उचित सामना गर्न हामीले धेरै चिजहरू तयार राख्नु पर्दछ। वरिपरि पाइहाल्ने खालका सम्पदाहरू प्रयोगमा ल्याउनु उचित होस् भने गाउँको

0: स्वास्थ्य केन्द्र, पाठशाला भवन, समाज घरहरूमा प्रभावित मानिसहरूलाई सार्ने काम गरिहाल्न पर्दछ। त्यसबाहेक गाउँमा भएका जनसुरक्षा स्वयं सेवकहरूको सहायता लिन पर्दछ। गाउँमा भएका चिकित्सामा प्रशिक्षित व्यक्तिहरूलाई सबैभन्दा अघि प्राथमिक चिकित्सा गराउन पर्दछ। यी विषयहरू प्राकृतिक प्रकोपको संकट समयमा साह्रै उपयोगी हुनेछ। त्यसबाहेक पनि कतिपय सामग्रीहरू सञ्चय गर्ने भण्डारको व्यवस्था गर्न अत्यन्त आवश्यक छ। प्राथमिक उपचारमा प्रशिक्षित व्यक्तिहरूले अवस्था अनुसार प्रभावित व्यक्तिहरू यथाशीघ्र।
1: अब प्रस्तुत छ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारित समाचार।

श्रोताहरू, अबको क्रममा प्रस्तुत छ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारित कार्यक्रम पोस्टका पोडकास्टको 11 भाग विशेष प्रकृतिवाद आकाशवाणीकी साथ।

0: it's time for the news headlines in Nepali.
1: Namaskar, yo Akashwani ho, Mukhya Samachar Sarun Mangal Bata sunhos. संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस ब्रिक्स शिखर सम्मेलन 2026मा सहभागी हुन दिल्ली आइपुग्नु भएको छ। इरानका राष्ट्रपति मसुद पेजेस्कियान ब्रिक्स शिखर सम्मेलन 2026मा भाग लिनका लागि भारत आइपुग्नु भएको छ। पृथ्वी विज्ञान मन्त्री डाक्टर जितेन्द्र सिंहले आज भारतको तटीय क्षेत्रलाई पारिस्थितिकी सुरक्षा अर्थव्यवस्था प्रविधि र मानव विकासको एक आपसमा जोडिएको क्षेत्रको रूपमा हेर्नुपर्ने बताउनु भएको छ। प्रख्यात तमिल वक्ता र प्रख्यात वाद विवाद सञ्चालक सोलोमन पपैयाको आज मदुरैमा निधन भयो। उहाँ 90 वर्षको उमेरमा हुनुहुन्थ्यो। श्री पपैया आफ्नो हास्य शैली र विशिष्ट मदुरै तमिलका लागि प्रसिद्ध हुनुहुन्थ्यो। उहाँले भारत र विदेशमा लगभग 12,000 तमिल बहसहरूको सञ्चालन गर्नुभयो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले आज नयाँ दिल्लीमा उरुग्वेका विदेश मन्त्री मारियो लुबेटकिनसँग भेट गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा श्री गोयलले दुई नेताले भारत र उरुग्वे बीचको व्यापार र लगानी सम्बन्धलाई अझ सुदृढ पार्ने उपायहरूबारे चर्चा गरेको बताउनुभयो। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले आज नयाँ दिल्लीमा चाइना नेसनल पेट्रोलियम कर्पोरेसनका अध्यक्ष दाई हाउलियाङसँग भेट गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा श्री पुरीले भारत र चीन विश्वका सबैभन्दा ठूला ऊर्जा उपभोक्ता र आयातकर्ताहरूमध्ये रहेको बताउनुभयो। जम्मू कश्मीरमा पारदर्शिता बढाउन र घर तथा सम्पत्ति खरिदकर्ताहरूको हितको रक्षा गर्न जम्मू कश्मीर रियल स्टेट नियामक प्राधिकरण JKRIRAले आफ्नो आधिकारिक पोर्टल अपग्रेड गरेको छ। यसका साथै आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।
2: समाचारपछि पुनः स्वागत छ श्रोताहरू। अबको क्रममा सुनाइरहेका छौँ केही हिन्दी फिल्मी गीतहरू।

0: नमस्ते छै कान्छीमाई दिदी,
1: मेरे भाइ नमस्ते, धनमाई बहिनी
2: नमस्कार, धनमाया दिदी ठिक समयमा आइपुग्नु भएछ नि।
0: ज्यू ज्यू ज्यू, समयमै आइपुग्नु पर्यो नि त मेरे भाइ।
2: हजुर,
0: सभा त समयमा नै सुरु गर्नु पर्यो
1: नि। सबैजना यसरी भेटघाट हुँदा खुसी लाग्छ,
0: खुसी लाग्छ नि। हजुर
2: हो नि। अनि अब यसरी हामी भेटघाट भएपछि हाम्रो सभामा सधैँ विभिन्न विषयहरूमा कुराकानी गर्छौँ
0: हो नि,
2: र आज चाहिँ हामी अन्य कुराकानी नगरेर स्वास्थ्य सम्बन्धी पो कुरा गर्नुपर्छ कि भन्ने लागिराखेको छ।
1: राम्रो सोच गर्नुभयो छ। हामीले खेतीपातीको कुरा, पशुपालनको कुरा त सधैँ गरिरहन्छौँ,
0: स्वास्थ्यको पनि त याद गर्नु पर्यो।
1: ज्यू, मैले त्यही भन्नु आँटेको थिएँ, अब खेतीपाती गर्नुको लागि, पशुपालन गर्नुको लागि पनि स्वास्थ्य त राम्रो हुनु पर्यो नि त। अनि स्वास्थ्यको कुरा पनि हामीले गर्दै गर्नु पर्यो। भनिन्छ नि, स्वास्थ्य नै धन हो भनेर, स्वास्थ्यलाई राम्रो राख्नु पर्यो।
2: ठिकै हो, ठिकै हो। अनि यो समयमा विशेष गरेर धेरैलाई टाइफाइड ज्वरो आयो भनेर सुनिन्छ है, अनि यो सम्बन्धी चाहिँ आज यहाँ धनमाया दिदीलाई जानकारी गराउँ कि भन्ने विचार राखेको मैले त।
0: ए बिरे भाइ, धेरै खुसी लाग्यो नि। बेला बेलामा यस्तो नजानेको नबुझेको कुरोहरू तपाईँहरूले पनि बताउनु पर्छ नि।
1: हो त, अब ज्वरो मात्र भनेर भएन, अब डक्टर देखाएपछि थाहा हुन्छ नि त, उहाँले के कारणले चाहिँ ज्वरो आएको, टाइफाइड ज्वरो पनि हुनसक्छ भनेर बताउनु हुन्छ नि त।
0: हो नि, अब यो टाइफाइड भनेको के हो, कसरी हुन्छ त्यो बुझ्नु पर्यो नि त।
1: यो
0: कारणले गर्दा हुन्छ है। लु, आज तपाईँहरूबाटै राम्रो जानकारी पाउन त
2: हुन्छ। अब टाइफाइडको कुरा त थालिहाल्यौँ हामीले।
0: हजुर हो नि।
2: तर यो टाइफाइड ज्वरो भनेको चाहिँ के हो भन्दाखेरि नि,
0: ज्यू ज्यू,
2: यो चाहिँ एक प्रकारको रोग हो है।
0: ज्यू,
2: अनि यो रोग चाहिँ मुख्य रूपमा स्याल्मोनेला टाइफी नामक ब्याक्टेरियाको कारणले गर्दा हुन्छ। अनि विशेषज्ञहरूको भनाइ अनुसार कहिलेकाहीँ स्याल्मोनेला प्याराटाइफी नामक ब्याक्टेरियाले पनि यस्तै प्रकारको ज्वरो चाहिँ गराउन सक्छ, जसलाई चाहिँ प्याराटाइफाइड भनेर चाहिँ भनिन्छ के।
0: हजुर हजुर
2: दिदी।
0: अनि तपाईँले अहिले टाइफाइडको कुरा गर्नुभयो, यो टाइफाइड चाहिँ कसरी सर्छ होला त्यो पनि बताइदिनुहोस्।
1: यो टाइफाइडको कुरा यहाँ बिरे भाइले पनि बताउनु भयो। अनि अर्को कुरो के छ भन्दाखेरि, यो तपाईँले सोध्नु भयो टाइफाइड कसरी सर्छ भनेर है। यो टाइफाइड चाहिँ मुख्य रूपमा चाहिँ यो जुन चाहिँ दूषित पानी हुन्छ नि, दूषित पानी र खानाबाट सर्ने गर्छ, र संक्रमित व्यक्तिको जुन चाहिँ दिशामा चाहिँ ब्याक्टेरिया हुन्छ, र अब हामीले सरसफाई राम्रो नभएको अवस्थामा अब दिशा ब्याक्टेरिया पानी खाना वा हातबाट पुग्न पनि सक्छ है। त्यसले गर्दा हामीले हातहरू पनि राम्रो धुनु पर्यो मिची मिची, र जस्तै अब सरसफाई राम्रो नभएको अवस्थामा दिशाबाट ब्याक्टेरिया पानी खाना वा हातमा पुग्न सक्छ, र अब त्यसबाट अर्को व्यक्तिमा पनि संक्रमण चाहिँ फैलिन्छ है।
0: हजुर हजुर, हामीले खानपानमा र सरसफाइमा चाहिँ धेरै ध्यान दिनुपर्ने
1: ज्यू।
2: त्यति मात्र कहाँ हो र कान्छीमाया दिदी, दूषित वा राम्रोसँग नउमालिएको पानी पिउँदा पनि सर्न सक्छ। अनि कसैलाई टाइफाइड छ भने त्यो संक्रमक व्यक्तिले हात राम्रोसँग नधोई खाना पकाउँदा वा खुवाउँदा पनि सर्ने डर भयो है। अनि राम्रोसँग नपकाएको वा दूषित खाना खाँदा पनि टाइफाइड सर्ने सम्भावना हुन्छ। अनि खुला ठाउँमा चाहिँ दिसा पिसाब गर्ने र खाने पानी दूषित हुने अवस्थामा पनि सर्ने चाहिँ डर हुन्छ है धनमाया।
0: हजुर हजुर, धेरै कुरामा नै ध्यान दिनुपर्ने रहेछ नि त बिजय भाइ।
2: त्यसरी नै व्यक्तिगत र वातावरणीय सरसफाई कमजोर हुँदा पनि टाइफाइड फैलिने अथवा सर्ने चाहिँ सम्भावना ज्यादा हुन्छ धनमाया दिदी।
0: हजुर हो नि। अनि यो टाइफाइड हुन अगाडि नि कान्छीमाया दिदी, यसको लक्षणहरू चाहिँ के कस्तो देखाउँछ होला त्यो पनि बताइदिनुहोस् न।
1: हुन्छ नि। अब लक्षणमा चाहिँ के हुन्छ भन्दाखेरि, अब बिस्तारै बिस्तारै बढ्दै जान सक्छ ज्वरो। अनि सामान्य देखिने लक्षणहरूमा जस्तै अब लगातार वा क्रमशः बढ्दै जाने ज्वरो भयो, टाउको दुख्ने, शरीर कमजोर, एकदमै थकान लाग्ने क्या त्यस्तो महसुस हुन्छ, अनि भोक कम लाग्ने, पेट दुख्ने वा एकदम असहज हुने क्या, जस्तो अब वाक्वाक्ति लाग्ने भयो। अनि अर्को चाहिँ के छ भने, यो कब्जियत वा पाइखाना पनि
0: लक्षण त धेरै किसिमको
1: धेरै किसिमको, त्यसले गर्दा अब शरीर दुप्लो सुक्खा खोकी हुन सक्ने, अनि कहिले काहीँ चाहिँ यसो छालामा साना साना गुलाबी रङको दागहरू पनि

0: देख्न सक्ने हुन्छ है
1: हजुर।
0: र बाल बालिकामा पनि यस्तै लक्षणहरू देख्न सक्छ, तर उनीहरूमा पखाला, बान्ता वा अत्याधिक कमजोरी चाहिँ बढी देखिन सक्छ।
1: अनि यो टाइफाइडको उपचार चाहिँ के कस्ता प्रकारले गर्न सकिन्छ, विजय भाइ बताइदिनुहोस् न।
2: हो, टाइफाइडको उपचारको लागि चाहिँ हामीले के गर्ने भन्दा नि
1: ज्यू
2: धनमाया दिदी, पहिला चाहिँ हामीले चिकित्सकसँग जोगाजोग गर्ने, अनि चिकित्सकहरूको सरसल्लाह अनुसार एन्टिबायोटिक औषधि प्रयोग गर्ने, तर सबै टाइफाइड मा चाहिँ एउटै एन्टिबायोटिक प्रभावकारी नहुनु पनि सक्छ, यो चाहिँ विशेषज्ञहरूको भनाइ अनुसार
0: डाक्टर बाबुले बताउनुहुन्छ नि।
2: अनि कोही ब्याक्टेरिया औषधि प्रति प्रतिरोध अर्थात् एन्टिबायोटिक रेजिस्टेन्स पनि उनीहरूले विकसित भएको हुन्छ।
1: हजुर हजुर।
2: त्यसैले चिकित्सकको सल्लाह बिना चाहिँ हामीले नि धनमाया दिदी
1: हजुर हजुर
2: एन्टिबायोटिक चाहिँ सुरु गरिहाल्नु चाहिँ हुँदैन। अनि अर्को कुरो, बिचैमा बन्द गर्नु पनि हुँदैन एन्टिबायोटिक खाएपछि, क्या
0: खुसी चाहिँ गर्नु भएन।
2: अनि उपचारको क्रममा पर्याप्त सफा पानी तथा झोल पदार्थहरू पिउनु पर्यो, अनि आराम पनि लिनु पर्यो, सजिलै पस्ने पौष्टिक खानाहरू खानु पर्यो, अनि चिकित्सकले दिएको औषधिको पूरा मात्रा र अवधि पूरा गर्नुपर्छ, बिचैमा छोड्नु चाहिँ हुँदैन। अलिकति जाति भयो भन्दामा चाहिँ छोडिहाल्नु हुँदैन है धनमाया दिदी, फेरि
1: पालन त गर्नु पर्यो,
0: डाक्टरको सरसल्लाहमै खानु पर्यो नि त दबाई।
2: हजुर। अनि अर्को मुख्य कुरो चाहिँ के रहेको छ भन्दा नि धनमाया दिदी, ज्वरो तथा लक्षणमा सुधार नभएमा चाहिँ फेरि चिकित्सकसँग सम्पर्क चाहिँ गरिहाल्नु पर्छ,
1: झट्ट भन्दा झट्ट डाक्टरसँग जोगाजोग गरिहाल्नु पर्छ है।
2: अनि मैले जुन जुन कुराहरू भने त्यो चाहिँ टाइफाइडको उपचारको विधिहरू रहेको छ नि धनमाया दिदी,
1: अनि कसरी बाँच्ने अब त्यो पनि त जान्नु पर्यो है बताउनुहोस्।
0: हुन्छ हुन्छ। यो टाइफाइडबाट बाँच्नुको लागि चाहिँ हामीले खाने पानी, खाना वा हातको सरसफाइमा चाहिँ एकदमै विशेष ध्यान दिनु पर्यो।
1: ज्यू ज्यू।
0: हात चाहिँ मिची मिची धुनु पर्यो साबुन पानी लगाएर, र पानी शुद्ध गरेर मात्र पिउने गर्नु पर्यो, पानी उमालेर खानु पर्यो, अनि खाना खानु अघि र यो शौचालय गरेपछि चाहिँ साबुन पानीले हात चाहिँ एकदमै राम्रोसँगले धुनु पर्यो। कतिजनाले शौचालयबाट आइसकेपछि हतार हतार गरेर हुन्छ नि, त्यस्तो गर्नु भएन, एकदम सरसफाइमा ध्यान दिनु पर्यो। त्यसले गर्दा अब खाना राम्रोसँग पकाएर खाने गर्नु पर्यो, अनि फलफुल तथा तरकारी सफा पानीले राम्ररी पखाल्ने बानी बसाल्नु पर्यो। सडक छेउमा यो खुल्ला राखेको खानेकुरा हुन्छ नि त्यो खानु भएन, कति त नढाकिराखेको हुन्छ त्योहरू खानु भएन, अनि शौचालयको प्रयोग गर्ने र खाने पानीको स्रोतलाई चाहिँ दिशा तथा फोहोरबाट सुरक्षित राख्ने व्यवस्था एकदमै गर्नु पर्यो,
1: ध्यान दिनु पर्यो।
2: अनि अर्को कुरो नि धनमाया दिदी, अब टाइफाइडको हिजोआज खोप पनि गरिन्छ के, अनि टाइफाइडबाट बाँच्न टाइफाइडको खोपहरू पनि हामीले लगाएको चाहिँ राम्रो, विशेष गरेर टाइफाइडको जहाँ जहाँ जोखिम हुन्छ नि, जहाँ ज्यादा बढी जोखिम हुन्छ त्यस्तो ठाउँमा चाहिँ यो खोप चाहिँ महत्त्वपूर्ण हुन सक्छ। तर खोप लगाएपछि पनि सफा पानी र खाना तथा राम्रो व्यक्तिगत सरसफाइमा चाहिँ हामीले ध्यान दिएकै हुन्छ।
1: राम्रो कुरा बताउनु भयो नि बिरे भाइ। हजुर। त्यो बाहेक पनि अझै बुझ्नुपर्ने कुरोहरू केही छ कि अरू बताउनुहोस् न।
0: त्यो बाहेक पनि अब बुझ्नुपर्ने कुरो त धेरै छ धनमाई बहिनी।
1: ज्यू ज्यू।
0: हेर्नुहोस्, अब टाइफाइड भयो भनेर घरमै उपचार गरेर भएन, हामीले समयमै उपचार नगरेमा टाइफाइड चाहिँ अब गम्भीर पनि हुन सक्छ, डाक्टरसँग सरसल्लाह लिइहाल्नु पर्यो। अनि आन्द्रामा रक्तस्राव वा प्वाल पर्ने अनि शरीरमा गम्भीर संक्रमण फैलिने अत्याधिक कमजोरी तथा अन्य अङ्गमा असर पार्ने जस्ता जटिलताहरू पनि हुन सक्छ।
1: यो टाइफाइड भन्ने एकदमै डरलाग्दो रोग रहेछ है कान्छीमा दिदी,
0: र त्यसैले धेरै दिनसम्म ज्वरो रहिरह्यो अथवा पेटमा कडा दुखाइ भइरह्यो, लगातार बान्ता भयो, दिशामा रगत देखियो, बिमारी अत्यधिक कमजोर भयो भने तुरन्त हामीले स्वास्थ्य चाहिँ हामीले जाँच गराइहाल्नु पर्यो, डाक्टरसँग सरसल्लाह हामीले लिइहाल्नु पर्यो।
1: अनि यस्तो डरलाग्दो रोग लागेपछि त घरमा बसेर उपचार गर्ने कुरै आएन,
0: हजुर हजुर,
1: डाक्टरहरूसँग यसो जोगाजोग त राख्नै पर्यो,
0: गर्नै पर्यो। अब ज्वरो आयो मात्र भनेर अब ज्वरो आएपछि डाक्टरलाई देखाउनु भयो भने उहाँले टाइफाइड भयो भने टाइफाइडको औषधि दिनुहुन्छ नि त त्यो अनुसार, त्यसले गर्दा चाहिँ हामीले डाक्टरको सल्लाह चाहिँ लिनै पर्छ।
2: अनि धनमाया दिदी, अर्को मुख्य कुरो चाहिँ के रहेको छ
1: बताउनुहोस् न।
2: टाइफाइड चाहिँ रोकथाम गर्न सकिने र उपचार गर्न सकिने रोग हो। यसको मुख्य आधार भनेको सफा पानी, सुरक्षित खाना, हातको राम्रो सरसफाई, उचित शौचालयको प्रयोग र आवश्यक अनुसार खोप लगाउनु हो।
1: हजुर हजुर।
2: अनि लामो समयसम्म ज्वरो आइरहेको

0: अवस्था आफै आप औषधि सेवन गर्नुभन्दा स्वास्थ्य कर्मीको जाँच गराउनु सबैभन्दा सुरक्षित उपाय हो।
1: धेरै राम्रो कुरा बताउनु भयो नि।
0: अनि ज्वरोको पनि धेरै प्रकारहरू हुन्छ, विभिन्न कारणहरूले आएको हुन सक्छ। अनि टाइफाइडबाटै आएको ज्वरो हो भन्नुको लागि चाहिँ अब डाक्टरहरूको जाँचबाट चाहिँ हामी
1: बुझ्न सकिन्छ। हजुर, अनि र कान्छीमाई दिदी, बिरे भाइ, आज तपाईँहरूले यो टाइफाइड सम्बन्धी धेरै राम्रोसँगले जानकारी दिनुभयो है।
2: हजुर हजुर, हामीले पनि जानेको बुझेको कुरा तपाईँलाई यसो बताइदिएको नि।
1: खुसी लाग्छ नि बेला बेलामा यसो स्वास्थ्य सम्बन्धी पनि कुराकानी गर्न पाउँदा।
0: हजुर, अब यसो गरौँ न, एकछिन विश्राम गरेर एउटा गीत सुनौ न ल।
2: आनन्द लिनुपर्छ हौ बिरे भाइ, यसरी आनन्द लिँदै गर्दा कामको मेलो पनि सर्छ, यसरी आनन्द पनि हुन्छ मन।

0: चाहिँ के बुझिन्छ त्यो सम्बन्धी पनि यसो जान्न मन लागिरहेको छ नि बिरे भाइ।
1: हुन्छ नि, तपाईँले राम्रो कुरा सोचेर आउनु भएको छ है। अब प्राथमिक उपचार भन्नाले चाहिँ दुर्घटना, चोटपटक, अचानक बिरामी पर्दा वा कुनै आपतकालीन अवस्थामा स्वास्थ्य कर्मी वा अस्पतालको उपचार पाउनु भन्दा अघिको दिने जुन प्रारम्भिक सहायता हुन्छ नि त्यसलाई चाहिँ हामीले प्राथमिक उपचार भनेर बुझ्नु पर्यो।
0: हजुर,
1: यसको मुख्य उद्देश्य चाहिँ बिरामी वा घाइतेको चाहिँ ज्यान बचाउनु, अवस्था थप बिग्रन नदिनु र सकेसम्म छिटो सुरक्षित स्वास्थ्य सेवामा पुर्याउनु रहेको छ।
0: हजुर हजुर, यो प्राथमिक उपचार चाहिँ किन आवश्यक छ त्यो गर्नु चाहिँ?
1: अब प्राथमिक उपचार चाहिँ किन आवश्यक छ भन्दाखेरि दुर्घटना वा आकस्मिक अवस्थामा सुरुको केही मिनटहरू निकै महत्त्वपूर्ण हुन्छ है धनमाया दिदी, बुझ्नुभयो त?
0: हजुर।
1: अनि सही तरिकाले हामीले प्राथमिक उपचार गर्न सकेमा घाइतेको ज्यान बचाउन सकिन्छ, अत्याधिक रक्तस्राव रोक्न सकिन्छ, चोट वा अवस्थालाई थप बिग्रनबाट रोक्न सकिन्छ, दुखाइ तथा असहजता केही कम गर्न सकिन्छ, अनि बिरामीलाई अस्पताल पुर्याउनु अघि स्थिर राख्न सकिन्छ,
0: हजुर हजुर,
1: अनि संक्रमणको जोखिम कम गर्न सकिन्छ। त्यसैले प्राथमिक उपचार चाहिँ एकदमै आवश्यक हुन्छ धनमाया दिदी।
0: ज्यू हजुर, कान्छीमाया दिदी तपाईँले पनि जानेको बुझेको कुरोहरू बताइदिनुहोस् न यो बाहेक।
2: हजुर, अब जानेको कुरो अलिअलि म पनि बताइदिउँ भनेर तपाईँलाई यसो हेर्दै थिएँ, तपाईँले भनि नै हाल्नु भयो मुखेको कुरो। हेर्नुहोस्, अब यो प्राथमिक उपचारको मुख्य सिद्धान्त चाहिँ के छ भन्दा कुनै दुर्घटना वा आपतकालीन अवस्था देख्दा चाहिँ सबैभन्दा पहिला आफ्नो सुरक्षा गर्नु पर्यो, त्यसपछि बिमारीको अवस्था हेर्नु पर्यो, त्यसपछि सहायतामा चाहिँ ध्यान दिनु पर्यो नि त हामीले र त्यसरी नै अब जस्तै घटना स्थलमा सुरक्षित छ कि छैन त्यो पनि हेर्नु पर्यो,
0: बुझ्नु पर्यो,
2: आगो भयो, बिजुली भयो, गाडी, विषालु ग्यास वा अन्य खतरा भए आफू पनि एकदम जोखिममा पर्नु भएन, त्यो पनि हामीले याद गर्नु पर्यो।
0: हजुर,
2: त्यसरी नै अब बिमारीको चेतना जाँच्ने काम पनि हामीले गर्नु पर्यो, बिमारीलाई बोलाएर वा हल्का छोएर चाहिँ प्रतिक्रिया गर्छ कि गर्दैन त्यो पनि त हामीले हेर्नु पर्यो,
0: बुझ्नु पर्यो, हजुर होइन,
2: त्यही प्रकारले गर्दा अब सास फेरेको छ कि छैन त्यो पनि हामीले जाँच्ने काम गर्नु पर्यो। अब सास नलिएको वा सामान्य रूपमा सास नलिएको अवस्थामा चाहिँ तुरन्त हामीले आपतकालीन चिकित्साको सहायता गरिहाल्नु पर्यो अथवा सबैलाई बोलाएर के कसो हुन्छ झट्टपट्ट गरिहाल्नु पर्यो, डक्टरकोमा लगिहाल्नु पर्यो हामीले।
0: अर्को के प्रश्न गर्न मन लाग्यो भने नि बिरे भाइ, काटिएको अथवा घाउ भएको अवस्थामा चाहिँ प्राथमिक उपचार चाहिँ के कस्तो प्रकारले गर्न सकिन्छ होला त्यो पनि बताइदिनुहोस् न।
1: अब यस्तो अवस्थामा चाहिँ के गर्ने भन्दाखेरि हात सफा गर्ने, सम्भव भए पन्जा लगाउने, सफा कपडा वा गजले घाउमा दबाब दिने, रक्तस्राव रोकेपछि घाउलाई सफा पानीले सफा गर्न पनि सकिन्छ है धन्यवाद।
0: ज्यू हजुर हजुर,
1: सफा पट्टी लाउने, गहिरो घाउ, धेरै रक्तस्राव वा ठुलो वस्तु घाउमा गाडिएको अवस्थामा अस्पताल चाहिँ लैजानुपर्छ।
0: हजुर,
1: अनि घाउमा गाडिएको वस्तु आफै निकाल्नु चाहिँ हुँदैन कहिले पनि, बुझ्नुभयो,
0: ठिकै भन्नुभयो। हजुर, अनि कोही बेला सुनिन्छ नि नाकबाट कतिको रगत आइबस्छ भनेर है, अचानक यो अब नाकबाट रगत आएमा चाहिँ बिमारीलाई के कस्तो प्रकारले चाहिँ प्राथमिक उपचार गर्नुपर्ने हो कान्छीमा दिदी?
2: हजुर हजुर, अब यो नाकबाट रगत आएमा चाहिँ बिमारीलाई बसाउनु पर्यो, टाउको अलि अगाडि झुकाउनु लगाउनु पर्यो,
0: हजुर,
2: अनि नाकको नरम भागलाई चाहिँ हामीले करिब करिब 10-15 मिनट चाहिँ लगातार च्यापेर राख्ने काम गर्नु पर्यो, अनि मुखबाट सास फेर्न लगाउनु पर्यो, टाउको पछाडि फर्काएर चाहिँ सुताउनु हुँदैन है, त्यो पनि याद गर्नु पर्यो, किनकि रगत घाँटीतिर जानु पनि त सक्छ, त्यो सबै आएर रगत त्यो घाँटीमा जमेपछि असुविधा हुन्छ नि त,
0: त्यसले
2: गर्दाखेरि चाहिँ हामीले यो सबै कुरा याद गर्नु पर्यो है।
0: ठिकै भन्नुभयो, अनि पोलेको अवस्थामा चाहिँ हामीले प्राथमिक उपचार चाहिँ के कस्तो प्रकारले गर्नुपर्ने हो बिरे भाइ?
1: अब पोलेको अवस्थामा चाहिँ हामीले के कस्तो प्रकारले प्राथमिक उपचार गर्नुपर्छ भन्दाखेरि पोलेको भागलाई सकेसम्म छिटो चिसो बगिरहेको पानीमा कम्तीमा पनि 20 मिनटमा राख्ने, औठी, घडी वा कसिलो सामान सुन्निनु अघि नै हामीले हटाउने, खोलिदिने, सफा नटासिने कपडा वा प्लास्टिकको ऱ्यापले हल्का ढाक्न पनि सकिन्छ, बरफ, तेल, घिउ, टुथपेस्ट वा अन्य घरेलु पदार्थहरू नलगाउने, अनुहार, हात गम्भीर रूपमा पोलेको वा रासायनिक विद्युतीय जलन भए तत्काल स्वास्थ्य संस्थामा अथवा स्वास्थ्य केन्द्रमा लगिहाल्नु पर्यो धनमाया दिदी।
0: ठिकै कुरा हो, हजुर, अनि कुनै समयमा अब लड्छ पर्छ है मानिसहरू, हड्डीहरू भाँचिन्छ, यस्तो हड्डी भाँचिएको बेलामा चाहिँ हामीले प्राथमिक उपचार चाहिँ के कस्तो प्रकारले गर्न पर्छ होला कान्छीमाया दिदी?
2: धन्यवाद।

0: कुरो के छ भन्दाखेरि हड्डी भाँचिएको अथवा शङ्का त हुनु पर्यो नि त, यही हड्डी भाँचिएको छ भनेर शङ्का भएमा चाहिँ हामीले घाइते भागलाई चाहिँ सकेसम्म नचलाउने, कतिले त कडाकुरुक पारिदिन्छ नि त, त्यो नगर्ने, अनि अनावश्यक रूपमा हामीले सिधा पार्ने प्रयास पनि नगर्ने, चोट लागेको भागलाई सहारा दिने, अनि सुन्निएको अवस्थामा चाहिँ कपडामा बेरेर चिसो सेकाइ चाहिँ हामीले गर्न सक्छौँ। र गम्भीर चोट वा हड्डी भाँचेको शङ्का भयो भने हामीले छिटो छिटो स्वास्थ्य संस्थामा लगेर चाहिँ डक्टरसँग हामीले सरसल्लाह चाहिँ लिइहाल्नु पर्ने हुन्छ।
1: हजुर, अनि कोही बेला अब हाम्रो गाउँघर गाउँ बस्तीमा त अब गाईपालक दाजुभाइ दिदीबहिनीहरू हुन्छ है, उहाँहरू त अब घाँस काट्नु त जङ्गल जानु पर्यो, अब कुनै समयमा अब साँपले टोकिहाल्छ है, त्यो साँपले टोक्दा चाहिँ प्राथमिक उपचार कुनै छ बिरे भाइ?
2: यस्तो अवस्थामा चाहिँ साँपले टोकेको अवस्थामा चाहिँ बिरामीलाई शान्त राख्ने,
1: हजुर,
2: टोकेको अङ्गलाई सकेसम्म स्थिर राख्ने, अनि तुरन्त स्वास्थ्य केन्द्रमा लैजाने,
1: ज्यू
2: सर्पलाई मार्न अथवा समात्न चाहिँ नखोज्ने, फेरि
0: त्यसो गर्नु भएन नि त,
2: घाउ काट्ने, विष चुस्ने, बरफ लगाउने वा कसिलो डोरी पट्टी बाँध्ने काम चाहिँ हामीले तत्कालै गरिहाल्नु चाहिँ हुँदैन। अनि कतिजना चाहिँ अब यो सर्पले टोक्यो भन्दै बेहोस भइहाल्छ क्या, किन भन्दाखेरि कोही बेला फेरि विष नभएको साँपहरूले पनि टोक्नु सक्छ है, त्यो भएर अत्तालिनु चाहिँ हुँदैन हौ धनमाया दिदी।
1: हजुर हजुर, ठिकै हो। त्यो बाहेक पनि अरू कुनै कुरो छ होला कान्छीमाया दिदी, बताउनुहोस्।
0: अब हेर्नुहोस्, हामी त घाँस दाउरा गर्नै पर्यो,
1: गर्नु पर्यो,
0: झार जङ्गल जानै पर्यो, खेतीबारीको काम गर्नै पर्यो, अब कोही बेला किरा वा जनावरले पनि टोकेको हुन्छ, टोकेको अवस्थामा चाहिँ हामीले सामान्य सानो टोकाइमा चाहिँ प्रभावित भाग सफा पानीले र साबुनले साफ गर्न सकिन्छ। धेरै सुन्निने, सास फेर्न गाह्रो हुने, चक्कर आउने वा चेतना परिवर्तन हुने जस्ता लक्षणहरू आयो अथवा देख्यो भने चाहिँ हामीले तुरन्त चिकित्सकको सहायता चाहिँ लिनु पर्यो।
1: हामीले
0: आफ्नो खुसी गरेर यही यो गर्नुपर्छ त्यो गर्नुपर्छ भनेर घरमै राख्ने काम चाहिँ हामीले कदापि गर्नु हुँदैन है धनी।
1: हजुर हजुर।
0: अनि अर्को कुरो चाहिँ के छ भन्दाखेरि, जस्तो अब हामीले कुकुर पनि पालेको हुन्छौँ है, र अन्य कुकुर अथवा अन्य स्तनधारी जनावरले टोकेको अवस्थामा चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि, घाउलाई चाहिँ साबुन र बगिरहेको पानीले करिब 15 मिनटसम्म राम्ररी धोएर चाहिँ तुरन्त स्वास्थ्य संस्थामा हामीले जानु पर्यो, अनि डक्टरसँग गर्नु पर्यो, किनकि अब रेबिसको जोखिमको मूल्याङ्कन पनि त हुन आवश्यक छ नि त होइन, त्यसले गर्दाखेरि अब टोकिहाल्यो डक्टरलाई सरसल्लाह गरेर के कस्तो प्रकारको चाहिँ इन्जेक्सन लाउनु पर्ने हो उहाँले बताउनुहुन्छ नि त, अनि त्यो मुताबिक चाहिँ हामीले लगाउनु पर्यो है, घरमा चाहिँ बसिरहनु चाहिँ
1: भएन, झट्ट भन्दा झट्ट स्वास्थ्य केन्द्रमा गएर चाहिँ जोगाजोग गरिहाल्नु
2: पर्यो। हजुर हजुर। अनि त्यसरी नै धनमाया दिदी, अर्को कुरो चाहिँ मुख्य कुरो के भन्दाखेरि, अब प्राथमिक उपचार भनेर मात्र भएन, प्राथमिक उपचारको एउटा बक्स राखेको चाहिँ राम्रो है, त्यसमा चाहिँ के राख्ने भन्दाखेरि विभिन्न आकारको ब्यान्डेज, गज राखेको राम्रो, अनि यो जुन बक्स बनाइन्छ है यसलाई चाहिँ फर्स्ट एड बक्स भनेर भनिन्छ, यसमा चाहिँ अब विभिन्न आकारको ब्यान्डेजहरू राख्ने, स्टरलाइज गज, कटन वा मेडिकल ड्रेसिङहरू राखेको राम्रो, रोलर ब्यान्डेज, एन्टिसेप्टिक क्रिमहरू भयो, कैची, चिम्टी, थर्मोमिटर, सेफ्टी पिन है, अनि अर्का ब्यान्डेजहरू राख्दा हुन्छ, ग्लोभ्सहरू राखेको राम्रो है, अनि आवश्यक व्यक्तिगत औषधिहरू क्या, जस्तै ज्वरोको, ग्यासको दबाईहरू राखेको चाहिँ राम्रो के।
1: हजुर, ठिकै कुरा गर्नुभयो।
2: अनि यस्तो बक्सहरू राखेपछि हामीले औषधि राख्दा चाहिँ यसको म्याद चाहिँ नियमित रूपमा जाँच गर्नुपर्छ।
1: हजुर हो नि, यो त एकदमै पक्का कुरो हो कान्छीमाई दिदी।
0: हजुर हजुर।
2: अनि प्राथमिक उपचार गर्दाखेरि चाहिँ हामीले के कुरामा ध्यान दिनुपर्छ भन्दा नि, नगर्ने कामहरू चाहिँ के रहेको छ भन्दा, चिकित्सकको सल्लाह बिना अनावश्यक औषधिहरू सेवन गर्नु हुँदैन, नदिनु,
1: ठिकै हो,
2: बेहोस व्यक्तिलाई मुखबाट पानी वा खाना नदिनु, गहिरो घाउमा आफै सिलाइ लगाउने प्रयास गर्नु हुँदैन, हड्डी भाँचिएको ठाउँमा जबरजस्ती सिधा पनि पार्नु हुँदैन, फेरि हामीले बुझ्नुभयो,
1: हजुर हजुर, ठिकै,
2: पोलेको ठाउँमा तेल, घिउ, टुथपेस्ट पनि हामीले लगाउनु हुँदैन,
1: हजुर,
2: अनि साँपले टोक्दाखेरि घाउ काट्ने वा विष चुस्ने प्रयास पनि हामीले गर्नु हुँदैन।
1: हजुर, धेरै कुरामा नै ध्यान चाहिँ राखेर नै काम गर्नुपर्ने रहेछ।
2: अनि यो प्राथमिक उपचार गर्दाखेरि चाहिँ मैले जे जे कुराहरू भने त्यसमा चाहिँ सावधानी अप्नाएको चाहिँ राम्रो।
1: हजुर।
2: अनि अर्को मुख्य कुरो के भने, प्राथमिक उपचार भनेको आपतकालीन अवस्थामा अस्पताल पुग्न अघि दिइने जीवन रक्षक प्रारम्भिक सहायता हो।
1: हजुर।
2: यसको सही ज्ञान घर परिवार, विद्यालय, कार्यालय, यात्रा तथा समुदायको सबैको लागि उपयोगी हुन्छ।
1: हजुर हजुर।
0: यहाँ बिरे भाइले ठिकै कुरा गर्नुभयो, तर अब गम्भीर चोट, अत्यधिक

0: रक्तस्राव, सास फेर्ने समस्या भयो भने अनि बियोस अवस्था भयो भने गम्भीर जलन वा विष सेवन जस्ता अवस्थामा चाहिँ हामीले प्राथमिक उपचार सँगसँगै तुरन्तै हामीले डाक्टरको सरसल्लाह चाहिँ हामीले लिइहाल्नु पर्यो।
1: हजुर, नजिकैको स्वास्थ्य केन्द्रमा चाहिँ लगिहाल्नु
0: पर्यो। आफूले घरमै आ म प्राथमिक उपचार घरमै म गरिरहन्छु भनेर चाहिँ हुँदैन। यस्तो जटिल समस्याहरू छ भने कतिवटाको लागि चाहिँ हामी डाक्टरकोमा कुदाइहाल्नु पर्यो।
2: हजुर, राम्रो कुरा हो नि। र कान्छीमाई दिदी, बिरे भाइ, आज तपाईँहरूले नि प्राथमिक उपचार गर्न चाहिँ किन आवश्यक छ है, प्राथमिक उपचारको सिद्धान्तहरू के कस्तो छ त्यो पनि बताउनु भयो। विभिन्न अवस्थामा प्राथमिक उपचार गर्न चाहिँ किन जरुरी छ त्यो पनि बताउनु भयो। धेरै बुझ्न सकियो नि यो कुराहरूमा,
1: अनि तपाईँले कुरा पनि बुझ्नु भएछ। तर यो कुरा चाहिँ आफूमा सीमित नराख्ने, यसो साथीभाइलाई चाहिँ अवश्य बताउने धनमाया दिदी।
2: हजुर,
1: किनभने यो दुर्घटना भनेको जति बेला पनि हुन सक्छ।
0: दुर्घटना भन्ने कुरो त बाजा बजाएर आउँदैन नि त मेरो भाइ। त्यसले गर्दा हामीले यसरी केही असुविधा भयो भने हामीले डाक्टरकोमा चाहिँ दुगुरी हाल्नु पर्यो।
2: हजुर, अब गाउँ घरमा यो सबै कुरोहरू जनाइराख्यो भने सबैलाई नै काम आउँछ,
0: काम लाग्छ नि।
1: होनी होनी धनमाया दिदी, लौ त आज यहाँ धनमाया दिदीलाई हामीले प्राथमिक उपचार बारे जे जति कुराहरू जानेका थियौँ त्यो बतायौँ। तर यसरी बताउँदा बताउँदै कुराकानी गर्दा गर्दै आजलाई बिदाको समय भएकोले आज चाहिँ तिनैजना घरतिर लाग्यौँ।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब सुन्नुहोस् मौसमबारे केही जानकारी। मौसम विभागको सूचना अनुसार उत्तर बङ्गालका हिमालयी क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षा, 7 देखि 11 सेन्टिमिटरसम्म हुन सक्ने सम्भावना जनाइएको छ। कतिपय स्थानहरूमा भारी वर्षासितै बिजुलीको गडगडाहट अनि तेज गतिको हावा बहने सम्भावना रहेको छ।

आकाशवाणी गान्तोक हो, समाचार कृष्ण कौशिकबाट सुन्नुहोस्। उत्तर सिक्किम मंगनका विद्यार्थीहरूले आज नयाँ दिल्लीमा राष्ट्रिय एकीकरण भ्रमणका क्रममा राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गरेका छन्। भारतीय सेनाले दुर्गम तथा सीमावर्ती क्षेत्रका विद्यार्थीलाई देश

0: महत्वपूर्ण स्थानहरूको भ्रमण गराउने उद्देश्यले राष्ट्रिय एकीकरण भ्रमण आयोजना गर्दै आएको छ। यसले भ्रमणले विद्यार्थीलाई देशका विभिन्न भागबारे जानकारी लिन र राष्ट्रिय एकताको भावनामा थप बलियो बनाउन अवसर प्रदान गर्नेछ। सिक्किमका राज्यपाल ओम प्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङले नथुला विजय दिवसको 60 वर्षगाँठका अवसरमा भारतीय सेनाका कार्यरत सैनिक अधिकारी तथा सेवानिर्मित सैनिकहरूलाई शुभकामना दिनुभएको छ। उहाँहरूले विगत 6 दशकदेखि महत्त्वपूर्ण सीमाको रक्षा गर्दै आएको सैनिकहरूको योगदानको प्रशंसा गर्नुभएको छ। राज्यपाल माथुरले नथुला भारतीय सेनाको अदम्य साहस र दृढताको प्रतीक रहेको बताउनुभयो। उहाँले नथुला विजयका नायक लेफ्टिनेन्ट जेनरल सगत सिंहप्रति सम्मान व्यक्त गर्नुभयो भने मुख्यमन्त्री तामाङले राष्ट्रको एकता, अखण्डता र सार्वभौमिकताको रक्षा गर्ने सैनिकहरूको अदम्य साहसलाई सम्मान गर्न सबैलाई आह्वान गर्नुभएको छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले दक्षिण कोरियामा आयोजना हुने विश्व ताइक्वान्डो च्याम्पियनसिप 2026 भारतको प्रतिनिधित्व गर्ने सिक्किमका 8 खेलाडीलाई भेटेर शुभकामना दिनुभएको छ। प्रतियोगिता यही सेप्टेम्बर 16 तारिकदेखि दक्षिण कोरियाको छनच्यानमा आयोजना हुनेछ। सिक्किम एमेच्योर ताइक्वान्डो सङ्घका 8 खेलाडीले विश्व स्तरमा भारतको प्रतिनिधित्व गर्नेछन्। मुख्यमन्त्री तामाङले खेलाडीहरूको मेहनत, समर्पण र निरन्तरताप्रति गर्व व्यक्त गर्दै उनीहरूको सफलताको कामना गर्नुभएको छ। सूचना तथा प्रसारण मन्त्रालय अन्तर्गत पत्र सूचना कार्यालय पिआइबी गान्तोकले गान्तोक स्थित प्रेस क्लब अफ सिक्किममा वार्ता मिडिया अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पश्चिम बङ्गालका प्रधान आयुक्त भान्सार प्रिभेन्टिभ विनायक आजाद प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो। कार्यक्रममा नथुला हुँदै हुने सरल सीमा व्यापार तथा भान्सार प्रक्रिया र सप्ताधारा अन्तर्गत कृषि तथा खाद्य उत्पादन विषयमा छलफल गरिएको थियो। विनायक आजादले भान्सार अधिकारीको जिम्मेवारी बारे जानकारी दिँदै भान्सार सम्बन्धित केही आवश्यक भ्रम हटाउनु भएको थियो। उहाँले व्यापार लागि नथुला मार्ग पुनः सञ्चालन गर्न सरकारको महत्त्वपूर्ण पहल भएको बताउँदै यसले नयाँ अवसर ढोका खोलेको उल्लेख गर्नुभयो। उहाँले थप भन्नुभयो,
1: Its importance lies not simply in the value of the goods traded. It is also about livelihoods of local traders, opportunities for Sikkimese entrepreneurs, transport and logistics, greater economic activity in the border areas, preservation of the traditional Himalayan craftsmanship, and also strengthening Sikkim's position as an important gateway between India and the Tibetan Autonomous.
0: भारतीय कृषि अनुसन्धान परिषद सिक्किम क्षेत्रीय केन्द्रका कार्यालय प्रमुख तथा प्रधान वैज्ञानिक डाक्टर अशोक कुमारले सप्ताधारा अन्तर्गत कृषि तथा खाद्य उत्पादनबारे जानकारी दिनुभयो। उहाँले किसान र सरकारबीच अन्तिम तहसम्म जोड्ने काममा सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो। कार्यक्रममा आकाशवाणी गान्तोकी सहायक निर्देशक याङछेन शेर्पा, प्रेस क्लब अफ सिक्किमका अध्यक्ष समीर हाङ लिम्बू तथा पिआइबी गान्तोक र आकाशवाणी समाचार गान्तोकका अधिकारी सहभागिता रहेको थियो। नेपालमा 26 अगस्तमा आएको आकस्मिक बाढीपछि केही समय फसेका सिक्किमका 8 नागरिक सकुशल घर फर्किएका छन्। सिक्किम सरकारको नेपाल फ्ल्यास फ्लड टास्क फोर्सले उनीहरू सुरक्षित रूपमा सिक्किम फर्किएको जानकारी दिएको छ। गान्तोक र गेजिङ जिल्लाका कैलाश मानसरोवर यात्रामा सहभागी तीर्थयात्रीहरू चीनको तिब्बत स्वायत्त क्षेत्र अन्तर्गत सागा काउतीमा फसेका थिए। घटनाबारे जानकारी पाए लगत्तै सिक्किम सरकारले उनीहरूको अवस्थाबारे निगरानी गर्न तथा सम्बन्धित केन्द्रीय निकायसँग समन्वय गरी सुरक्षित फिर्ताको व्यवस्था गर्न टास्क फोर्स गठन गरेको थियो। मगन जिल्लाका प्रहरी अधीक्षकको कार्यालयले नर्थ 310A अन्तर्गत रहेको B2 पुलमा सवारी साधनको भार तथा गति सीमा संशोधन गरेको छ। नयाँ व्यवस्था तत्काल लागू गरिएको छ। संशोधन व्यवस्था अनुसार पुलमा सवारी साधनको अधिकतम भार सीमा 8 मेट्रिक टनबाट बढाएर 12 मेट्रिक टन कायम गरिएको छ। आकाशवाणी गान्तोकबाट समाचार पूरा भयो।
2: स्वागत छ श्रोताहरू, अबको क्रममा सुनाइरहेका छौँ आजका रहल अनि भोलिका सम्पूर्ण कार्यक्रमहरूको विस्तृत जानकारी। आज 6:50 सुनाउनेछौँ प्रादेशिक समाचार। 7 बजी छ कार्यक्रम लोकलहरी, जस अन्तर्गत सुनाउनेछौँ लोकभाकाका गीतहरू।

सुचिता सिंह लोहारको स्वरमा 7:15 सुनाउनेछौ कार्यक्रम सुरसङ्गममा। सुन्नुहुनेछ अञ्जना बराइलीको स्वरमा केही आधुनिक गीतहरू। 8 बजे सुनाउनेछौ कार्यक्रम युवावाणी। 8:30 कार्यक्रम चर्चा चौतारी। 8:45 सुन्नुहुनेछ समाचार सन्ध्या। 9:15 सुन्नुहुनेछ कार्यक्रम स्पोटलाइट। 10 बजे आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारित कार्यक्रम आजका फनकार। श्रोताहरू, भोलिको हाम्रो बिहानी प्रसारण सुरु हुनेछ 6:20 बिहानीको भक्ति कार्यक्रम अर्चना सुनाउनेछौँ बिहान 6:30। 7:05 कार्यक्रम शुभ प्रभात 7:15 सुनाउनेछौँ नेपाली भजन विविध कलाकारहरूको स्वरमा। 7:35 सुनाउनेछौँ कार्यक्रम सङ्गीत प्रभा। 8:30 सुन्नुहुनेछ कार्यक्रम रङ बिरङको संसार। 8:45 सुनाउनेछौँ कार्यक्रम योजना, विषय छ नेसनल करियर सर्भिस। 9:02 सुन्नुहुनेछ जगजित सिंहको आवाजमा हिन्दी गजल। 9:30 सुन्नुहुनेछ नेपाली नाटक, विषय छ एक कप चिया। 10:02 कार्यक्रम हेलो खरसाङ। 10:30 कार्यक्रम व्यक्तिविशेष। दिउँसो 12:05 प्रस्तुत गर्नेछौँ फरमाइसी कार्यक्रम तपाईँको अनुरोधमा। अनि 12:30 रहेको छ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम। 3:20 छ कार्यक्रम गीत सङ्गीत, जस अन्तर्गत सुनाउनेछौँ केही लोक अनि आधुनिक गीतहरू। 4 बजी सुनाउनेछौँ नेपालीमा एक वार्ता, विशेष शेरजङ थापा। 4:30 प्रस्तुत गर्नेछौँ कार्यक्रम शिक्षा ज्योति। 5:05 सुनाउनेछौँ कार्यक्रम जय जवान। 5:30 छ कार्यक्रम कर्सियङ कलिङ अल चिल्ड्रेन। 6:10 प्रस्तुत गर्नेछौँ कार्यक्रम किसान वाणी। 7 बजे सुनाउनेछौँ साप्ताहिक कार्यक्रम डाकपुतली। 8:30 कार्यक्रम पार्वती ध्वनि। सुनाउनेछौँ नोर्बु छिरिङ लेप्चाको स्वरमा केही गीत। 9:15 स्पोटलाइट अनि 10 बजे अखिल भारतीय सङ्गीतको कार्यक्रम। त श्रोताहरू, यो त थियो आजका रहल अनि भोलिका सम्पूर्ण कार्यक्रमहरूको विस्तृत जानकारी। अब सुन्नुहोस् मौसमबारे केही जानकारी। मौसम विभागको सूचना अनुसार उत्तर बङ्गालका हिमाली क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षा 7-11 सेन्टिमिटरसम्म हुन सक्ने सम्भावना जनाइएको छ। कतिपय स्थानहरूमा भारी वर्षा सितै बिजुलीको गडगडाहट अनि तेज गतिको हावा बहने सम्भावना छ। दार्जिलिङको अधिकतम तापक्रम आज 24 डिग्री दर्ता गरेको छ भने न्यूनतम तापक्रम 17 डिग्री रहेको छ। यसरी नै खरसाङको अधिकतम तापक्रम 28 डिग्री अनि न्यूनतम 21 डिग्री रहेको छ भने कालिम्पोङ जिल्लाको अधिकतम तापक्रम 28 डिग्री अनि न्यूनतम तापक्रम 21 डिग्री रहेको छ। मिरिकको अधिकतम तापक्रम 26 डिग्री अनि न्यूनतम तापक्रम 20 डिग्री रहेको छ र सिलगढीको अधिकतम तापक्रम 34 डिग्री अनि न्यूनतम तापक्रम 26 डिग्री रेकर्ड गरिएको छ।

0: अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। आरती ठकुरीबाट सुन्नुहोस् प्रादेशिक समाचार। सुरुमा मुख्य समाचार। नयाँ दिल्लीको भारत मण्डपममा भोलिदेखि 18 ब्रिक्स शिखर सम्मेलन आयोजना हुनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले सल्टर लेकको सिटी सेन्टर एकमा एक निजी संस्थाद्वारा निर्मित विश्वको सबैभन्दा ठूलो फेसन वार्डरोबको औपचारिक उद्घाटन गर्नुभयो। पार्वतीय मामिला तथा अल्पसंख्यक राज्य मन्त्री विशाल लामाले दार्जीलिङको भानुभवन परिसरमा रहेका अस्थायी व्यवसायीहरूलाई दशैंभन्दा अघि नै स्थायीकरण गर्ने प्रयास भइरहेको बताउनु भएको छ। र अभिषेक ब्यानर्जीका पीए सुमित रोयलाई सालवनी जग्गा भ्रष्टाचार मुद्दामा 8 दिनको पुलिस हिरासतमा पठाइएको छ। र मौसम विभागले उत्तर बंगालमा वर्षा जारी रहने अनुमान

0: गरेको छ। अब समाचार विस्तारमा। भोलि नयाँ दिल्लीको भारत मण्डपममा आयोजना हुने 18 ब्रिक्स शिखर सम्मेलनको लागि मञ्च तयार छ। शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले रूसी राष्ट्रपति भ्लादिमिर पुतिन, चिनिया राष्ट्रपति सी जिनपिङ, दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा, इजिप्टका राष्ट्रपति अब्देल फताह असी, इन्डोनेसियाली राष्ट्रपति प्रबोवो सुबियान्तो, इरानी राष्ट्रपति मसुद पेजेस्कियन र अबुधाबीका युवराज शेख आ खालेद बिन मोहम्मद बिन जायद अल नहान लगायत विश्व नेताहरूलाई आतिथ्य प्रदान गर्नुहुनेछ। भारतको 2026 ब्रिक्स अध्यक्षताको विषयवस्तु लचिलोपन, नवप्रवर्तन, सहयोग र स्थिरता निर्माण रहेको छ। शिखर सम्मेलन भोलि ब्रिक्स सदस्य देशहरूको बैठकबाट शुरू हुनेछ, जसको विषयवस्तु विश्वव्यापी संस्थाहरूलाई थप समावेशी बनाउने र बहुपक्षीयतालाई सुदृढ बनाउने रहेको छ। ब्रिक्स नेताहरूले भारत मण्डपममा भारत नवप्रवर्तन प्रदर्शनीको भ्रमण गर्नेछन्। उनीहरूले संयुक्त वृक्षारोपण कार्यक्रममा पनि भाग लिनेछन्। त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको रात्रि भोजनमा समावेश हुनेछन्। शिखर सम्मेलनको क्रममा प्रधानमन्त्रीले ब्रिक्स नेताहरूसँग धेरै द्विपक्षीय बैठकहरू गर्नुहुनेछ। सबै नेताहरूले लचिलोपन, नवीनता, सहयोग र दिगोपन, समावेशी विश्वव्यापी वृद्धिको लागि भविष्य निर्माण विषयवस्तुमा एक सत्रमा भाग लिनेछन्। दुर्गा पूजाको अघि आज कोलकातामा एउटा अनौठो फेसन वार्डरोबको उद्घाटन गरियो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले सल्ट लेकको सिटी सेन्टर एकमा एक निजी संस्थाद्वारा निर्मित विश्वको सबैभन्दा ठूलो फेसन वार्डरोबको औपचारिक उद्घाटन गर्नुभयो। 50 फिट लामो र 20 फिट चौडा मापन गरिएको यो विशाल इन्स्टलेसनलाई आज नै गिनिज वर्ल्ड रेकर्ड्सले पनि मान्यता दिएको जानकारी प्राप्त भयो भने उद्घाटन समारोहमा संस्थाका प्रतिनिधिहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो। राज्यका मुख्य सचिव मनोज कुमार अग्रवाल, विधाननगर नगर निगमका प्रशासक रवि अग्रवाल र विधाननगर पुलिस आयुक्त अमित राठौड लगायत अन्य धेरै अधिकारीहरू उपस्थित थिए। मुख्यमन्त्रीले कार्यक्रमलाई राज्यको औद्योगिक र व्यावसायिक सम्भावनाहरूको लागि सकारात्मक पहलको रूपमा वर्णन गर्नुभयो। उहाँले आफ्नो उपस्थिति सरकारी कार्यक्रमहरूमा सीमित गर्नुको सट्टा निजी क्षेत्रको पहललाई प्रोत्साहन गर्ने उद्देश्यले भएको बताउनुभयो। मुख्यमन्त्रीले पश्चिम बंगालमा व्यापार र उद्योग मैत्री वातावरण लामो समयदेखि प्रभावित भएको उल्लेख गर्नुभयो। उहाँले विगत 4 महिनामा सरकार र निजी क्षेत्रले उद्योग र व्यवसायको लागि अनुकूल वातावरण सिर्जना गर्न धेरै कार्यक्रमहरू सञ्चालन गरेको बताउनुभयो। उहाँले विगतमा सिन्डिकेट र भ्रष्टाचारका कारण राज्यमा व्यावसायिक वातावरण बिग्रिएको बताउनुहुँदै उद्योग र व्यवसायको लागि अनुकूल वातावरण पुनर्स्थापित गर्नु वर्तमान सरकारको जिम्मेवारी रहेको बताउनुभयो। मुख्यमन्त्रीले विश्व रेकर्ड कायम गरेको र गिनिज बुक अफ वर्ल्ड रेकर्डमा सूचीकृत भएकोमा संस्थाको व्यवस्थापनलाई बधाई दिनुभयो। पार्वतीय मामिला तथा अल्पसंख्यक राज्य मन्त्री विशाल लामा 2 दिवसीय औपचारिक भ्रमणका लागि दार्जीलिङ आइपुग्नु भएको छ। भ्रमणको पहिलो दिन उहाँले यस क्षेत्रका प्रशासनिक कामकाजको समीक्षा गर्न गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका वर्तमान अधिकारीहरूसँग उच्च स्तरीय छलफल गर्नुभयो। प्रशासनिक बैठकपछि लामाले प्रसिद्ध भानुभवन परिसरको भ्रमण गर्नुभयो र त्यहाँ रहेका स्थानीय फुटपाथ व्यवसायीहरूका पसलहरूको व्यक्तिगत रूपमा निरीक्षण गर्नुभयो।
1: जुन चाहिँ लास्ट टाइम आउँदाखेरि पनि यहाँ जुन चाहिँ अब तपाईँलाई थाहा छ भानु भगवान्को एउटा अलग्गै एउटा महत्त्व छ, एउटा हाम्रो ऐतिह्य भनौँ न एउटा अलग्गै एउटा यस्तो टाइममा छ। यो अवस्था सँगसँगै हाम्रा यहाँ दिदीबहिनीहरूले भन्दै हुनुहुन्थ्यो जुन चाहिँ उहाँहरूको लागि एउटा पर्मनेन्ट जुन चाहिँ सेडको जुन चाहिँ व्यवस्थाहरू हुन्छ त्यो एकदमै के भन्छ कछुवाको गतिमा हुँदैछ, त्यसलाई पनि अलिकति गति दिनुपर्ने भन्ने कुराहरू पनि थियो। र हाम्रो एडमिनिस्ट्रेटर हामी कुरा गर्दाखेरि अहिले त्यही भ्रमणहरू गरेर त्यसलाई चाहिँ अलिकति तीव्र गतिमा काम गरेर दसैँको अगाडि चाहिँ अलिकति माथिको भ्यू देखेनौँ। किनभने माननीय मुख्यमन्त्री पनि आउँदै हुनुहुन्छ, सँगसँगै हाम्रो यो पानी झरीमा बस्दा धेरै असुविधाहरू छन्, उहाँहरूको त्यो गुनासोलाई राख्दै त्यो जुन चाहिँ सेट चाहिँ एकदमै छिटो छिटो पाराले बनाएर चाहिँ उहाँलाई सिफ्ट गर्न सकौँ भन्ने चाहिँ अब कुरो छ। त्यही भएर पनि आज यसो भ्रमणहरू पनि गर्दैछौँ।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अभिषेक ब्यानर्जीका पीए सुमित रोयलाई सालबनी जग्गा भ्रष्टाचार मुद्दामा 8 दिनको पुलिस हिरासतमा पठाइएको छ। मेदिनीपुर जिल्ला अदालतले आज सीआईडीको हिरासतको लागि आवेदन स्वीकृत गरेको छ। स्रोतका अनुसार सुमितलाई आज बिहान लगभग 11:30 सीआईडीको वाहनमा मेदिनीपुर जिल्ला अदालतमा पुर्याइएको थियो। सुरुमा उनलाई अदालतको तालाबन्दीमा राखिएको थियो। दिउँसो अदालतमा

0: हाजिर हुँदा सुमितका वकिलले जमानतको निवेदन दिएनन्। सहायक सरकारी वकिल नाजिब हबीबले अदालतले सुमितलाई 8 दिनको पुलिस हिरासतमा राख्न आदेश दिएको बताउनु भएको छ। उनलाई 19 सितम्बरमा फेरि अदालतमा पेश गरिनेछ। अदालतले सोधपूछको क्रममा उपस्थित हुने वकिलको नाम पनि खुलासा गर्नुपर्नेछ। हिजो सर्वोच्च अदालतले सुमितको पक्राउबाट सुरक्षा खारेज गर्दै उनको अग्रिम जमानतको निवेदन खारेज गरेको थियो। यसपछि सीआईडीले उनलाई कालीघाट स्थित अभिषेकको निवासबाट पक्राउ गरेको थियो। जलपाइगुडी जिल्ला स्कूलका प्रधान अध्यापकसित भएको कथित कुटपिटको मामिलामा स्कूल शिक्षा मन्त्री दीपक बर्मनले कडा कदम उठाउने निर्देशन दिनुभएको छ। मन्त्रीले जिल्ला विद्यालय निरीक्षकलाई शनिबारसम्ममा घटनामा संलग्न विद्यार्थीहरूलाई चिन्हित गरी उनीहरूलाई ट्रान्सफर सर्टिफिकेट दिने निर्देश दिनुभएको छ। घटना शिक्षक दिवसको दिन स्कूलमा विशेष भोजनलाई लिएर शुरू भएको विवादपछि भएको थियो। यसै मामिलामा प्रधान अध्यापक र विद्यार्थीहरूमाझ बहस भएपछि स्थिति अझ उग्र भएर कुटपिटसम्म पुगेको थियो। यस घटनामा केही विद्यार्थीहरू घाइते भएको आरोप छ। अर्कोतिर विद्यार्थीहरूको एक समूहको कथित कुटाइमा परि प्रधान अध्यापकको टाउकोमा चोट लागेको थियो। मामिलाको जानकारी लिनका लागि स्कूल शिक्षा मन्त्री दीपक बर्मन आज जलपाइगुडी जिल्ला स्कूलमा पुग्नु भएको थियो। उहाँले स्कूल प्रबन्धन समितिसित बैठक गर्नुभयो। त्यसपछि मन्त्रीले 7 कक्षामा गएर विद्यार्थीहरूलाई पढाउनु पनि भयो। पहाड़मा हिजो राति परेको अविरल वर्षापछि बालासन नदीमा बाढ़ी आएर दुधेमा रहेको अस्थायी ह्युम पाइप फूल फेरि एकपटक बगाएको छ। यसले सिलगढ़ीबाट मिरिकसम्मका भारी सवारी साधनहरूको आवागमन अस्थायी रूपमा रोकेको छ। यद्यपि सिलगढ़ी मिरिक सम्पर्क पूर्ण रूपमा अवरूद्ध भएको छैन। सुन्नुहोस् एक रिपोर्ट।
1: ह्युम पाइप पुलको नजिकै भारतीय सेनाले निर्माण गरेको बेली ब्रिज सुरक्षित रहेको कारण सिलगढीदेखि मिरिकसम्मको यातायात सेवा भने सुचारू रहेको छ। स्मरण रहोस्, गत वर्ष 4 अक्टोबरमा पहाडमा भारी वर्षाका कारण बालासन नदीको सतह बढेपछि दुधेमा रहेको फलामको पुल भत्किएको थियो। यसपछि तत्कालीन राज्य सरकारको पहलमा अक्टोबर 27 अस्थायी ह्युम पाइप पुल निर्माण गरिएको थियो। तर गत 18 जुनमा नदीको जलस्तर वृद्धि हुँदा अस्थायी ह्युम पाइप पुल बगाएपछि मुख्यमन्त्री शुभेन्दु अधिकारीको पहलमा भारतीय सेनाले बेली ब्रिजको निर्माण गरेको थियो। तथापि बेली ब्रिजमा मालवाहक वाहन प्रतिबन्धित भएपछि अर्को ह्युम पाइप पुलको निर्माण गरिएको थियो भने उक्त पुल पनि हिजो राति बगाएपछि मिरिक अनि सिलगढी बीच मालवाहक वाहन चलाचल ठप्प बनेको छ। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: मौसम विभागले उत्तर बंगालमा वर्षा जारी रहने अनुमान गरेको छ। दार्जीलिङ, कालेबुङ, जलपाइगुडी, अलिपुरद्वार र कुचबिहार लगायत धेरै क्षेत्रमा वर्षा हुन सक्छ। मौसम विभागले आजदेखि 13 सितम्बरसम्म उपहिमालय, पश्चिम बंगाल र सिक्किममा भारी वर्षा र मेघ गर्जनको चेतावनी जारी गरेको छ। मौसम विभागका अनुसार 12 सितम्बरमा वर्षा र मेघ गर्जनको गतिविधि जारी रहन सक्छ। त्यसपछि वर्षाको तीव्रता विस्तारै कम हुने अपेक्षा गरिएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। नयाँ दिल्लीको भारत मण्डपममा भोलिदेखि 18 ब्रिक्स शिखर सम्मेलन आयोजना हुनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले सल्ट लेकको सिटी सेन्टर 1 एक निजी संस्थाद्वारा निर्मित विश्वको सबैभन्दा ठूलो फेसन वार्डरोबको औपचारिक उद्घाटन गर्नुभयो। पार्वतीय मामिला तथा अल्पसंख्यक राज्य मन्त्री विशाल लामाले दार्जीलिङको भानुभवन परिसरमा रहेका अस्थायी व्यवसायीहरूलाई दशैंभन्दा अघि नै स्थायी स्थानान्तरण गर्ने प्रयास भइरहेको बताउनु भएको छ। अभिषेक ब्यानर्जीका पीए सुमित रोयलाई सालबनी जग्गा भ्रष्टाचार मुद्दामा 8 दिनको पुलिस हिरासतमा पठाइएको छ र मौसम विभागले उत्तर बंगालमा वर्षा जारी रहने अनुमान गरेको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
2: समाचारपछि पुनः स्वागत छ श्रोताहरू। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा श्रोताहरूलाई सुनाइरहेका छौँ केही लोकभाकाका गीतहरू। सुन्नुहोस् सुचिता सिंह लोहाको स्वरमा यो मिठो गीत।

श्रोताहरूले अहिले भर्खर सुन्नुहुँदैथ्यो अञ्जना बरालीको स्वरमै केही आधुनिक गीत। त श्रोताहरू, अबको क्रममा आकाशवाणीको गान्तोक केन्द्रबाट समप्रसारित गरी सुनाइरहेछौँ समाचार। अनि क्रमैले 7:35 बजेर सुनाउनेछौँ बङ्गाली समाचार।

आकाशवाणी हो समाचार वंदना राय बाट सुन्नुहोस्। शुरूमा यस बुलेटिनका मुख्य समाचार। भोलि नयाँ दिल्लीको भारत मण्डपममा आयोजना हुने 18औं ब्रिक्स शिखर सम्मेलनको लागि तयारी पूरा भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र रूसका राष्ट्रपति व्लादिमिर

0: शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले रूसका राष्ट्रपति भ्लादिमिर पुतिन, चीनका राष्ट्रपति शी चिनफिङ, दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा, इजिप्टका राष्ट्रपति अब्देल फता असिसी, इण्डोनेसियाली राष्ट्रपति प्राबोवो सुबियान्तो, इरानी राष्ट्रपति मजूद पेजिश्क्यान र अबुधाबीका युवराज शेख खालिद बिन मोहम्मद बिन जायद अल नाहयान लगायत विश्व नेताहरूलाई स्वागत जनाउनुहुनेछ। भारतको 2026 ब्रिक्स अध्यक्षताको विषयवस्तु लचिलोपन, नवप्रवर्तन, सहयोग र स्थिरता निर्माण हो। शिखर सम्मेलन भोलि ब्रिक्स सदस्य देशहरूको बैठकबाट शुरू हुनेछ, जसको विषयवस्तु हो विश्वव्यापी संस्थाहरूलाई थप समावेशी बनाउने र बहुपक्षतालाई सुदृढ बनाउने। ब्रिक्स सदस्य देशका नेताहरूले भारत मण्डपममा भारत नवप्रवर्तन प्रदर्शनीको भ्रमण गर्नेछन्। उनीहरूले संयुक्त वृक्षारोपण समारोहमा पनि भाग लिनेछन्। त्यसपछि श्री मोदीले आयोजना गरेको भव्य रात्रिभोज हुनेछ। शिखर सम्मेलनको क्रममा प्रधानमन्त्रीले ब्रिक्स नेताहरूसँग धेरै द्विपक्षीय बैठकहरू गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुतिनले आज राजनैतिक, आर्थिक, रक्षा, ऊर्जा, अन्तरिक्ष, सीप गतिशीलता र जनता जनता बीचको सम्बन्धमा द्विपक्षीय सहयोगमा भएको प्रगतिको समीक्षा गर्नुभयो। उनीहरूले पश्चिम एशिया र कालो सागर क्षेत्रका द्वन्द्वहरूसहित पारस्परिक हितका प्रमुख क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा पनि दृष्टिकोण साझा गर्नुभयो। विदेश मन्त्रालयले एक विज्ञप्तिमा भन्यो, प्रधानमन्त्री मोदी र राष्ट्रपति पुतिनले रूसको अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी इनोप्रोम इण्डियाको स्वागत गर्नुभयो। प्रदर्शनी यस महिनाको 9 तारीकदेखि आजसम्म भारतमा पहिलो पटक आयोजना गरिएको थियो। राष्ट्रपति पुतिनले प्रधानमन्त्रीलाई 24 भारत रूस वार्षिक शिखर सम्मेलनको लागि रूस भ्रमण गर्न आमन्त्रित गर्नुभयो। प्रधानमन्त्रीले निमन्त्रणा स्वीकार गर्नुभयो। प्रधानमन्त्री मोदी अहिले इरानी राष्ट्रपति मसूद पेजिश्कियानसँग वार्ता गर्नुहुँदैछ भने संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुतरसलाई पनि उहाँले भेट्ने कार्यक्रम छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स राष्ट्रहरू विश्वव्यापी नवप्रवर्तन र समाधानका महत्वपूर्ण केन्द्रहरूको रूपमा उदाइरहेको बताउनु भएको छ। आज साँझ नयाँ दिल्लीको भारत मण्डपममा ब्रिक्स व्यापार मञ्चको नेताहरूलाई सम्बोधन गर्दै श्री मोदीले भन्नुभयो, आज ब्रिक्स राष्ट्रहरूले विश्वको जनसंख्याको 50%, यसको जीडीपीको 40% र विश्वव्यापी व्यापारको 25% भन्दा बढी प्रतिनिधित्व गर्छन्।
1: आज ब्रिक्स के देश विश्व की 50% पॉपुलेशन, 40% जीडीपी और 25% से अधिक ट्रेड को रिप्रेजेंट करते हैं। इतना ही नहीं, इन वर्षों में जहां ग्लोबल जीडीपी करीब 2.5 गुना हुई है, वहीं ब्रिक्स देशों की कंबाइंड जीडीपी करीब 4.5 गुना हुई है।
0: विदेश मन्त्री डाक्टर एस जयशंकरले लचिलोपन प्रत्येक राष्ट्रको आर्थिक रणनीतिको केन्द्रबिन्दु बनेको साथै गहिरो सहयोग र बलियो साझेदारी मार्फत दिगोपनलाई बढ़ावा र प्रवर्धन गर्ने आवश्यकता रहेको बताएका छन्। भोलिदेखि शुरू हुने ब्रिक्स नेताहरूको शिखर सम्मेलन अघि आज बिहान नयाँ दिल्लीमा ब्रिक्स व्यापार मञ्चलाई सम्बोधन गर्दै उहाँले भने कि ब्रिक्सले विविध पूरक संसाधन, बजार क्षमताहरू र अनुभव भएका अर्थतन्त्रहरूलाई एकसाथ ल्याउँछ। उनले भने कि यस वर्ष भारतको अध्यक्षताले लचिलोपन, नवीनता, सहयोग र दिगोपनको लागि निर्माण भन्ने विषयवस्तु अन्तर्गत यो विकासलाई अगाडि बढ़ाउन खोजेको छ।
2: विशेष रूप से ब्रिक्स के लिए उच्च आर्थिक गतिविधि और अधिक आर्थिक सुरक्षा का अर्थ है अधिक आत्मनिर्भरता। इसका उद्देश्य व्यवधानों को झेलने की हमारी क्षमता को मजबूत करना है, साथ ही आपस में जुड़े रहना और प्रतिस्पर्धी बने रहना भी है। इसके लिए वास्तविक बाजार प्रथाओं, विश्वसनीय लॉजिस्टिक्स, पूर्वानुमानित व्यावसायिक माहौल, विविध व्यावसायिक संबंधों तथा पारदर्शी व्यापार और निवेश की आवश्यकता।
0: ताजा समाचारको हरेक अपडेटसँग जोडिनुहोस् हाम्रो आधिकारिक एक्स ह्यान्डल @AIR_Gangtok र फेसबुक पेज आकाशवाणी न्यूज गान्तोकलाई फलो गर्न नबिर्सिनुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भन्नुभयो, आतंकवादको खतरा निरन्तर बढ्दै गइरहेको छ, तर भारतको आतंकवादको सबै रूप र अभिव्यक्तिहरू विरूद्ध दृढ़ संकल्प र विरोध अटल छ। अमेरिकामा भएको

0: प्रस्तुत छ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार मनीष कानुबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स देशहरू विश्वव्यापी नवप्रवर्तन र समाधानका महत्त्वपूर्ण केन्द्रको रूपमा उदाइरहेको बताउनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज राजनीतिक, आर्थिक, रक्षा, ऊर्जा, अन्तरिक्ष, सिप आदान प्रदान र जनता जनता सम्बन्धका क्षेत्रमा द्विपक्षीय सहयोगको प्रगतिको समीक्षा गर्नुभयो। युरोपेली आयोगले आज भारतसँग स्वतन्त्र व्यापार सम्झौता एफटिए मा हस्ताक्षर र कार्यान्वयन गर्न युरोपेली परिषदलाई औपचारिक प्रस्ताव पेश गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक जीवनको 25 वर्ष पूरा भएको अवसरमा हरियाणामा 17 सेप्टेम्बरदेखि 17 अक्टोबरसम्म सेवा संकल्प अभियान सुरु गरिनेछ। अनि मौसम विभागले अरुणाचल प्रदेश, असम, मेघालय, झारखण्ड, केरलम, माहे, मध्यप्रदेश, तेलङ्गाना, उत्तराखण्ड, विदर्भ, पश्चिम बङ्गाल, सिक्किम र गुजरातमा आगामी 2 दिन भारी वर्षा हुने पूर्वानुमान गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स देशहरू विश्वव्यापी नवप्रवर्तन र समाधानका महत्त्वपूर्ण केन्द्रको रूपमा उदाइरहेको बताउनुभएको छ। आज नयाँ दिल्लीको भारत मण्डपममा ब्रिक्स व्यापार मञ्चको नेताहरूको सत्रलाई सम्बोधन गर्नुहुँदै उहाँले आज ब्रिक्स देशले विश्व जनसङ्ख्याको 50% विश्वव्यापी कुल जीडिपी उत्पादनको लगभग 40% र विश्वव्यापी व्यापारको 25%भन्दा बढी प्रतिनिधित्व गरिरहेको बताउनुभएको छ।
2: आज ब्रिक्स के देश विश्व की 50

0: 40% पॉपुलेशन, 40% जीडीपी और 25% से अधिक ट्रेड को रिप्रेजेंट करते हैं। इतना ही नहीं, इन वर्षों में जहां ग्लोबल जीडीपी करीब 2.5 गुना हुई है, वहीं ब्रिक्स देशों की कंबाइंड जीडीपी करीब 4.5 गुना हुई है।
1: प्रधानमन्त्रीले भन्नुभयो, विश्वव्यापी अनिश्चितताहरूको बीच भारत आज विकास र स्थिरताको लागि विश्वको प्रतीक हो। उहाँले मेक इन इन्डिया, इनोभेसन विथ इन्डिया र स्केल फर द वर्ल्डको लागि आह्वान गर्नुभयो। सत्रलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसुद पेजेस्कियान र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसा लगायत ब्रिक्स सदस्य देशका राष्ट्रिय अध्यक्षहरूले पनि सम्बोधन गर्नुभयो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारतको अध्यक्षतामा ब्रिक्सले सदस्य देशहरूबीच सन्तुलित व्यापार र सेवाहरू ध्यान केन्द्रित गरिरहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले यस सहयोगको फाइदा किसान, महिला उद्यमी, युवा उद्यमी र ब्रिक्स अर्थतन्त्रको मेरुदण्ड मानिने सूक्ष्म, साना र मझौला उद्यमहरूसँग पुग्ने कुरा सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनुभयो। श्री गोयलले यो अहिलेसम्मको सबैभन्दा ठूलो ब्रिक्स व्यापार मञ्च हो, जसमा सदस्य र साझेदार देशका 2000 भन्दा बढी व्यावसायिक नेताहरू र प्रतिनिधिहरूको सहभागिता रहेको बताउनुभयो।
2: Merchandise exports from BRICS countries to the world.
3: ब्रिक्स देशों से दुनिया को होने वाला वस्तु निर्यात 2003 में करीब 900 अरब डॉलर था, जो 2024 में बढ़कर लगभग 6 ट्रिलियन डॉलर हो गया। इसके साथ ही वैश्विक निर्यात में ब्रिक्स देशों की हिस्सेदारी भी करीब 12% से बढ़कर अब लगभग 24% हो गई है।
1: प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज राजनीतिय, आर्थिक, रक्षा, ऊर्जा, अन्तरिक्ष, सिप र आदान प्रदान, मानिस मानिसबीच सम्बन्धका क्षेत्रमा द्विपक्षीय सहयोगको प्रगतिको समीक्षा गर्नुभयो। दिल्लीमा भएको द्विपक्षीय वार्ताको क्रममा दुई नेताहरूले पश्चिम एसिया र ब्ल्याक सी क्षेत्रमा जारी द्वन्द्वसहित पारस्परिक हितका प्रमुख क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा पनि विचार आदान प्रदान गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले द्वन्द्व समाधान गर्ने एकमात्र बाटो संवाद र कूटनीति रहेको र भारत शान्ति प्रयासमा सहयोग गर्न तयार रहेको कुरा बताउनुभयो। विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति भ्लादिमिर पुटिनले 9 सेप्टेम्बरदेखि आजसम्म पहिलोपल्ट भारतमा आयोजित रुसको अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी इनोप्रोम इन्डियालाई स्वागत गर्नुभयो। यो प्रदर्शनीले व्यापार र औद्योगिक सम्बन्धलाई अझ विस्तार गर्न यसको महत्व प्रदर्शन गर्दछ। दुई नेताहरूले इनोप्रोम इन्डिया प्रदर्शनीको भ्रमण गरे र सहभागीहरूसँग अन्तर्क्रिया गर्नुभयो। दुई नेताहरू दुई देशहरू बीचको विशेष र विशेष अधिकार प्राप्त राजनीतिक साझेदारीलाई अझ बलियो बनाउन प्रयासरत रहेका छन्। वित्त मन्त्री निर्मला सीतारमणले भारतले मानवीय जिम्मेवारी, सुरक्षा र सार्वजनिक विश्वासमा सम्झौता नगरी ठूलो मात्रामा प्राविधिक नवप्रवर्तनलाई बढावा दिने बताउनु भएको छ। ग्लोबल फिनटेक फेस्ट 2026 सम्बोधन गर्नुहुँदै वित्त मन्त्रीले भारतको युवा पुस्ताले अवसरहरूको पर्खाइमा नभई नयाँ प्लेटफर्म, उद्यम र समाधानहरू सृजना गरिरहेको बताउनुभयो। उहाँले भारतको जनसाङ्ख्यिकीय लाभांश देशको द्रुत गतिमा बढ्दो प्रविधि र फिनटेक इनो सिस्टममा स्पष्ट रूपमा देखिन्छ भनी बताउनुभयो। सुश्री सीतारमणले भारतको जनसाङ्ख्यिकीय लाभांशलाई निरन्तर निराशावादी दृष्टिकोणले हेर्नेहरूलाई पनि प्रश्न गर्नुभयो। सशाङ्कीयवादीहरूलाई हल्का रूपमा उल्लेख गर्नुहुँदै उहाँले रिसाएका फुफाहरूसँग धेरै भारतको प्रगति र क्षमताहरूमा शङ्का गर्ने कारणहरू छन् भनी बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। अब रहल समाचार। युरोपेली आयोगले आज भारतसँग स्वतन्त्र व्यापार सम्झौता एफटिएमा हस्ताक्षर र कार्यान्वयन गर्न युरोपेली परिषदलाई औपचारिक प्रस्ताव पेश गरेको छ। यो सम्झौतालाई व्यापक रूपमा मदर अफ अल डिल भनेर वर्णन गरिएको छ, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो व्यापार सम्झौता हो। यदि युरोपेली परिषदले अनुमोदन गर्यो भने यो भारत र ईयू दुवैका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो व्यापार सम्झौता हुनेछ। भारत र युरोपेली संघले यस वर्षको जनवरीमा एफटिएलाई अन्तिम रूप दिने घोषणा गरेको थियो। युरोपेली आयोगका अनुसार एकपल्ट लागू भएपछि सम्झौताले बजार पहुँचलाई सहज बनाउनेछ, शुल्क घटाउनेछ र अनावश्यक व्यापार अवरोधहरू हटाउनेछ। यसले भारत र ईयू बीच व्यापार र लगानीको लागि स्पष्ट र भरपर्दो नियमहरू प्रदान गर्नेछ। हाल भारत र ईयूले वार्षिक 180 अर्ब युरो भन्दा बढीको सामान र सेवाहरूको व्यापार गर्दछ, जसले लगभग 8 लाख रोजगारीलाई समर्थन गरेको छ। नागरिक उड्डयन मन्त्री के राममोहन नायडूले मानिसहरूलाई पर्यावरण मैत्रिक माटोको मूर्तिहरू प्रयोग गरेर गणेश चतुर्थी मनाउन अपील गर्नुभएको छ। उहाँले आज श्रीकाकुलममा आयोजित

0: एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै विद्यार्थीहरूलाई माटोको गणेश मूर्ति वितरण गर्नुभयो। श्री नायडूले माटोको मूर्ति र पर्यावरण मैत्री सामग्रीको प्रयोगले वातावरण संरक्षण गर्दै भक्तिपूर्वक पर्व मनाउन मद्दत गर्ने बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक जीवनको 25 वर्ष पूरा भएको अवसरमा हरियाणामा 17 सेप्टेम्बरदेखि 17 अक्टोबरसम्म सेवा संकल्प अभियान सुरु गरिनेछ। 17 सेप्टेम्बरदेखि 17 अक्टोबरसम्म प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा सुरु भएको यो अभियान 17 अक्टोबरमा समापन हुनेछ। आज चण्डीगढमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री नायब सिंह सैनीले अभियानको उद्देश्य प्रधानमन्त्री मोदीको राष्ट्र निर्माणको ऐतिहासिक यात्रालाई मानिसहरूमाझ पुर्याउनु र विकसित भारत निर्माणमा नागरिकको सहभागिता सुनिश्चित गर्नुरहेको बताउनुभयो। उहाँले भन्नुभयो, प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनको 25 वर्ष सेवा सुशासन दृढ संकल्प र राष्ट्र निर्माणको प्रेरणादायी अध्याय हो। मुख्यमन्त्रीले जानकारी दिनुभयो, 17 सेप्टेम्बरमा रक्तदान शिविर आयोजना गरिनेछ र साँझ आशीर्वादका दिया कार्यक्रम आयोजना गरिनेछ। विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंहले भारतको ऊर्जा सुरक्षा, औद्योगिकी प्रतिस्पर्धात्मक र राष्ट्रिय सुरक्षाका लागि मुख्य खनिजहरू महत्त्वपूर्ण रहेको बताउनुभएको छ। डाक्टर सिंहले नयाँ दिल्लीमा आयोजित उन्नत सामग्री, महत्त्वपूर्ण खनिजहरू र धातुहरू सम्बन्धी तेस्रो विश्वव्यापी शिखर सम्मेलनको विशेषपूर्ण सत्रलाई सम्बोधन गर्दै यो कुरा बताउनुभएको हो। डाक्टर सिंहले महत्त्वपूर्ण खनिजहरू र धातुहरू प्राविधिक विकासको अर्को चरणको प्रमुख घटक हुनेछ, जसको महत्त्व खनिजभन्दा बाहिर ऊर्जा सुरक्षा, औद्योगिक प्रतिस्पर्धात्मकता र राष्ट्रिय सुरक्षामा फैलिएको छ भनी बताउनुभयो। विश्व स्वास्थ्य संगठन डब्लुएचओको दक्षिण पूर्वी एसिया क्षेत्रीय समितिको 89 सत्र आज सम्पन्न भयो। सदस्य राष्ट्रले स्वास्थ्य क्षेत्रमा मानव संसाधन र विशेष चिकित्सा सेवाहरूमा समानता सम्बन्धी दिल्ली घोषणापत्र अपनाए। मौसम विभागले अरुणाचल प्रदेश, असम, मेघालय, झारखण्ड, केरलम, माहे, मध्यप्रदेश, तेलङ्गाना, उत्तराखण्ड, विदर्भ, पश्चिम बङ्गाल, सिक्किम र गुजरातमा आगामी 2 दिन भारी वर्षा हुने पूर्वानुमान गरेको छ। विभागले मराठवाडा, ओडिसा, रायलसीमा, तामिलनाडु, पुडुचेरी, कराईकल र विदर्भमा मेघगर्जन, बिजुली र तेज हावा चल्ने पूर्वानुमान गरेको छ। यो समाचार युट्युबमा @AIR News Karsang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स देशहरू विश्वव्यापी नवप्रवर्तन र समाधानको महत्त्वपूर्ण केन्द्रको रूपमा उदयरहेको बताउनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज राजनीतिक, आर्थिक, रक्षा, ऊर्जा, अन्तरिक्ष, सिप आदान प्रदान र जनता जनता सम्बन्धका क्षेत्रमा द्विपक्षीय सहयोगको प्रगतिको समीक्षा गर्नुभयो। युरोपेली आयोगले आज भारतसँग स्वतन्त्र व्यापार सम्झौता FTA हस्ताक्षर र कार्यान्वयन गर्न युरोपेली परिषदलाई औपचारिक प्रस्ताव पेश गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक जीवनको 25 वर्ष पूरा भएको अवसरमा हरियाणामा 17 सेप्टेम्बरदेखि 17 अक्टोबरसम्म सेवा संकल्प अभियान सुरु गरिनेछ। अनि मौसम विभागले अरुणाचल प्रदेश, असम, मेघालय, झारखण्ड, केरलम, माहे, मध्यप्रदेश, तेलङ्गाना, उत्तराखण्ड, विदर्भ, पश्चिम बङ्गाल, सिक्किम र गुजरातमा आगामी 2 दिन भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: समाचारपछि पुनः स्वागत छ श्रोताहरू। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा प्रस्तुत छ कार्यक्रम युवा वाणी।

नमस्कार आदरणीय श्रोता अनि मेरा प्रिय युवा साथीहरू, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवावाणी कार्यक्रममा। म सञ्चारिका दीक्षा उपस्थित भइसकेकी छु कार्यक्रम कोसेली मैले मन पराएका गीतहरूको साथमा, र कार्यक्रमको यस अङ्कमा म हजुरहरूलाई केही मिठा मिठा संगीतहरू सुनाएर मनोरञ्जन गराउनेछु। जब हामी प्रेमको बारेमा कुरा गर्छौ, हामी प्राय रोमान्स वा मित्रताको बारेमा सोच्दछौ, तर पारिवारिक प्रेम भनेको एउटा क्यानभस जस्तै हो जसमा हाम्रो सबै पहिलो सम्झनाहरू कोरिएको हुन्छन्। यो हाम्रा आमा बाबुको

मौन त्याग हाम्रा भाई बहिनीहरू सँगको अनन्त खेल ठट्टा र हाम्रा हजुरबा हजुर आमाको मायामा सजिएको छ। परिवार भनेको एउटै छाना मुनि बस्ने मानिसहरूको समूह मात्र होइन, यो एक सुरक्षित ठाउँ हो जहाँ तपाईँ हामी आफ्नो सबैभन्दा राम्रो क्षणहरू बिताउँछौ। हरिहरन, अनुराधा पौडवाल, कुमार सानु, अलका याग्निक, उदित नारायण, कविता कृष्णमूर्तिको आवाजमा, संगीत रहेको छ राम लक्ष्मण, शब्द देव कोली।

घर हातले बनाइन्छ तर परिवार हृदयले बनाइन्छ। तपाईँ हामी प्रत्येक घरका स्तम्भहरू हौ। हामीले हाम्रा आमा बाबु र हजुरबा हजुर आमालाई सम्मान गर्नुपर्छ। उनीहरूको प्रेम सधैँ भव्य हावभावहरूमा व्यक्त गरिँदैन। प्राय यो बिहानको तातो चिया, शान्त प्रार्थना र आदि बेरीहरूको सामना गर्दा निरन्तर आश्वस्त उपस्थितिमा लुकेको हुन्छ। लता मङ्गेशकरको आवाजमा संगीत रहेको छ, जतिन।

पारिवारिक प्रेम भनेको अबेर राति हुने कुराकानी, टेलिभिजन रिमोटमाथि झगडा, अरू कसैले नबुझेको भित्री चुटकिलाहरू साझा गर्ने बारेमा पनि हो। यो निशर्त बन्धन हो जहाँ तपाईँ पूर्ण रूपमा असहमत हुन सक्नुहुन्छ, तर यो कुरा जान्नुहोस् कि तपाईँहरू सधैँ एक अर्काको साथमा हुनुहुनेछ। जीवन व्यस्त हुन्छ तर परिवारको लागि समय निकाल्नु भनेको प्रेमलाई जीवन्त राख्ने तरिका हो। लता मङ्गेशकर अनि एआर रेहमानको आवाजमा, सङ्गीत रहेको छ एआर रेहमान, शब्द प्रसुन जोशी।

हामी प्राय ठुलो स्वरमा उपलब्धिहरूबाट महत्व मापन गर्छौ, तर आमाको सबैभन्दा ठुलो शक्ति उनको मौन स्थिरतामा निहित हुन्छ। बिहानदेखि अबेर रातिसम्म उनका दिनहरू अनगिन्ती अव्यक्त बलिदानहरूले भरिएका हुन्छन्। उनी हाम्रा साना साना विजयहरूलाई भव्य उपलब्धिहरू जस्तै मनाउँछिन् र कहिल्यै श्रेय नलिई हाम्रो जीवनको चिन्ताहरू पनि बोक्छिन्। शङ्कर महादेवनको आवाजमा संगीत रहेको छ, शङ्कर ईशान लय, शब्द प्रसुन जोशी।

घडीका सुईहरू अगाडि बढ्दै जाँदा आज रातिको यात्रा समाप्त गर्ने समय भएको अनुभव हुन्छ। याद राख्नुहोस् कि तपाईँको दिन जतिसुकै व्यस्त भए पनि घर अनि परिवारले सधैँ पर्खिरहेको हुन्छ।

र यसरी हजुरहरूलाई मनोरञ्जन गराउँदा गराउँदै हाम्रो निर्धारित समय अवधि पूरा भएकोले आजलाई कार्यक्रम प्रस्तोता योजना मोहरा लगायत म कार्यक्रम सञ्चालिका दीक्षालाई पनि बिदा दिनुहोस्। आफ्नो र आफ्नो परिवारको ख्याल राख्नुहोस् र खुसी रहनुहोस्। हवस् त, नमस्ते।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा श्रोताहरूलाई सुनाइरहेका छौँ कार्यक्रम चर्चा चौधरी।

0: नमस्कार श्रोतागण, म आरती ठकुरी, आजको चर्चा चौतारी कार्यक्रममा स्वागत छ। आजको यस अंकमा हामीले हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज बारे चर्चा गर्नेछौ। नारीहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीज हाम्रो घर आँगनमा आइपुगेको छ। तीजसँग जोडिएका छन् आस्था, प्रेम, माइतीको सम्झना, दिदी बहिनीको आत्मीयता, गीत, नाच र आफ्ना मनका कुरा व्यक्त गर्ने एउटा सुन्दर अवसर। तर समयसँगै तीज मनाउने तरिका पनि परिवर्तन हुँदै गएको छ। आजको तीज कस्तो छ, यसको मौलिकता के हो, आधुनिकतासँगै यसमा आएका परिवर्तनलाई कसरी हेर्ने र नयाँ पुस्ताले तीजबाट के सिक्न सक्छ, यिनै विषयमा आज हामी कुराकानी गर्दैछौ साहित्य, शिक्षा र सामाजिक सांस्कृतिक विषयमा सक्रिय व्यक्तित्व पासाङ लकी शेर्पाज्यूसँग। लकीजी, आकाशवाणीको यस विशेष कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ।
1: धेरै धेरै धन्यवाद आरतीजी, आजको यस हरितालिका तीज विषय बातचित गर्न पाउँदा म हार्दिक आभार व्यक्त गर्दछु। तीज जस्तो हाम्रो सामाजिक र सांस्कृतिक जीवनसँग गहिरो रूपमा जोडिएको पर्वका बारेमा आफ्ना केही विचार राख्नु पाउँदा मलाई साँच्चै नै अति नै खुसी लागेको छ। सर्वप्रथम त सम्पूर्ण श्रोता दाजुभाइ दिदीबहिनी सबैलाई हरितालिका तीजको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।
0: हजुर लकीजी, सबैभन्दा पहिले सामान्य रूपमा बुझौं हरितालिका तीज भनेको के हो, यसको धार्मिक तथा पौराणिक महत्वलाई हामीले कसरी बुझ्नुपर्छ त?
1: तीजलाई हामीले केवल एउटा धार्मिक पर्वको रूपमा मात्र बुझ्नु अलिक साँगुरो बुझाइ हुन्छ जस्तो लाग्यो
0: हजुर
1: है। यसको धार्मिक पक्षमा त भगवान शिव र माता पार्वतीसँग जोडिएको पौराणिक कथा छ नि, यो त सबैलाई थाहा भएको कुरा होइन त? पार्वतीले शिवलाई आफ्नो जीवन साथीका रूपमा प्राप्त गर्न कठोर तपस्या गरेको प्रसङ्गसँग हरितालिका तीज जोडिएको पाइन्छ। तर मेरो विचारमा कुनै पनि पर्वको महत्व चाहिँ केवल त्यसको धार्मिक कथामा मात्र सीमित हुँदैन, होइन?

0: हजुर
1: पर्वहरू समयसँगै समाजको सामूहिक स्मृति र संस्कृतिको हिस्सा बन्छन्। तीज पनि त्यस्तै हो।
0: त्यसो भए तीजको सबैभन्दा सुन्दर पक्ष महिलाको भावना व्यक्त गर्ने अवसर हो भन्नु खोज्नु भएको हो लकीजी?
1: अवश्य अवश्य, मलाई त्यस्तै लाग्छ नि त है। हामीले पुराना तीज गीतहरूलाई ध्यान दिएर सुन्यो भने नि त्यहाँ एउटा जीवनको कथा भेटिन्छ नि।
0: हजुर,
1: माइतीको आँगनमा भेला भएका दिदी बहिनीहरू गीत मार्फत आफ्ना कुरा गर्थे क्या। त्यस बेला कतिपय कुरा घरमा प्रत्यक्ष भन्न सकिँदैन है, ती नारीहरूले गीतद्वारा त्यसलाई प्रष्ट पार्छन्। त्यो समाजको सामाजिक संरचनामा महिलाको आवाज सार्वजनिक रूपमा थिएन नि, त्यस बेला सजिलो थिएन। गीत एउटा सुरक्षित अभिव्यक्तिको माध्यम बन्यो। त्यसैले तीज गीतलाई केवल मनोरञ्जनको रूपमा हेर्न हुँदैन, ती गीतहरू हाम्रा आमाहरू र हजुरआमाहरूले समयका मौखिक इतिहास पनि हुन्।
0: अहो, कति राम्रो कुरा है दलकीज्यू। तीज भन्ने बित्तिकै माइतीको सम्झना पनि आउँछ। विशेष गरी विवाहित महिलाका लागि तीज र माइतीको सम्बन्ध किन यति भावनात्मक भएको होला कि?
1: त्यही त, सायद तीज चाहिँ यस्तो होला कि सबैभन्दा कोमल पक्ष नै यही हो क्या। माइतीको छोरी विवाह भएर गएपछि है जीवनको एउटा नयाँ जिम्मेवारीमा पुग्छ नि त, तर माइतीसँगको सम्बन्ध कहिले समाप्त हुँदैन। तीज आउँदा त्यो सम्बन्ध फेरि एकपटक जीवन्त हुन्छ नि, होइन? आमाको हातको खाना है, बाबुको आँगन, दिदी बहिनीको हाँसो, बाल्यकालको सम्झना, यी सबै कुराहरू तीजसँग जोडिन्छन्। मलाई लाग्छ है तीज एउटा यस्तो पर्व हो जहाँ छोरीले चाहिँ आफ्नो विगतलाई फेरि एकपल्ट फेरि भेट्छ भनौँ न है। त्यसैले तीजको गीतमा माइतीको सम्झना आउँदा हामी साँच्चै नै एकदमै भावुक हुन्छौँ, त्यस्तो लाग्दैन र?
0: हजुर, सही भन्नुभयो।
1: आज पनि परदेशमा बसेको कुनै पनि छोरीले तीजको दिन आमासँग फोनमा कुरा गर्दा उसको आवाजमा आउने खुसी र भावुकता हेर्नुहोस् त, त्यहाँ तीजको वास्तविक अर्थ भेटिन्छ नि।
0: पक्कै पनि। लकीजी, अब अलि वर्तमानतिर जाउँ। पहिलेको तीज र अहिलेको तीजमा निकै परिवर्तन आएको छ, तपाईँले कस्तो परिवर्तन देख्नु भएको छ त?
1: अब परिवर्तन भन्नुपर्दा त स्वाभाविक हो नि त, समाज परिवर्तन हुन्छ भने संस्कृति पनि कुनै न कुनै रूपमा परिवर्तन हुन्छ नै हुन्छ, होइन?
0: हजुर,
1: पहिले तीज तुलनात्मक रूपमा घर आँगन र समुदायमा केन्द्रित थियो। दिदी बहिनीहरू भेला हुन्थे है, आफ्नै भाकामा गीत गाउँथे, नाच्थे र दुःख सुख साट्थे है। तर आज भने तीजको दायरा अलिकति फराकिलो भएको छ। सञ्चार माध्यम छ, अहिले सामाजिक सञ्जाल छ, बजार र मनोरञ्जन उद्योगले तीजलाई अझ ठुलो बनाएको जस्तो लाग्दैन तपाईँलाई?
0: हजुर हजुर।
1: यसका सकारात्मक पक्ष पनि छन्। आज महिलाहरूको तीजमा गीत मार्फत शिक्षा है, स्वास्थ्य, महिला अधिकार, घरेलु हिंसा, समानता, सामाजिक न्यायका विषयका आवाज उठाउन थालेका छन्। तर अर्को पक्ष पनि छ, कहिलेकाहीँ हामी संस्कृति मनाउने भन्दा चाहिँ अब संस्कृति प्रदर्शन गर्नेतर्फ बढी केन्द्रित हुन्छौँ क्या। यस्तो पनि देखिएको छ। तीजको सुन्दरता महँगो गहनामा मात्र छैन है, महँगो पहिरन मात्र छैनन्, तीजको वास्तविक सुन्दरता त आत्मीयता, गीत सम्बन्ध र भावनासँग जोडिएको हुन्छ।
0: त्यसो भए नि आधुनिक तीजलाई पूर्ण रूपमा गलत भन्नु पनि त हुँदैन कि?
1: हुँदैन हुँदैन, त्यो त एकदमै हुँदैन। हामीले संस्कृतिलाई सङ्ग्रहालयमा राखेको वस्तु जस्तो स्थिर बनाउन सक्दैनौँ नि, होइन?
0: हजुर,
1: समय अनुसार परिवर्तन त हुन्छ नै, तर परिवर्तन गर्दा एउटा कुरा ध्यान दिनुपर्छ, आधुनिक बन्ने क्रममा चाहिँ अब त्यसको मौलिकता चाहिँ नहराओस् है। नयाँ पुस्ताले नयाँ गीत गाओस्, नयाँ शैलीमा नाचोस् है, नयाँ माध्यम प्रयोग गरोस्, त्यो राम्रो कुरा हो। तर त्यो गीतमा नेपाली माटोको सुगन्ध होस्, हाम्रो संस्कृतिको सम्मान होस् र समाजप्रति सन्देश पुगोस् न, यही भन्न चाहन्छु।
0: पक्कै पनि। लकीजी, तपाईँ स्वयं साहित्यसँग जोडिनु भएको व्यक्ति हुनुहुन्छ है, साहित्यिक दृष्टिले हेर्दा तीज गीतको महत्त्वलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?
1: अब तीज गीत भन्दा लोकगीत भनौँ न, लोकगीत आफैमा जनताको जीवनको साहित्य हो क्या। तीज गीत त झन् महिलाको अनुभवबाट जन्मिएको साहित्य हो नि, भित्री अनुभवबाट जन्मिएको। त्यसमा अलङ्कार खोज्नु पर्दैन, ठुलो शब्दावली पनि खोज्नु पर्दैन। एउटा सामान्य महिलाले आफ्नो जीवनको पीडा र खुसी गीतमा पोख्छे, त्यही नै साहित्यिक सत्य हो, होइन? तीज गीतमा हामी प्रेम पनि पाउँछौँ, व्यङ्ग पनि पाउँछौँ, पीडा पनि पाउँछौँ र विद्रोह पनि पाउँछौँ।
0: अहिले तीज गीतमा सामाजिक विकृति र राजनीतिक विषय पनि आउन थालेका छन्, यो कतिको सकारात्मक परिवर्तन हो त?
1: विषय आउनु आफैमा नराम्रो होइन है। लोकगीत समाजको ऐना हो भने समाजमा जे भइरहेको छ नि त्यसको प्रतिबिम्ब गीतमा आउनु स्वाभाविक हो। तर विषय प्रस्तुत गर्दा चाहिँ स्तर र मर्यादा पनि चाहिन्छ। लोकगीत बन्नका लागि मात्र शब्द वा कसैको व्यक्तिगत अपमान गर्नु तीज संस्कृतिको सशक्तिकरण होइन है। है यसरी नै बुझ्नु पर्यो हामीले गीतलाई मनोरञ्जनसँगै चेतनाको माध्यम पनि बनाउन सक्नु।
0: तीजमा पछिल्लो समय देखिएको खर्चिलो प्रवृत्ति र देखासेकीबारे तपाईँको धारणा के छ त लकीज्यू?
1: यो विषयमा चाहिँ अलिक गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ है। मलाई चाहिँ त्यस्तै लाग्छ, पर्व खुसी मनाउनको लागि हो नि है, तर प्रतिस्पर्धा गर्नका लागि होइन। कसले महँगो साडी लगायो, कसले महँगो गहना लगायो है, हाम्रो त यस्तै छ नि त। कसले ठुलो भोज गर्यो भन्ने प्रतिस्पर्धाले संस्कृतिको सुन्दरता बढाउँदैन है। हामीले तीजलाई सम्पन्नता भन्दा सम्बन्धको पर्व बनाउनु पर्छ। कुनै आमाले छोरीलाई सानो टिका लगाइदिँदा खुसी रहन् भन्नुमा जुन अब एउटा मिठास छ नि, त्यो लाखौँ रुपियाँ खर्च गरेर आयोजना गरिएको कार्यक्रममा चाहिँ नहुन सक्छ। त्यसैले तीजमा खर्च होइन माया बढाउँ है, देखासेकी होइन आत्मीयता बढाउँ है, त्यस्तै लाग्छ है मलाई चाहिँ।
0: हजुर हजुर, सही भन्नुभयो नि। तीजमा महिलाहरूले व्रत बस्ने परम्परा पनि छ, स्वास्थ्यको दृष्टिले यसलाई कसरी हेर्नुपर्छ त?
1: अब एउटा चाहिँ यस्तो हो कि, आस्था चाहिँ व्यक्तिगत कुरा हो नि त, आस्था गर्नु चाहिँ र त्यसको सम्मान गर्नुपर्छ। तर आस्थासँगै स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ। सबैको स्वास्थ्य अस्वस्थ एउटै हुँदैन नि, लामो समय भोकै बस्दा कसैलाई समस्या हुनसक्छ है। त्यसैले आफ्नो स्वास्थ्य अस्वस्थ बुझेर आवश्यक सावधानी अप्नाएर व्रत बस्नु राम्रो हुन्छ। हामीले व्रतलाई दुःख सहने प्रतिस्पर्धा बनाउनु हुँदैन नि। भगवान्प्रतिको श्रद्धा त मनमा छँदैछ, शरीरलाई अस्वस्थ बनाउनु नै श्रद्धाको प्रमाण चाहिँ होइन।
0: लकीजी, आज महिला सशक्तिकरणको कुरा धेरै हुन्छ, तीजले महिला सशक्तिकरणमा कस्तो भूमिका खेल्न सक्छ?
1: अब यस कुरामा भन्नुपर्दा चाहिँ तीजले चाहिँ ठुलो भूमिका खेल्न सक्छ है, किनभने तीजको एउटा महत्त्वपूर्ण पक्ष नै अब नारीलाई बोल्ने र आफ्ना कुरा राख्ने ठाउँ दिनु हो नि। आज हामी त्यो परम्परालाई अझ सकारात्मक दिशामा अगाडि बढाउन सक्छौँ। तीजका कार्यक्रमहरूमा महिलाको स्वास्थ्य, शिक्षा, आर्थिक आत्मनिर्भरता, नेतृत्व, कानुनी अधिकार, घरेलु हिंसा, चेतना जस्ता विषयलाई छलफल गर्न सकिन्छ है। नारीलाई केवल राम्रो पहिरन लगाएर नाच्ने पात्रको रूपमा होइन, समाज निर्माणको सक्रिय शक्तिका रूपमा प्रस्तुत गर्नुपर्छ। मेरो विचारमा तीजको आधुनिक सन्देश चाहिँ यही हुनुपर्छ होइन। महिला खुसी हौन, स्वतन्त्र हौन है, शिक्षित हौन र आत्मनिर्भर पनि हौन है।
0: लकीजी, नयाँ पुस्ता परम्परागत संस्कृतिबाट केही टारिँदै गएको गुनासो पनि सुनिन्छ, तीज मार्फत उनीहरूलाई कसरी जोड्न सकिन्छ?
1: अब नयाँ पुस्तालाई दोष दिएर मात्र हुँदैन नि है, हामीले उनीहरूलाई संस्कृति बुझाउने तरिका पनि बदल्नु पर्छ है। यो चाहिँ अब नयाँ पुस्तालाई दोष दिएर हुँदैन। यदि हामीले युवालाई केवल यो गर त्यो गर भनेर त आदेश दियौँ भने उनीहरू टारिन सक्छन्, तर हामीले उनीहरूलाई तीजको कथा सुनायौँ है, पुराना गीतको अर्थ बुझायौँ, हाम्रा आमाहरूको जीवनसँग त्यसको सम्बन्ध देखायौँ भने उनीहरू आफै जोडिन्छन् नि। हामीले भन्नुपर्छ संस्कृति बोझ होइन, पहिचान हो क्या, हाम्रो पहिचान हो नि त यो त। आफ्नो संस्कृति जान्नु भनेको पछाडि फर्किनु होइन, आफ्नो जरा चिन्नु हो नि। र जरा बलियो भएको रुखले मात्र नयाँ हाँगा फलाउन सक्छ।
0: लकीजी, हजुरले भन्नुभयो जस्तै जरा बलियो भएको रुखले मात्र नयाँ हाँगा फैलाउन सक्छ है। साँच्चै नै हामीले हाम्रो जरा नै बलियो बनाउनुपर्छ जस्तो लाग्यो।
1: हजुर हजुर।

श्रोताहरू, अहिले समय भएको छ रात्रिको 10:30 अनि 5 सेकेन्ड। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूले अहिले सुनिरहनु भएको छ आकाशवाणीको 103.5 मेगाहर्जको तरङ्गलाई। आजको सन्ध्याकालीन सत्र यहीँ नै अन्त हुँदछ। भोलि बिहान 6:20 पुनः भेट हुनेछ। त्यतिन्जेलका निम्ति म कार्यक्रम प्रस्तोता चन्दन थापा, मेरा प्रसारण सहयोगी महेश अनि प्राविधिक मित्र फुलेन राईलाई बिदा दिनुहोस्। नमस्कार, शिवरात्रि, जय हिन्द।